दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई। नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। आर्थिक वर्ष 2082-83 को चौथो त्रैमासमा अर्थतन्त्र 4% बढ़ने अनुमान गरिएको छ। वृद्धि दर निर्माण क्षेत्रको 2.38%, उद्योग क्षेत्रको 1.44% र विद्युत तथा ग्यास क्षेत्रको 24.36% पुग्ने अनुमान गरिएको छ।
3: सत्तापक्षकै सांसदहरूको तीव्र असन्तुष्टिका बीच छानबिन गरी पछि पूरक बजेट ल्याउने गरी मंगलबार प्रदेशसभा प्रस्तुत बजेट पारित भए पनि सत्तापक्ष दलभित्र भने विवाद चर्किएको छ। सत्ता घटक नेकपा एमालेका पूर्व मन्त्री समेत रहेका एक सांसदले पदबाटै राजीनामा दिएका छन्। प्रदेशसभा बैठकमा बजेट पारित हुँदा असन्तुष्टि व्यक्त गर्दै अनुपस्थित रहेका थापा लगायतका अर्का सांसद धर्मराज पाठकलाई एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले स्पष्टीकरण सोधेको छ भने प्रदेशसभा सामाजिक विकास समितिको सभापति समेत रहेका पाठकको पद समेत खोज्ने निर्णय संसदीय दलको बैठकले गरेको छ।
2: सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ़दो आकर्षणलाई थप मजबूत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढ़ाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै 2,000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत देशभरका 109 वटा ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो।
3: यस वर्षको मनसून सरदरमिति भन्दा 12 दिन ढिलो गरी बुधबार नेपालका बाँकी भूभागबाट पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सामान्यतया नेपालबाट अक्टोबर 2 मनसून बाहिरिने गर्छ, तर यस वर्ष अक्टोबर 14 मात्रै मनसून पूर्ण रूपमा बाहिरिएको छ। पछिल्ला वर्षहरूमा मनसून बाहिरिने क्रम क्रमशः ढिलो हुँदै गएको देखिन्छ।
2: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको र निजी क्षेत्रलाई आशय पत्र दिने तयारी भइरहेको बताएका छन्। बुधबार मन्त्रालयमा 6 महिनाको समीक्षा गर्दै ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार बनाउने उद्देश्यसहित विद्युत उत्पादन प्रसारण बजार विस्तार र आन्तरिक खपत वृद्धिलाई एकीकृत रूपमा अघि बढ़ाइएको उनले बताएका छन्।
3: गरिमा विकास बैंकको 20 वार्षिक साधारण सभा तथा सोमबार पोखरामा सम्पन्न भएको छ। साधारण सभाले शेयर धनीलाई हाल कायम चुक्ता पूँजीको 10% बोनस शेयर र 10% नगद लाभांश, प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित गरी कुल 20% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
2: काठमाडौँ उपत्यकाभित्रका प्राय सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड़ लागेको छ। दशैं नजिकिँदै गर्दा खास गरी शहरी क्षेत्रका बोटाइटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशाल बजार, सुन्दरा, किचापोखरी, नयाँ सड़क, बाग बजार, दिल्ली बजार, बानेश्वर पुतली सड़क लगायतका क्षेत्रमा लुगाफाटा र आवश्यक सरसामान खरिद गर्नेको चहल पहल बाक्लो रूपमा रहेको पाइएको छ।
3: अब शेयर बजार पछिल्ला 5 कारोबार दिन निरन्तर बढ़ेर नेप्से परिसूचक फेरि 2,600 बिन्दुमाथि पुगेर बन्द भएको छ। बुधबार 0.82% अर्थात 21.32 अंक बढ़ेर नेप्से 2,621.26 बिन्दुमा बन्द भएको हो।

0: भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स युए गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट युए भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ। तर युए सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदैछ।
3: अब खेल र खेलाड़ीका खबर। नेपालले आईसीसी पुरूष क्रिकेट विश्वकप लीग दुईमा ओमानलाई उसकै घरेलु मैदानमा हराउँदै अंक तालिकाको छैठौं स्थान बलियो बनाएको छ। जितसँगै नेपालले 34 खेलबाट 28 अंक जोडेको छ। तर सन् 2027 को एक दिवसीय विश्वकपमा सोझै छनौट हुने नेपालको सम्भावना भने समाप्त भइसकेको छ।
2: अब विचार तथा विश्लेषण। विदेश मोहकी बाध्यता युवालाई स्वदेशमा रोक्ने अबको बाटो शीर्षकमा खबर अभियान दिल्लीमा रविन सुवेदीको विचार छापिएको छ। भूमण्डलीकरणको युगमा पूर्ण रूपमा विदेश जाने युवाहरूलाई रोक्न नसकिए तापनि सरकार तथा समाजको कारणले विदेशी नबाध्य युवाहरूलाई भने केही हकसम्म रोक्न सकिन्छ। शिक्षामा सुधार, रोजगारी सृजना, उद्यमशीलता प्रोत्साहन, व्यवसायको सुरक्षा, सामाजिक चेतनाको स्तर वृद्धि र सुशासन मार्फत युवाहरूलाई नेपालमै अवसर दिन सकिन्छ। दक्ष जनशक्तिको अभावले गर्दा समग्र उत्पादनमा कमी आएको देखिन्छ, जसले गर्दा देशको समग्र विकास योजनामा नकारात्मक असर परेको देखिन्छ। अहिलेका युवाले भन्ने बित्तिकै काम हुनुपर्छ भन्ने चाहन्छन्, तर वास्तविकतामा त्यो अझै सम्भव भएको छैन। दशक पछिको बहुमत प्राप्त सरकारले बड़ो सूझबूझका साथ अलि परिपक्व बनेर काम गर्दा आम युवामा आत्मविश्वास बढ़न जान्छ। कहिले मूल्य अभिवृद्धि कर लगाउने, बिना कारण मानिसहरूलाई धरपकड़ गर्ने निर्णय हतारमा गर्ने अनि पछि त्यसलाई सच्याउने गरेको देखिन्छ। सरकार अलि अस्थिर हो कि भन्ने आम मानिसहरूको बुझाइ छ। नेपालको तुलनामा विदेशमा आफ्नो वृत्ति विकास तथा आफ्नो सपना पूरा गर्न सकिन्छ भन्ने सोच अहिलेको पुस्तामा बढ़ी देखिएको छ।
3: मुलुक प्रतिको समर्पण कि सत्ता स्वार्थ शीर्षकमा बद्री अर्यालको विचार नागरिक दैनिकमा छापिएको छ। नेपाललाई आज पुराना अनुहारको पुनरावृत्ति होइन, राजनीतिक संस्कारको रूपान्तरण चाहिएको छ। पदको उचाई भन्दा नैतिकताको उचाई ठूलो हुनुपर्छ। सत्ता प्राप्त गर्ने क्षमता भन्दा सत्ता जनताको हितमा प्रयोग गर्ने प्रतिबद्धता महत्वपूर्ण हुनुपर्छ। नेतृत्वको वास्तविक सफलता आफू सधैँ अगाडि रहनुमा होइन, आफूपछि आउने पुस्ताले अझ राम्रो नेतृत्व दिन सक्ने वातावरण निर्माण गर्नुमा हुन्छ। नेपाली राजनीति सामु एउटै निर्णायक प्रश्न छ। हाम्रो नेतृत्व मुलुकप्रतिको समर्पणबाट निर्देशित छ कि सत्ता स्वार्थबाट? यसको उत्तर भाषण, घोषणा पत्र र राजनीतिक दावीले होइन, नेताहरूको आचरण, निर्णय, जिम्मेवारी हस्तान्तरण र जनताले अनुभूति गर्ने परिणामले दिनेछ।
2: हस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई तिनै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: छ मेगाहर्ज हरपल तपाईँ सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 6 AM
3: अहिले बिहानको 6 बज्यो।
4: एक साथ प्रसारण भइरहेको छ।
5: आज 2083 साल असोज 29
4: सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै कार्यक्रम शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत। सुनार विरूद्ध महिला हिंसा र खरेलमाथि म्यान पावर व्यवसायीसँग रकम लिएको आरोप।
4: गएको वर्षको चौथो त्रैमासमा नेपालको अर्थतन्त्र 4% विस्तार। विद्युत र सेवा क्षेत्रको योगदान बलियो।
5: आज बड़ा दशैंको 5औं दिन स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदै दशैंमा बजारमा चहल पहल बढे पनि व्यापारमा विगतको उत्साह नभएको व्यापारीहरूको भनाई।
6: व्यापार व्यवस्थामा त धेरै निकै नै मन्दिर नै छ।
7: 80% घटेको छ, 20% मात्रै कारोबार छ अहिले। फेरि राम्रो होला भन्ने आश पनि छ, पर्ख र हेर भन्ने अवस्थामा छ।
4: स्टारलिङ्कमा नयाँ सीमा निर्धारण कारण युक्रेनी सेनाका सैन्य अभियान प्रभावित। इन्टरनेटमा प्रतिबन्ध लगाउने अधिकार अमेरिकी सरकारसँग रहेको एलन मस्कको भनाई।
5: र चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई हरायो।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गीन छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: काया कैरनमा अब खबरको सिलसिला। नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका दुईजना राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत भएका छन्। संसदीय समितिको हिजोको बैठकले साउदी अरबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम अस्वीकृत गरेको हो। उच्च नैतिक चरित्र नभएको ठहर गर्दै सुनारको नाम अस्वीकृत गरेको हो भने खरेलको नाम आर्थिक अपचलन र म्यानपार व्यवसायसँगको लेनदेनको आरोपमा अस्वीकृत भएको छ। बैठकमा दुवैलाई नाम फिर्ता लिन अवसर दिए पनि उनीहरूले मानेका थिएनन्। सुनार विरूद्ध महिला हिंसा, धम्की र आर्थिक अनियमितताका गम्भीर उजुरी तथा डिजिटल प्रमाणहरू प्राप्त भएका थिए। सुनारको सुनवाईको क्रममा सांसदहरूले उठाएका प्रश्नमा उहाँको जवाबसित बुझ्द नभएको र प्रस्तुत अडियो भिडियोको प्रमाणले उच्च नैतिक चरित्र पुष्टि नगर्ने निष्कर्ष समितिले निकालेको छ। त्यसै गरी मलेसियाका लागि प्रस्तावित खरेलमाथि म्यानपावर व्यवसायीसँग रकम लिएको, विवादास्पद गाडी प्रयोग गरेको र विभिन्न संस्थाको आर्थिक घोटालामा मुछिएको आरोप लागेको छ। संसदीय सुनवाई समितिले 15 सदस्यीय पूर्ण बैठकबाट दुवैको नाम सर्वसम्मतिले अस्वीकृत गरेको हो। नेपालको संसदीय इतिहासमा नाम फिर्ता लिने गरिए पनि समितिबाटै राजदूतको नाम अस्वीकृत भएको यो पहिलो घटना हो। यसै गरी जापानका लागि प्रस्तावित राजदूत विज्ञान कुमार थापाको नाम भने समितिले स्थगित गरेको छ। सभापति श्रेष्ठका अनुसार थापाको हकमा परराष्ट्र मन्त्रालयबाट थप प्रमाण तथा पालिकासँगको संलग्नताबारे स्पष्टता मागिएको छ। सरकारले 13 जनाको नाम प्रस्ताव गरेकोमा 10 जनाको स्वीकृत भएको छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहको आउँदो मंगसिर दोस्रो हप्ता हुने भारत भ्रमणका लागि काठमाडौँ र नयाँ दिल्लीमा तयारी शुरू भएको छ। गएको चैत 13 सरकारको नेतृत्व सम्हाले यता प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको हो। उच्च कूटनैतिक स्रोतका अनुसार भारत भ्रमणको मिति तय हुन भने बाँकी छ। केही भारतीय र नेपाली संचार माध्यमले शाहले 23-25 नोभेम्बर, 7-9 मंगसिरमा भारत भ्रमण गर्ने समाचार प्रकाशित गरे पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भ्रमणको मिति निश्चित भइ नसकेको बताएका छन्। स्रोतका अनुसार शाहको भारत भ्रमण 3 दिनको हुनेछ भने दिल्ली बाहिर जाने सम्भावना कम छ। भारतका भ्रमणका क्रममा शाहले भारतीय समकक्षी नरेन्द्र मोदी र अन्य वरिष्ठ भारतीय मन्त्रीहरूसँग प्रतिनिधि मण्डल स्तरीय वार्ता गर्नुहुनेछ। दुवै पक्षबीच विभिन्न सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाई छ। प्रधानमन्त्री शाह असोज दोस्रो हप्ता संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर न्यूयोर्क जानुभएको थियो। प्रधानमन्त्रीको भारत भ्रमण मंगसिर दोस्रो हप्ता कान्तिपुरमा खबर छ।
4: मुख्यमन्त्रीहरूले प्रदेशका साझा सरकारलाई सामूहिक रूपमा अघि बढ़ाउने प्रतिबद्धता गरेका छन्। उनीहरूले संघीयता कार्यान्वयन सम्बन्धी साझा विभागमा प्रदेशहरूबीच समन्वय संस्थागत गर्न साथै प्रदेशका मुख्यमन्त्री सदस्य रहने अन्तर प्रदेश मुख्यमन्त्री साझेदारी मञ्च गठन गर्ने पनि निर्णय गरेका छन्। विराटनगरमा आयोजित दुई दिने अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनको निर्णय अनुसार मञ्चले साझा प्रतिबद्धता कार्यान्वयन अनुगमन र अन्तर प्रदेश विकास साझेदारी अघि बढ़ाउनेछ। प्रतिबद्धताको समीक्षा गर्न कम्तीमा वर्षमा एकपटक मुख्यमन्त्री स्तरीय बैठक वा सम्मेलन आयोजन गरिनेछ। मुख्यमन्त्री सम्मेलनले संघीयता कार्यान्वयनमा संघीय सरकारबाट अधिकार हस्तान्तरण नभएको, वित्तीय स्रोत प्रदेशको स्वायत्तता कमजोर रहेको र प्रशासनिक संरचना हस्तान्तरण अपूरो रहेको साझा निष्कर्ष निकालेका छन्। कोशी प्रदेश सरकारको आयोजनामा अस्थिर हिजो भएको सम्मेलनले जारी गरेको कोशी घोषणापत्र 2083 प्रदेशका साझा मागमा प्रहरी समायोजन र प्रदेश प्रहरीको संगठन तथा स्रोत साधन हस्तान्तरण, संघीय निजामती सेवा कानूनको कार्यान्वयन र संघबाट प्रदेशमा हस्तान्तरण भएका अधुरा आयोजना पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने विषय उठाएका छन्। संघले प्रदेशको कार्यक्षेत्रभित्र पर्ने आयोजनामा सशर्त अनुदान मार्फत गर्ने दोहोरो लगानी अन्त्य गर्नुपर्ने र प्रदेश सरकारलाई प्रदेशलाई आफ्ना प्राथमिकता अनुसार आयोजना छनौट गर्न पाउने व्यवस्था गर्नुपर्ने घोषणा पत्रमा उनीहरूले माग गरेका छन्। प्रदेशबीच सड़क तथा आर्थिक करिडोर, हवाई सम्पर्क, कृषि उत्पादन र निर्यात, पर्यटन, ऊर्जा, नदी बेसिन र विपद व्यवस्थापनका क्षेत्रमा संयुक्त आयोजना अघि बढ़ाउने प्रतिबद्धता पनि घोषणा पत्रमा उल्लेख छ।
5: राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 चौथो त्रैमास वैशाखदेखि असारसम्मको प्रारम्भिक अनुमान अनुसार नेपालको अर्थतन्त्र आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा 4% वृद्धि भएको छ। मौसमी प्रभाव समायोजित आधारमा भने तेस्रो त्रैमासको तुलनामा 1.54% विस्तार भएको छ। यो वृद्धि दर सामान्य अवस्थामा रहेको भए पनि क्षेत्रगत संरचना र योगदानका दृष्टिले अर्थतन्त्रमा केही महत्वपूर्ण संकेतहरू देखा परेका छन्। समग्र वृद्धि दरको विश्लेषण अघिल्लो आर्थिक वर्ष 2081-82 चौथो त्रैमासमा 4.8% थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयका उप प्रमुख तथा तथ्याङ्क अधिकारी कार्य ढुण्डीराज लामिछानेका अनुसार 18 औद्योगिक वर्गीकरण मध्ये 17 घनात्मक वृद्धि देखिएको छ। अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि वन तथा मत्स्य क्षेत्रको वृद्धि दर मात्र 1.35% रहनु कमजोर पक्ष हो। कृषि उत्पादनमा सामान्य वृद्धि भए पनि यसले समग्र अर्थतन्त्रलाई बलियो रूपमा उठाउन सकेको छैन। यसको विपरीत विद्युत, ग्यास, स्टीम तथा वातानुकूलन आपूर्ति क्षेत्रले 24.36% उच्च वृद्धि हासिल गरेका छन्। यो वृद्धि जलविद्युत उत्पादन, प्रसारण र वितरण क्षमतामा भएको सुधारसँग प्रत्यक्ष रूपमा जोड़िएको छ। ऊर्जा क्षेत्रको यो विस्तारले उद्योग र सेवा क्षेत्रलाई समेत सकारात्मक प्रभाव पार्ने सम्भावना छ।
4: समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको समूहले वडा अधिवेशन नै गरिसकेको छैन। कतिपय प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरकै अधिवेशन भइसक्दा पनि अझै 1,243 अधिवेशन गर्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ। देउवा समूहले असोज 15 गतेदेखि वडा अधिवेशन गर्ने र असोज 20 गते गाउँपालिका नगरपालिका अधिवेशन गर्ने कार्यपालिका ल्याएको थियो। असोज 23 प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने तालिका थियो। निर्वाचन समितिका अनुसार देशभरका 6,743 मध्ये 5,500 अधिवेशन सकिएको छ। 753 पालिका मध्ये 497 अधिवेशन सम्पन्न भएको छ। अब 256 पालिकामा अधिवेशन गर्न बाँकी रहेको समितिले जनाएको छ। देउवा पक्षको वडा अधिवेशन अधुरो शीर्षकमा कान्तिपुरले खबर छापेको छ। काया कैरनमा दशैं बजारको सामग्री सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैं अलमल हुने के गर्ने होला।
7: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
8: ए कृषि प्राविधिक बाबु पो आउनुभएछ। वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
7: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149982 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
8: वाट्सएप नम्बर 9854149982 होइन त? अनि त्यसपछि?
7: त्यसपछि तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
8: ए उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
7: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
9: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
7: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: को बाल
1: जहाँ बालापन उमेरले
0: सिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन,
1: जहाँ पहिलो आवाज
0: आखिर किन आफ्नो घर आफ्नै हुन्छ।
1: योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि।
0: मास्टर सेफ बनाउँछन् केही घर भित्ताले नै लिन्छन्
1: जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल।

दसैँ तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड उड्नुहोस् र ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन

0: रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको कार्यक्रममा तपाईँलाई फेरि स्वागत छ। यति बेला हामीले नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत, सुनार विरूद्ध महिला हिंसा र खरेलमाथि म्यान पावर व्यवसायीसँग रकम लिएको आरोप प्रधानमन्त्री छ आको भारत भ्रमणको तयारी शुरू। गएको वर्षको चौथो त्रैमासमा नेपालको अर्थतन्त्र 4% विस्तार, विद्युत र सेवा क्षेत्रको योगदान बलियो
2: खबर। बडा दशैंको पाँचौं दिन आज स्कन्द माता भगवतीको पूजा गरेर मनाइँदैछ। दुर्गा भवानीको नौ रूप मध्ये पाँचौं रूप स्कन्द माता भगवतीको पूजा गर्ने चलन छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्ड र पाँचौं दिन स्कन्द माताको पूजा गर्ने परम्परा छ। यस्तै छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ। नवरात्रभर दुर्गा सप्तशती, चण्डी, श्रीमदेवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ गरिन्छ। आज देशभरका विभिन्न शक्तिपीठहरूमा पूजाका लागि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। काठमाडौँ उपत्यका गुहेश्वरी, मैती देवी, दक्षिणकाली, कालिका स्थान, शोभा भगवती, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी सहितका देवी दुर्गाका शक्तिपीठहरूमा आज बिहानैदेखि दर्शनार्थीहरूको भीड़ लागेको छ। उपत्यका बाहिर सुनसरीको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्रेजुङको पाथी भरा, गोर्खाको मनोकामना, सप्तरीको छिन्नमस्ता र पोखराको विन्ध्यवासिनी सहितका मन्दिरमा पनि भक्तालुहरूको घुइँचो लाग्ने गर्दछ।
1: मुख्य चाड दशैंमा बजारमा ग्राहकको चहल पहल बढ़न थालेको छ। दशैंका लागि नयाँ लुगा, जुत्ता, खाद्यान्न तथा अन्य आवश्यक सामग्री खरिद गर्न ग्राहकहरू बजारमा पुगिरहेका छन्। तर बजारमा ग्राहकको उपस्थिति बढ़े पनि विगत वर्षहरूमा जस्तो व्यापार हुन नसकेको व्यापारीहरूको भनाइ छ। चाडपर्वको समयमा व्यापार बढ़ने अपेक्षा गरेका व्यवसायीहरू यस वर्ष भने उत्साहित देखिएका छैनन्। सुनौ यससँग सम्बन्धित एक सामग्री।
2: काठमाडौँको असन, इन्द्रचोक, न्यूरोड लगायतका बजारमा दशैंको किनमेल गर्ने ग्राहकको चहल पहल बढ़ेको छ। दशैंलाई लक्षित गरी पसलमा नयाँ सामान राखेका व्यापारीहरू ग्राहकको आगमन बढ़े पनि बिक्री भने अपेक्षा अनुसार हुन नसकेको बताउँछन्। विगतका वर्षमा दशैं नजिकै गर्दा ग्राहकको भीड़सँगै व्यापार पनि बढ़दै गरेको थियो। तर यस वर्ष बजारमा मानिसहरूको आवत जावत बढ़े पनि सामान किन्ने ग्राहक कम रहेको व्यापारीहरूको अनुभव छ। भोटाहेटीमा कपड़ा व्यवसाय गर्दै आउनुभएका विजेन्द्र मकाजु,
3: फोहोर फरारको अब मेरो त पसलले 40 वर्ष पुरानो पसल हो। अब त्यसको तुलनामा हेर्ने हो भने त व्यापार व्यवस्थामा त धेरै निकै नै मन्दी नै छ। अब तपाईँले अब आफै हेरिरहनु अनुभव छ, पहिलाको न्यु रोड गुच्चा टोल अहिले कस्तो छ। पहिला खुट्टा चेक ठाउँ नहुने ठाउँमा अहिले मान्छेहरू भनेको अब यस्तो खाली खाली भएर बसिरहेका छन्।
2: आमदानीको तुलनामा खर्च बढ्दै जाँदा उपभोक्ताले चाडपर्वमा समेत खर्च कटौती गर्न थालेका छन्। यस्तै विपदका कारण आर्थिक गतिविधि परेको असर, व्यवसाय सञ्चालनको बढ़दो लागत र सामानको खरिद मूल्यमा आएको परिवर्तनले पनि व्यापारमा दबाव परेको उनीहरूको भनाइ छ। न्यूरोडका कम्प्युटर व्यवसायी रंजित पोदार,
4: सानो ग्याजेटहरू भए पनि या ठुलो ल्यापटप वाटेभर जे भए पनि ती किन्नेहरूको एउटा ताती हुन्थ्यो क्या। तर त्यो चाहिँ यसपालि चाहिँ एकदमै कम मात्रामा देखिरहेछौ, भोटेकोसीदेखि लिएर जुन अहिले आइरहेछ देशमा। हिजोको दिनमा के हुन्छ, पुरानो चाहिँ एउटा नयाँ लिएर जाउँ न त भन्ने कुराको एउटा ताती हुन्थ्यो। त्यो चाहिँ यसपालि एकदमै कम देखिरहेछ, न्यून देखिरहेछ।
2: दशैं नेपाली व्यवसायका लागि वर्षकै महत्वपूर्ण व्यापारिक समय मध्ये एक हो। यही अवधिमा हुने बिक्रीले धेरै व्यवसायको वार्षिक कारोबार र आमदानीमा महत्वपूर्ण योगदान पुर्याउँछ। तर चाडपर्वको समयमा बजारमा चहल पहल बढ़दैमा

0: व्यापार पनि त्यही अनुसार बढ्छ भन्ने अवस्था यस वर्ष देखिएको छैन। व्यापारीहरू अझै पनि दशैंको मुख्य किनमेल अवधिमा ग्राहकको संख्या र बिक्री बढ़ने आशामा छन्। उपभोक्ताको क्रय शक्ति बढ़ाउने वातावरण, बजारमा सहज आपूर्ति, मूल्यमा स्थिरता र व्यवसाय मैत्री वातावरणले व्यापारलाई गति दिन सक्ने उनीहरूको अपेक्षा छ। असन इन्द्रचोकका सुनचाँदी व्यवसायी एवं नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्र रत्न साक्य:
1: मङ्सिर पुसको पनि अर्डर चाहिँ दशैंमा आउँछ। यसपालि यस्तो भयो कि यो मूल्य वृद्धि अचाकले भएपछि अब फेरि त्यो पनि नेपालीहरूको क्रय शक्ति पनि पहिला जस्तो रहेन। सुनचाँदी भनेको एउटा चाहिँ कस्तो भन्दाखेरि यो चाडबाड बिहे होइन व्रतबन्ध त्यो संस्कारमा लगाउने चिज भएकोले मान्छेमा अलिकति खुसियालीको टाइममा लगाउने भएको हुनाले एउटा हर्षको समयमा लगाउने भएको हुनाले यसपालि अलिकति प्राकृतिक विपत्तिले पनि त्यति गाँजेको छ। 80% घटेको छ, 20% मात्रै कारोबार छ अहिले। फेरि राम्रो होला भन्ने आश पनि छ, पर्ख र हेर भन्ने अवस्थामा छ।
2: व्यवसाय संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजे बदलिदो नेपाल सुन्न सक्नुहुन्छ। कार्यक्रममा खबर केही सिलसिला कालीको कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको खाडाचक र एक मानमा गुडी रहेको गाड़ीमा आगलागी भएको छ। आगलागीबाट गाड़ी र यात्रुका सबै सामान जलेर नष्ट भएका छन्। गाड़ीमा रहेका 3 बालबालिका सहित 21 जना यात्रु भने सकुशल रहेका छन्। सुर्खेतबाट नागमाका लागि छुटेको VE1-4094 नम्बरको गाड़ी मानमाको उकालोमा इन्जिन तातिएपछि आगलागी भएको हो। हिजो बेलुकी पख गाड़ीमा धुवा देखिएपछि चालक चन्द्रदेव मगरले यात्रुलाई बाहिर निस्कन भन्नुभएको थियो। कालीकोटका प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीका अनुसार आगलागी भएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट 15 जना प्रहरीको टोली र 4 सहितको फायर एक्सिडेन्ट सहितको टोली घटनास्थलमा पुगेको थियो। आगो निभाउने प्रयास गरिए पनि गाड़ी र यात्रुका सामान जोगाउन भने नसकेको उहाँले बताउनुभयो। कार्यक्रममा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
4: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकी हालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: पाको एकमात्र डिटिएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिक्किममा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
5: Come on, you'll certainly be benefited.
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको कार्यक्रममा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। शरद ऋतुको नीलो आकाश, खेत र बारीका कान्लामा ढकमक्क फुलेका सयपत्री र घर घरमा दशैंको तयारी। कमेरो रातो माटो दलेर चिटिक्क पारेको घर, यति बेला गाउँका डाँडा चौर र दोबाटामा पिङको चुई चुई सुनिनु पर्ने हो। तर धेरै ठाउँमा अहिले त्यो दृश्य दुर्लभ बन्दै गएको छ। दशैंमा पिङ खेल्ने चलन कहिलेदेखि शुरू भयो भन्ने स्पष्ट लिखित प्रमाण भेटिँदैन, तर खोजकर्ता एवं साहित्यकार सूर्यप्रकाश लाकाजूका अनुसार दशैं मनाउन थालिएसँगै पिङ खेल्ने परम्परा पनि विकास भएको हुन सक्छ। पिङ मनोरञ्जनको साधन मात्र होइन, स्वास्थ्यसँग पनि जोडिएको छ। स्वास्थ्यकर्मी उज्जवल अधिकारीका अनुसार पिङ खेल्दा शरीरका विभिन्न मांसपेशी सक्रिय हुन्छन्। पिङ सामाजिक सम्बन्ध ग्रास्ने माध्यम पनि थियो। सामाजिक सञ्जाल र मोबाइल नभएको समयमा गाउँका युवा युवती पिङ हालिएको चौरमा भेला हुन्थे, तर समय समय यो परम्परा ओझेल पर्दै गएको छ। बढ़दो शहरीकरण, प्रविधिको प्रभाव, वैदेशिक रोजगारीका कारण गाउँका चौरहरू रेतिन थालेका छन्। पिङ बनाउन आवश्यक बाँस, बाबियो र सानपाटको अभाव अर्को चुनौती बनेको छ। तराई क्षेत्रमा सानपाटको लठारो प्रयोग गरेर पिङ बनाउने परम्परा पनि हराउँदै गएको छ। आउँदै दशैं हराउँदै पिङ, आजको गोर्खापत्रमा खबर छ।
6: अब विदेशको खबर। स्पेस एक्सका मालिक एलन मस्कले युक्रेनमा स्टार लिंक इन्टरनेट सेवाको प्रयोगमा लगाइने प्रतिबन्धको निर्णय अमेरिकी सरकारको अधिकार क्षेत्र भित्र पर्ने बताउनु भएको छ। मस्कका अनुसार अमेरिकी सरकारको सैन्य संचार सेवा स्टार सिल्डमा गति वा प्रयोग सम्बन्धी सीमा निर्धारण गर्ने अधिकार अमेरिकी सेनासँग रहेको र अन्तिम निर्णय राष्ट्रपतिले गर्ने व्यवस्था छ। युक्रेनले सैन्य ड्रोन संचालन तथा हवाई सुरक्षाका लागि स्टारलिंक इन्टरनेट सेवाको प्रयोग गर्दै आएको छ, तर गएको मंगलबार राति स्टारलिंकमा लगाएको नयाँ गति सीमाका कारण युक्रेन सेनाका केही सैन्य अभियानहरू प्रभावित भएका छन्। नयाँ व्यवस्था अनुसार प्रति घण्टा 160 किलोमिटर भन्दा बढ़ी गतिमा यात्रा गर्ने उपकरणको इन्टरनेट सम्पर्क विच्छेद हुने सीमा निर्धारण गरेको बीबीसीले जनाएको छ। युक्रेनमा हिजो बेलुका सेवा आंशिक रूपमा पुनर्स्थापित भएको खबर उल्लेख छ। यसैबीच युक्रेन राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका सल्लाहकार सेर्ही ब्रेस्केन्स भोबले स्टारलिंकमा लगाएको प्रतिबन्ध संयोग मात्र नभई

0: रेडियो अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: कष्ट हरेर आयो बडा दशैं, मनमा खुशी छरेर आयो बडा दशैं, नेपाली जनको महान पर्व सबैले मनाऊ, उमङ्गपन भरेर आयो बडा दशैं। बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली जनहरूमा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। छोराई श्रीराम दाहाल, श्रीमती संगीता कार्की दाहाल, छोरा रविन दाहाल, छोरी पुनम दाहाल, बुबा चपट बहादुर दाहाल, आमा गंगामाया दाहाल, भाई राजेन्द्र दाहाल, बुहारी सुशीला दाहाल, भतिजा प्रज्वल र युकेश दाहाल लगायत सम्पूर्ण दाहाल परिवार चैनपुर नगरपालिका 11 लोहाकोट संघ वार्षिक सभा।

नेपालीहरूको महान चाड बडा दशैं शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जुनिता चामलिङ राई, छोरा रोमिल लाउती, बाजे दल बहादुर चामलिङ राई, बोजू मन रानी चामलिङ राई, बाबा दिल बहादुर राई, आमा फुलमाया राई, दिदी मुना चामलिङ राई, दिदी कमला चामलिङ राई, बहिनी निरू चामलिङ राई, भाई आशिष चामलिङ राई एवं समस्त चामलिङ परिवार सरसिउला केरापारी फिदिन

0: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 9862633964। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो जुसेले।
2: दुबले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीँबाट जाने
1: लाखे सल्लाह दिएको के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
5: नेपालीहरूको महान पर्व बडा दशैंको पावन अवसरमा कार्यक्रम क्षितिज पारी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। छविलाल राई, पहुले साइला, सम्पूर्ण नगरपालिका 9, किराँत चौक भित्रे संखुवा सभा।
6: सपना सासंखर, मादी नगरपालिका 4, देवढुङ्गा संखुवा सभा।
5: जीवन फावेल, सभा पोखरी गाउँपालिका 4, संखुवा सभा, हाल मलेसिया।
6: युनिसा तामाङ, धर्मदेवी नगरपालिका 4, मामलिङ संखुवा सभा।
5: निशान युङहाङ, माङ्सेबुङ गाउँपालिका 3, इलाम।
6: ठुल्दाई श्रीराम दाहाल, चैनपुर नगरपालिका 11, लोहाकोट संखुवा सभा।
5: राज बिरही काइला, इटहरी सुनसरी, हाल मलेसिया।
6: निरुषा खालिङ राई, चैनपुर नगरपालिका 9, भित्रे संखुवा सभा।
5: देवराज राई, चैनपुर नगरपालिका 10, लेवारिङ संखुवा सभा, हाल काठमाडौँ।
6: हिमाल चामलिङ राई, सभा पोखरी गाउँपालिका 2, ज्यामिरे संखुवा सभा, हाल मलेसिया।
5: सुजन कुलुङ राई, सिलिचोङ 1, बैसिन्दा संखुवा सभा, हाल कतार।
6: जुनिता चामलिङ राई, पेदिन नगरपालिका 5, पर्सिउला केराबारी पाँचर, हाल कुवेत।
5: विजय लिम्बु, पाँच खपन नगरपालिका 1, कुसुवा संखुवा सभा, हाल मलेसिया।
6: सन्तोष यखा, चैनपुर नगरपालिका 11, लोहाकोट संखुवा सभा, हाल कुवेत।
5: प्रदेशी ललित बल, भोजपुर 1, भाङराङ भोजपुर, हाल साउदी अरब।
6: विश्वजीत जिमी, धर्मदेवी नगरपालिका 2, तामाफोक संखुवा सभा, हाल कतार।
5: नवीन गुरुङ, पाँच खपन नगरपालिका 9, संखुवा सभा, हाल मलेसिया।
6: शुक्रराज यखा, चैनपुर नगरपालिका 10, खराङ संखुवा सभा। सभा
5: गजेन्द्र जिमी चैनपुर नगरपालिका 11 लुहाकोट शंखुवा सभा
6: सन्तोष काफले सदानन्द नगरपालिका 8 दिङला भोजपुर
5: सूरज राई तुम्सा पोवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
6: र सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खरान शंखुवा सभा
7: होइन है केटा दिदीको बिहे पनि आयो इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि
8: त्यो पनि हो चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ बजाउनको लागि उपहार पनि चाहियो नि मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन सम्झनाको लागि दिएका फोटोहरू खिचेर झुलाउनु पर्ने झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने अब चैनपुरतिरै जानु पर्ला
7: ल त्यतिको लागि चैनपुर जानुपर्छ हाम्रै माझी ओखरभट्टेमा सबै इलेक्ट्रोनिक्स एन्ड भिभो फोटो स्टुडियो छँदैछ नि
8: तप तोप त्यहीबाट हुन्छ त
7: हुन्छ त त्यहाँ त एलइडी टिभी मोबाइल सेट उफर साउन्ड सिस्टम मोबाइलका ब्याट्री चार्जर हेडफोन सिम कार्ड सबै किसिमका रिचार्ज कार्ड लाइट खडी रेडियो टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि साथै फोटोकपी फ्याक्स लेमिनेसन फोटो फ्रेमिङ प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ फ्रेमिङ अर्जेन्ट फोटो ब्यालेन्स स्टक अफ इमेल इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि
9: त्यति मात्र होइन विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ
10: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो माधी नगरपालिका 4 ओखरबोटे शंखुवा सभा मोबाइल 9841993181 र 9979683333
7: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो

स्वास्थ्य एवं आपसी सद्भावको हार्दिक शुभकामना व्यक्त गर्दछु। सुजन पुलुङ राई, सिलिचुङ गाउँपालिका एक बेसिन्दा संखुवा सभा, हाल कतार।

0: सेवा होए तत्मेवा।
1: हौ लाउरेहरू हातमा के पो बोकेर लगे हो गुटुङटुङ,
0: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: हौ लु समस्याको समाधान भनेकै म हो,
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: हौ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो जुसेले।
0: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
2: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह बेगर के पाक बोले, कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 19 पोङटिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051494, 9812337742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
4: विजय दशमी 2083 सालको पावन अवसरमा कार्यक्रम शुभ सन्देश प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मिडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
5: सागर घायल कुलुङ साल्पा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
4: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलदुरा हाल इन्डिया
5: सानुमाया शेर्पा पाँचखापन नगरपालिका 8 सुनखुरुङ सङ्खुवा सभा हाल कुवेत
4: मिडिया प्रेमी निमु शेर्पा पाँचखापन नगरपालिका 8 चुङखुरुङ सङ्खुवा सभा
5: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
4: सपना शासनखर मादी नगरपालिका 4 देवढुङ्गा सङ्खुवा सभा
5: जीवन फाबिन सभा पोखरी गाउँपालिका 4 सङ्खुवा सभा हाल मलेसिया
4: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 त्याउली भोजपुर
5: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई सङ्खुवा सभा हाल मोरङ
4: लिम्बु विजय पाँच खबर नगरपालिका 1 कुसुवा सङ्खुवा सभा हाल मलेसिया
5: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोको सङ्खुवा सभा
4: सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
5: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 खरसुला केराबारी 5 थर हाल कुवेत
4: बिरबल तामाङ साल्पा चिलिछो गाउँपालिका 4 भोजपुर
5: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया
4: गजेन्द्र राई साल्पा चिलिछो गाउँपालिका 4 भोजपुर
5: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा
4: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
5: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा सभा एवं समस्त कार्यक्रम शुभ सन्देश प्रायोजक परिवार।
6: रेडियो अर्पण टाइम चेक 7 AM
7: अहिले बिहानको 7 बज्यो।
8: सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मिडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरङ्गमा तपाईँहरूकै शुभकामनाको सङ्गालो कार्यक्रम शुभ सन्देश।
4: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
5: सागर घायल

0: कालपा श्रीसो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
1: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलदुरा हाल इन्डिया
0: सानुमाया शेर्पा पाँचखापन नगरपालिका 8 चुङखुरुङ सङ्खुवा सभा हाल कुवेत
1: मिडिया प्रेमी निमु शेर्पा पाँचखापन नगरपालिका 8 चुङखुरुङ सङ्खुवा सभा
0: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
1: सपना शासनखर माधी नगरपालिका 4 देवढुङ्गा सङ्खुवा सभा
0: जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 सङ्खुवा सभा हाल मलेसिया
1: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर
0: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुइँ सङ्खुवा सभा हाल मोरङ
1: लिम्बु विजय पाँच खबर नगरपालिका 1 कुसुवा सङ्खुवा सभा हाल मलेसिया
0: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक सङ्खुवा सभा
1: सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
0: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
1: बिरबल तामाङ साल्पा चिलिचो गाउँपालिका 4 भोजपुर
0: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया
1: गजेन्द्र राई साल्पा चिलिचो गाउँपालिका 4 भोजपुर
0: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
0: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ

हेलो हाई गुड मर्निङ अनि नमस्ते कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएको तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाजै आजको बसाईमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेको छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेख बैसेको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाई तपाईँ हप्ताको सातै दिन सातै बाह्र यानिकै बिहान 7 बजेदेखि 8 बजेसम्म तपाईँहरूकै साथमा रहन्छौं। यो बसाई तपाईँहरूकै लागि भनेर छुटेको समय लगभग अब 8 बजेसम्म म तपाईँहरूकै साथमा रहनेछु। तपाईँकै विशेष शुभकामना सन्देशहरूलाई यो बसाईमा समेट्नेछु म। र एकदमै बिहानीको बसाई छ यति बेला साथीहरू के गर्दै हुनुहुन्छ कहाँ हुनुहुन्छ तपाईँ जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। एकदमै बिहानीको बसाई छ यति बेला चैनपुरतिर मजाले दमदार मजाले घाम लागिरहेको छ। तपाईँहरूकोतिर कस्तो के छ त्यो पनि जानकारी गराउन सक्नुहुनेछ। यो बिहानीको बसाईमा कतिपय साथीहरू यति बेला घाँस काट्नको लागि बारीतिर दाउरा काट्नको लागि जंगलतिर होइन अब एकदमै दसैँको माहौल छ माटो खन्नको लागि पनि कतिपय साथीहरू त्यति बेला जंगलतिर हुनुहुन्छ होला। अब दसैँमा अब दुना टबर गाँच्ने प्रचलन छ पहिलादेखि नै चलन भनौँ पहिलादेखि नै चलिआएको चलनहरू छ। कतिपय साथीहरू त पार्टी टिप्नको लागि जंगलतिर नि पुग्नु भयो होला। कतिपय साथीहरू घरतिरै हुनुहुन्छ होला। कतिपय साथीहरू यति बेला खाना बनाउन व्यस्त हुनुहुन्छ होला। कतिपय साथीहरू यति बेला ओसेनतिर हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर यो बसाईलाई सुनेर साथ दिनुहोला भन्न चाहन्छु। एकदमै बिहानीको बसाई छ र अब भने चाहिँ तपाईँले फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र विशेष गरी यस कार्यक्रममा प्रायोजनमा जोडेर साथ दिनुहुने जम्मा हाम्रा 20 जना मिडिया प्रेमी मनहरूलाई म यो बसाईमा सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र अब भने चाहिँ तपाईँ फटाफट आउन सक्नुहुनेछ फटाफट फोन डायल गर्न सक्नुहुनेछ। 98 40 68 68 23 को लाइन खुल्ला छ हाम्रो स्टुडियोको मोबाइल नम्बर हो। तपाईँले आएर चाहिँ व्यवसायमा आफ्ना विशेष शुभकामना सन्देशहरूलाई व्यवसायमा राख्न सक्नुहुनेछ र साथीहरू सम्झनको लागि चाहिँ तपाईँले पाउनुहुने छैन किनकि अन्य प्रोग्रामहरूमा तपाईँले साथीहरू सम्झन पाउनुहुनेछ। यो प्रोग्राममा तपाईँले आफ्ना शुभकामना सन्देशहरू चाहिँ राख्न सक्नुहुनेछ। र यति भन्दै तपाईँहरूमा अब म गीतहरू राख्नुभन्दा पनि यहाँ धेरै नै कुरा छ भन्नको लागि त होइन एकदमै म अलमल परिरहेको छु। त्यसै गरी यदि तपाईँ फेसबुक अडियो लाइभबाट सुन्दै हुनुहुन्छ भने पनि फेसबुक अडियो लाइभको कमेन्ट बक्सबाट पनि तपाईँले आफ्ना शुभकामना सन्देशहरू लेखेर पठाउनुहोला। तपाईँ अब तपाईँको फोन लागेन फोन नलागेको खण्डमा तपाईँले फेसबुक अडियो लाइभमा लेखेर पठाउनु भएको कमेन्ट पक्कै पनि रिट आउट हुन्छ होइन। तपाईँले लाइभमा पनि तपाईँले आफ्ना शुभकामना सन्देशहरू लेख्नै पर्ने छन् भन्नै पर्ने छन् भने पनि लेखेर पठाउनुहोला। यो बसाइमा पक्कै रिट आउट हुने नै छ। फोन लागेन भने पनि तपाईँले कमेन्ट मार्फत तपाईँको शुभकामना सन्देश रिट आउट हुनेछ। तपाईँले के त्यसमा चाहिँ भनौँ तपाईँले लेखेर पठाउनु भएको कमेन्ट रिट आउट हुन्छ त्यसमा तपाईँले टेन्सन नगर्नुहोला भन्न चाहन्छु। त्यसै गरी अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आज मिति 2083 साल असोज महिनाको 29 गते नै भनौँ असोज महिनाको 29 गते जति पनि साथीहरूको जन्मदिन परेको छ जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी यात्रामा हुनुहुन्छ भने तपाईँलाई यात्रा सफलताको लागि पनि विशेष शुभकामना। त्यसै गरी बिरामी हुनुहुन्छ तपाईँले शीघ्र स्वास्थ्य लाभको कामना। त्यसै गरी वैवाहिक जीवनमा बाधित हुनुहुन्छ दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी नयाँ कामको थालनी गर्दै हुनुहुन्छ कार्य सफलताको लागि विशेष शुभकामना। त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ तपाईँले शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। र तपाईँ जो जति साथी जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ तपाईँ सम्पूर्ण साथीलाई यति बेला आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरुणको तर्फबाट। र अब भने चाहिँ तपाईँ फटाफट फोन डायल गर्दै गर्नुहोला यो बसाईमा एकदमै बिहानीको बसाई छ तपाईँको शुभकामना सङ्गाल्ने बसाई हो। तपाईँ पनि फटाफट फोन डायल गर्दै गर्नुहोला म भने कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत तपाईँहरूमा आज राख्दैछु पहिलो सांकेतिक कोसेली बाटो नै आज म तपाईँहरूलाई पहिलो सांकेतिक कोसेलीको रूपमा गीत राख्दैछु। पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ एकदमै यो स्वरूप र चाँचरको आवाजमा रहेको गीत तपाईँहरूमा आज राख्दैछु।
गीतपछि म फर्केर आउने नै छु कार्यक्रम शुभ सन्देश तपाईँ सुन्दै

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राखेको थिएँ मैले। पहाडमा जाडो बढे तराईले छेक्नुपर्छ, स्वरूपराज आचार्यको एकदम मिठो देशभक्ति गीत पश्चात पुनः स्वागत छ। र अब पनि म तपाईँहरूसँग नै व्यवसायमा कुराकानी गर्नेछु, म ढिला गर्दैन। यति बेला तपाईँको विशेष शुभकामना सन्देशहरूले मैले समेट्नुपर्ने हुन्छ। मैले यो घण्टाको अवधिबाट धेरैजना साथीहरूलाई व्यवसायमा मैले अटाउनु पर्ने हुन्छ, त्यस कारणले गर्दाखेरि म धेरै नबोली धेरै ढिला नगरिकन फोन लाइनतर्फ लाग्छु। आजको लागि फर्स्ट टेन लगेको लर साथी फोन लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ म उहाँलाई उहाँ स्वागत गर्छु उहाँलाई। हेलो, नमस्ते, गुड मर्निङ। हजुर हजुर, गुड मर्निङ, नमस्कार। के गर्ने, कहिले काहीँ जिब्रो लर भरिन्छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, बोल्दैछु सुनिता कुलुङ बालाबाट। बालाबाट हो कि सिसुवाबाट हो? ए, घर जाँदै हुनुहुन्छ, यात्रामा हुनुहुन्छ है? ल, तपाईँलाई शुभ यात्रा, राम्रोसँगले घर जानुहोला। दसैँ पनि अब आइसकेको नै छ, कता कता पुग्नु भएको छ तपाईँहरू? घरमै दसैँ मनाउनु होला है त्यसपाल चाहिँ। हजुर, ल हुन्छ। अनि के छ नयाँ नौलो खबर, सुनाउनुहोस् न, मौसम कस्तो छ?
1: मौसम घाम लागिरहेको छ, अहिले नै गर्मी गर्मी भइसक्यो, घर कसरी पुग्ने भनेर यहाँ टेन्सन टेन्सन।
0: ल, एकदमै अब पानी परेको भन्दा गर्मी भएकै ठिक छ। अब दसैँको बेलामा नि पानी परिदियो भने त दसैँ अस्तो अब नरमाइलो हुन्छ नि त। हजुर हजुर, ल हुन्छ, राम्रोसँगले जानुहोला, तपाईँलाई शुभ यात्रा भन्न चाहे। र अब पनि तपाईँको शुभकामना सन्देशतर्फै लागौ। हजुर, ल तपाईँलाई पनि मैले दसैँको धेरै धेरै शुभकामना भन्न चाहे। भोलि दिनमा अब म यहाँ हुन्छु यहाँ हुँदिन थाहा छैन, अब कुनै दिन अब भनौँ पछि दसैँ पछाडि मात्रै हुन्छ होला एकैचोटि आएपछि, होइन? तपाईँलाई नै शुभकामना छ है त।
1: अनि जन्मदिन आउँदैछ है हाम्रो अस्मिता ताङ्गो छोरी, अनि अझै दुवैजनालाई जन्मदिन सकिन् शुभकामना। अनि काठमाडौँदेखि भोजपुरसम्मको यात्रा हुनुहुन्छ हाम्रो प्रवीण मजाले, अनि शुभयात्रा भन्न चाहन्छु। अनि नाना सुनि सुनिताको छोरी रोटी र पपी दुवैजनालाई शुभयात्रा भन्न चाहन्छु। अनि शुभदिनको कामना
0: हजुर, नमस्ते टेकियोर भाइ भाइ, साथी हुनुहुन्थ्यो यति बेला सुनिता कुलुङ सङ्खुवा सभा बालाको साथी, यति बेला उहाँसँग म छुटेँ, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र पनि लाइनमा हुनुहुन्छ है। हेलो, गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, रेनिसा राई बोल्दै हुनुहुन्छ है? हजुर, अनि के छ रेनिसा खबर खबर तपाईँको? हजुर, मलाई पनि एकदम ठिक छ, राम्रै छ भन्नु पर्यो है त। ल, अनि यति बेला के गर्दै हुनुहुन्छ? यति बेला के गर्दै हुनुहुन्छ नि? ए, भनेपछि हामीलाई नै सुन्दै हुनुहुन्छ है? हजुर, ल एकदमै खुसी लाग्यो, जे सुनेरै कल गर्नुहुन्छ हामीलाई। अनि यो विषयमा तपाईँको शुभकामना सन्देश त लागौ। हजुर, ल तपाईँलाई पनि धेरै धेरै शुभकामना छ विजय दशमीको।
2: अनि आज जन्मदिन मनाउनु

0: सफाई र सेनिटाइज एकदम सेफ्टीहरूले राम्रोसँगले राख्नु पर्ने होला भन्छु। अनि निमालाई चाहिँ एकदमै गुड हुन्छन् भन्छु, चाँडै ठिक हो भन्छु। अनि कल्पना हुन्छ दिनकालाई पनि त्यो दिनले कामना गरेँ अन्जना। अनि बाँकी एउटा प्रोग्राम सुनेर बस्नु सबै साथीहरूले कामना
1: हजुर। नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला रेनिसा राई धनकुटाबाट, उहाँसँग पनि म छुटेँ, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला ब्याक टु ब्याक साथी लाइनमा हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ फ्याफुल्ला, नमस्ते। रचना लामा बोल्दै हुनुहुन्छ है? हजुर, के छ हाम्रो रचना लामाको खबर खबर?
2: सबै ठिकै छ, मजाले घाम लागिरहेको छ है, दसैँ आएको जस्तो भइरहेको छ।
1: हजुर, कतै कतै दसैँ आएको हो कि के जस्तो नि लागिरहेको छ भन्दा नि, आज दसैँको कति पाँचौ दिन गइसकिसक्यो होइन र? हजुर, अनि के गरिदिनुहुन्छ यति बेला?
2: बसिरहेको छ दिदी, मेरो टाउको दुख्नु अझै छोडेन कि, हस्पिटल पनि गएको।
1: ओहो, भनेपछि अझै तपाईँको टाउको दुख्न छोडेको छैन है? अब एकचोटि तपाईँको टाउको समस्या हो भने एकचोटि तपाईँको अब आँखा एकचोटि आँखालाई चेक गर्नुहोस्। आँखालाई चेक गरिसकेपछि रै पनि भएन भने तपाईँले टाउको सिटी स्क्यान गर्नुहोस् है त। अब
2: एकदम क्या टाउको दुख्नु र यो आँखा दुख्नु छोडेन क्या?
1: हजुर, तपाईँको अब आँखाले आँखाकै अब कमजोरीले गर्दा नि टाउकोमा नि समस्या हुन सक्छ होइन, त्यही भएर पनि तपाईँले एकचोटि चाहिँ अब खानपरी हस्पिटल गएर चाहिँ राम्रोसँग चेकअप गराउनुहोस् है त। हजुर, हजुर, ल तपाईँलाई पनि दसैँको एकदमै धेरै धेरै शुभकामना, राम्रोसँगले मनाउनु होला र साथमा तपाईँलाई शीघ्र स्वास्थ्य लाभको पनि कामना व्यक्त गर्छु है त। हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लागौ।
2: स्पेसल त हजुर आजको दिन शुभ होस्, दसैँ राम्रोसँगले मनाएर फेरि कार्यक्रम ल्याउनु होला भन्न चाहन्छु है।
1: हस् हुन्छ, म आइहाल्छु नि फर्केर, म कतै जाँदिन नि।
2: हजुर, अनि यही अब कार्तिक 8 गते मेरो जन्मदिन परेको छ, सबै साथीहरूलाई इन्भाइट गर्न चाहन्छु है।
1: हजुर, ल हुन्छ, तपाईँलाई पनि एकदमै जन्मदिन आउँदै रहेछ, अब धेरै दिन त रहेन रहेछ, तपाईँलाई एकदमै जन्मदिनको शुभकामना पनि व्यक्त गर्न चाहन्छु है त आजकै दिनबाट।
2: हजुर, थ्याङ्क यू।

0: मैले आज बिन्ती गराओस्। त्रिहत्तर दिनको भाइ भोलि क्या भन्छ मनकै यात्रा हुनुहुन्छ, भाइलाई शुभ यात्रा राम्रोसँगले आवे भन्न चाहन्छु। अनि मेरो प्यारो साथी कल्पना अनि अनुजा तामाङलाई नै ह्याप्पी दसैँ भन्न चाहन्छु। अनि भाइ कृष्ण तामाङ अनि वरुण चञ्चललाई नै ह्याप्पी दसैँ। सम्पूर्ण साथीहरूलाई दसैँको धेरै धेरै शुभकामना। बिरामी भएको कारणले कसैले सम्झिन सक्ने छैन, धेरै धेरै सम्झना मिठो माया भन्दै
1: हजुर नमस्ते टेकीहरू भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला रचना लामा, उहाँसँग छुट्टै उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ। हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर तामकुबाट मनकुमारी कान्छी कुलुङ बोल्दै हुनुहुन्छ। के छ मनकुमारीजी, तपाईँको खबर खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ? ए भनेपछि खबर खबर सबै ठिकै छ, राम्रै छ, बारीतिर काममा जानु भएको छ, जो कामबाट पनि निस्किसक्नु भयो है? हजुर हजुर ल, एकदमै हामीलाई पनि सुन्दै हुनुहुँदो रहेछ, जे होस् खुसी लाग्यो आउनुभयो कार्यक्रममा। यो साईमा तपाईँको शुभकामना सन्देशतर्फ लागौँ।
0: अनि उर्मिला राई अनि सरान्ता राईलाई गर्दै कुमारी कान्छी कुलुङ गर्दै
1: हजुर नमस्ते टेकीहरू भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला मनकुमारी कान्छी कुलुङ सङ्खुवा सभा तामको बाटो हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ। हेलो गुड मर्निङ नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्नुभयो?
2: म बोल्दैछु त भोजपुर किमालुङबाट, चामलिङ।
1: हजुर भोजपुर किमालुङबाट चामलिङ।

0: निर्मला बोल्दै हुनुहुन्छ। अनि के छ तपाईँको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ? हजुर, ल तपाईँले पनि आउँदै गरेको विजयी दशमीको एकदमै धेरै धेरै शुभकामना व्यक्त गरे है त। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लागौ।
1: अनि त्यस पछाडिबाट मेरो छोरी अनिका शेर्पालाई शुभदिन, अनि मेरो बहिनी सरितालाई शुभ स्वास्थ्य लाग्छ बहिनी, कामना बहिनी तारिक ठिक होला भन्न चाहन्छु। अनि विशेष कार्य सफलको शुभकामना हाम्रो पूर्वलियाका आशिष नयन व्यक्तित हुनुहुन्छ, अनि त्यस पछाडिबाट सुरज रेकिन्छ वरुण पञ्चालीलाई पनि कार्य सफलको धेरै धेरै शुभकामना भन्न चाहन्छु। हाम्रो सानो कमला हुनुहुन्छ रेणु राजकला, अनि त्यस पछाडि जुनिता कामी

0: हजुर नमस्ते टेक्योर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला चामलिङ निर्मला भोजपुरबाट हुनुहुन्थ्यो उहाँसँग पनि म छुटे उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा हेलो गुड मर्निङ नमस्ते हजुर गुड मर्निङ नमस्ते कहाँबाट को बोल्नुभयो हजुर सुनु सुनिता राई बेतिनीबाट बोल्दै हुनुहुन्छ अनि के छ हाम्रो सुनु सुनिताजीको खबर खबर सुनाउनुहोस् न यति बेला के गर्दै हुनुहुन्छ एकदमै दसैँ भित्र सक्यो दसैँले तिन पानी बनाउँदै हुनुहुन्छ है तपाईँले पनि आउँदै गरेको विजय दशमीको एकदमै अग्रिम रूपमा शुभकामना व्यक्त गरे र अब तपाईँको घरमा पनि मलाई अब आजदेखि नै अब तपाईँले निम्त गर्नुभयो है
1: हजुर अनि हजुरलाई मेरो भाइ भैरवको तर्फबाट पनि दसैँको धेरै धेरै शुभकामना
0: है ए ल हुन्छ अब तपाईँको भाइ भैरवलाई पनि एकदमै सम्झना छ मेरो तर्फबाट पनि शुभकामना दसैँको अग्रिम शुभकामना भन्न चाहन्छु एकदमै अब कुराकानी त हाम्रो भएको छैन धेरै नै भयो कुराकानी नभएको एकदमै सम्झना छ है त हजुर ल हुन्छ एकदमै सम्झना छ अनि के छ अरू नयाँ नौलो खबर सुनाउनुहोस् न तपाईँको गाउँ ठाउँतिरको
1: मेरो खबर एकदम ठिकठाक छ मौसम मम्मा मम्मा घाम पनि छ सुरो पनि लागिरहेको छ एकदम राम्रो छ दसैँ राम्ररी आइरहेको छ भनौँ न तपाईँ कहिलेतिर दसैँ मान्नु घर फर्किनुहुने हो कि नफर्किनुहुने हो
0: हजुर म दसैँको लागि घर अब फर्किन्छु होला भोलि पर्सितिर कुन दिनतिर हुन्छ पर फर्किन्छु होला म त्यस अन्तिम दिनमा तपाईँहरूलाई म फेरि अब भोलि पनि सायद यतै हुन्छु होला शनिबार पनि म यतै हुन्छु आइतबारको दिनतिर चाहिँ फर्किन्छु होला जस्तो लागिरहेछ अब त्यो पनि सम्भव हुन्छ यहाँ हुँदैन हो हुन्छ अब पछिल्लो वर्षमा कुराकानी हुन्छ या हुँदैन हुन्छ तपाईँलाई पनि विशेष शुभकामना छ है त हजुर ल हुन्छ र म पनि तपाईँको शुभकामना सन्देश तर्फै लाग है
1: हुन्छ विशेष तपाईँलाई अन्त हाम्रो अरुणी नै दार्जिलिङले एकदम मिठो सम्झना शुभ दिनको कामना गरे अनि हुन्छ अनि यात्रामा धेरैजना हुनुहुन्छ आज छोरी बबी र रोजी पनि तिमीले दुई दिनसम्म यात्रामा छ उनीहरूलाई शुभ यात्रा अनि चार दिनमा तिमी पाकुलिङ सिक्किम कला पनि सिक्कियादेखि तालासम्मको यात्रामा छ उनीहरूलाई पनि एकदम शुभ यात्रा राम्रोसँग जाऊ भने अनि यात्रामा हुनुहुँदो रहेछ हाम्रो प्रवीण मगर काठमाडौँदेखि भोजपुरसम्मको एकदम शुभ यात्रा राम्रोसँग जानु होला भने अनि एकदम दसैँको शुभकामना शुभ दिन सानो कमल अनि हाम्रो भाइमा वरुण चन्द्रले अनि ढका धर्मराज आशिषलाई धेरै साथीहरू अब सबैलाई एकदम शुभ दिन अनि दसैँको धेरै धेरै शुभकामना हाम्रो अश्मि सोताङलाई पनि भन्दै छुट्टी ल नमस्ते
0: हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सुनिता कुलुङ त नभनौँ सुनिता सुनु सुनिता राई खाँदबारीबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ यति बेला म केही कमेन्टतर्फ लाग्छु है सुनिता कुलुङ हुनुहुन्छ हेलो सेवा के छ खबर सुन्दैछु प्रोग्राम यता यात्रामा भए पनि शुभ यात्रा केटिएम टु भोजपुरसम्म प्रवीण मगर शुभ दिनको कामना प्यारी सासू आमा जुनिता कृष्ण तामाङ लगायत सबै सबैमा भन्नुभएको छ त्यसै गरी यति बेला विष्णु कुमार तामाङ हुनुहुन्छ गुड मर्निङ नमस्ते नाना म माधीबाट सुन्दैछु सबै सबैमा शुभ दिनको कामना गर्छु भन्नुभएको छ त्यसै गरी यति बेला राज क्रिएसन हुनुहुन्छ नमस्ते शुभ दिन शुभ विजय दशमी शुभकामना रेडियो परिवारलाई भन्नुभएको छ विजय दशमीको शुभकामना भन्नुभएको छ म ढकाल धर्मराज वीरतामर झापा घरमै हाल दुवैबाट कार्यक्रम सुन्दैछु र आज जन्मदिन मनाउनु हुने साथी दिदी अञ्जना मुन्ना र इटहरीकी इटहरीमा हुने बहिनी मनिषा नेउपानेलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्नुभएको छ त्यसै गरी मनको साथी जीवन कार्की हुनुहुन्छ उहाँले यति बेला लेख्नु भएको छ हजुर शुभ बिहानी पोखरेली नमस्कार आरामै हुनुहुन्छ सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी जीवन कार्की हो सबै सबैमा शुभ दिन है भन्नुभएको छ अनि त्यसै गरी सरिता सेन्चौरी हुनुहुन्छ उहाँले गुड मर्निङ अल भन्नुभएको छ बिबी कुलुङ राई हुनुहुन्छ नमस्ते गुड मर्निङ म कालुबाट बिबी कुलुङ राई हो क्षितिज पारीबाट है सबैलाई ह्याप्पी दसैँ भन्नुभएको छ तीर्थ राई हुनुहुन्छ उहाँले पनि व्यवसायमा हेलो गुड मर्निङ नमस्ते सुमिता खानबारी छ तल्लो पाङ्ठा घर भइहाल धरानबाट तीर्थ राई कार्यक्रम सुन्दैछु सबै सबैमा शुभ दिन भन्नुभएको छ उहाँले त्यसै गरी यति बेला जुनु दिवानी तिगेला हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते सिस, म जुनु दिवानी तिगेला तेरथुमबाट, हेभ अ नाइस डे समीक्षा जोशी निशान योङहाङ लगायत सबैको सबै सबै साथीहरूको लागि भन्नुभएको छ। लिम्बू विजयले पनि यति बेला गुड मर्निङ अल भन्नुभएको छ। राई सँगसँग हुनुहुन्छ, उहाँले जन्मदिनको अथवा शुभकामना। साथी चामलिङ राई धनशेरलाई भन्नुभएको छ, शुभयात्रा भाउजू चन्द्र अनि मेरो भदा प्रिन्स र सफललाई पनि सुस्वास्थ्य लाभको कामना। मेरो बहिनी निमु राईलाई शुभ दिन र सबै सबैमा शुभ दिनको कामना गर्दै गएला भन्नुभएको छ। त्यसै गरी यति बेला सपना तामाङ मोक्तान हुनुहुन्छ, हेलो गुड मर्निङ सुमिता भन्नुभएको छ। हजुर मर्निङ, म सपना तामाङ सुन्दैछु, यता पास खबनबाट हो भन्नुभएको छ। उहाँले लेख्नुभएको छ, फर्स्टमा हजुरलाई शुभ दिन, बाँकी कार्यक्रम सुनेर बस्नुहुने सबै सबैमा शुभ दिन है भन्नुभएको छ। थ्याङ्क यू सो मच सपनाजी तपाईँलाई कमेन्टको लागि। यति बेला फोन लाइनतर्फ लाग्छ कोही मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर पाँच कमनबाट सपना तामाङ, तपाईँ त के साह्रो लकी हो, भर्खरै तपाईँको कमेन्ट पनि रिट आउट हुनु, तपाईँसँग कुराकानी पनि हुनु। हजुर फोन ट्राई गर्दै थियो, लागिहाल्यो होला, ठिक छ, लाग्छ नि ट्राई गरिसकेपछि त। अनि के छ तपाईँको खबर खबर लगायत पाँच कमनतिरको? हजुर भनेपछि एकदम मजाले घाम लागिरहेको छ, दसैँ पनि लागिसकेको छ, अब दसैँ पनि अब तपाईँले त भित्राइसक्नु भयो, मैले हिजो अस्ति नै देखिरहेको थिएँ, कुन दिन हो, एकदमै अब तपाईँले दसैँ चाहिँ राम्रोसँगले भित्राइसक्नु भएको छ होइन?
1: हजुर
0: अलिअलि मात्र होइन पुरै भनौँ न, अब दसैँ भित्रिसक्यो तपाईँको, अब हजुर भित्रिन्छ बिस्तारी भन्दा नि भित्रिसक्यो, भित्रिन्छ होइन भित्रिसक्यो तपाईँको दसैँ।
1: हजुर
0: भित्रिसक्यो तपाईँको, हिजो नै मैले स्टोरीतिर कता कता टिकटकतिर नै देखेँ जस्तो जस्तो लाग्थ्यो कि मैले सपनामा पो देखेँ कि ए ल सपनामै देखेको रहेछ, म फेरि पनि एकचोटि दोहोऱ्याएर हेर्छु है त अहिले भरे एकछिन कार्यक्रम सकाएपछि। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा युवासँग तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
1: हुन्छ, फर्स्टमा त अब हजुर लगायत रेडी गर्नु होला, युनिकलाई नै मिठो माया मिठो सम्झना, अनि अब आउने विजय दशमी पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहे। अनि हुनुहुन्छ नाना युनिका तामाङ चाहिँ बिरामी बिरामी हुन्छ, उहाँलाई चाहिँ केटल छन् चाँडै ठिक हुनलाई दिदी भन्न चाहन्छु। अनि बहिनी चन्द्रमाया चाहिँ यात्रामै छन्, उसलाई पनि शुभयात्रा राम्रोसँगले बजार भरेर आउनु होला है भन्न चाहन्छु। अनि हाम्रो सुन्नु सुनिताको छोरीहरू हुँदो रहेछ यात्रामा, बबी र रोटी उनीहरूलाई पनि शुभयात्रा राम्रोसँगले आउनु होला है भन्न चाहन्छु। अनि सुनिता गुरुङ र फुसी अङ्कला पनि यात्रामै हुनुहुन्छ, उहाँहरूलाई पनि शुभयात्रा राम्रोसँगले जानु होला है भन्दै छन्। अनि अब साथीहरू त धेरै हुनुहुन्छ मलाई सपना भनेर चिन्नुहुने, सबै सबैलाई आजको दिन शुभ रहोस् भन्दै चाहन्छु ल। नमस्ते टेकियर, बाई बाई।
0: हजुर नमस्ते टेकियर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सपना तामाङ मुक्तान सङ्खुवा सभा पाँच भवनको साथी, उहाँसँग छुटे। यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते।
2: हेलो नमस्ते, नमस्कार।
0: हजुर गुड मर्निङ नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो?
2: भोजपुरबाट वरुण चञ्चले।
0: हजुर भोजपुरबाट वरुण चञ्चले, के छ वरुणजी खबर खबर?
2: ठिकै छ, राम्रै छ।
0: हजुर ठिकै छ, राम्रै छ, कार्यक्रमकै साथमा हुनुहुन्छ है? हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लगाऊ।
2: विशेष गरी तपाईँलाई नि आज दिन एकदम शुभ रहोस् अनि खाएर सफलताको धेरै धेरै शुभकामना, अनि दसैँ पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि यात्रामा थिङ बहिनी हिमा राई, अनि त्यसै गरी हाम्रो प्रवीण मगर, अनि हाम्रो सुनताको छोरीहरू दुवैजना, अनि हाम्रो पुत्री एम कला, अनि त्यसै गरी हाम्रो सुनिता कुलुङ पनि यात्रा हुँदैन, अरू सबैजना एकदम शुभयात्रा भन्न चाहन्छु। अनि त्यसै गरी उयो के अरे हाम्रो धन्ते चामलिङको नि आज जन्मदिन परेर रहेछ, उसलाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना हुन चाहन्छु। अनि मुरङबाट यता भोजपुरसम्मको यात्रामा थप भतिज हाम्रो विमल कोरङ्गी गुरुङ, उसलाई पनि एकदम शुभयात्रा भन्न चाहन्छु। अनि विशेष त हाम्रो आशिष नयन बस्नेत, सुमी लिम्बू, अनि त्यस्तै गरी हाम्रो ढकाल धर्मराज हुनुहुन्छ, अनि धेरै साथीहरू हुनुहुन्छ जो जो साथीहरूले प्रोग्राम सुनेर बसिराख्नु भएको छ। अनि रतन लामालाई अग्रिम रूपमै जन्मदिनको धेरै धेरै शुभकामना, कृष्ण तामाङ, विजय लिम्बुलाई पनि आज दिन शुभरा सन्देश हुन्छ।
0: हजुर, नमस्ते टेक्योर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चलले भोजपुरबाट, उहाँसँग म छुटेँ, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला राजकालीकोटे हुनुहुन्छ, हाई गुड मर्निङ नमस्ते मि झापाली हिरो राजकालीकोटे बिरतामर झापा जस्ट नाउ युवीबाट, हेभ अ ग्रेट डे मेरुना मिरा लुहार, त्यसै गरी भाइ इन्द्र कालीकोटे लगायत सबै साथीहरूको लागि भन्नुभएको छ। सन्जु गोले हुनुहुन्छ, गुड मर्निङ नमस्ते हेभ अ नाइस डे अल। सन्जु गोले फ्रम टिटिएम तेह्रथुमबाट हो भन्दै छुट्टिन्छु ल बाई बाई भन्नुभएको छ। राई पिके राईले पनि यति बेला सबैमा शुभदिन भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। र अब पनि म कार्यक्रममा फेरि पनि दोस्रो साङ्गीतिक कोसेली एकदमै मिठो गीत छ, मेरो देश बोलको गीत छ, यो गीत तपाईँहरू माझ राख्दैछु। गीतपछि सर्टकम सर्ट ब्रेक रहनेछ, ब्रेकपछि म तपाईँहरू माझ फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश तपाईँ सुन्दै रहनुहोस्।

0: विजयदशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मिडियाप्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सपना शासनखर मादी नगरपालिका चार देवडुङ्गा शङ्खुवा सभा,
0: सन्तोष तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा हाल कतार,
1: युनिसा तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा,
0: रजिना विश्वकर्मा पाँच खपन नगरपालिका चार होक्से शङ्खुवा सभा,
1: सुमिता लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ शङ्खुवा सभा,
0: सपना तामाङ पाँच खपन नगरपालिका सात वाबुन शङ्खुवा सभा,
1: सम्झना रुङबाङसा सभा पोखरी गाउँपालिका दुई च्यामिरे शङ्खुवा सभा,
0: राज याखा चैनपुर नगरपालिका दस खराङ शङ्खुवा सभा,
1: ज्ञान बहादुर खाती धर्मदेवी नगरपालिका सात गाडेको ढुङ्गा शङ्खुवा सभा
0: र चन्द्रमाया तामाङ पाँच खबर नगरपालिका सात वाबुन शङ्खुवा सभा।
2: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।

0: नेपालीहरूको महान चाड विजय दशमी 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अञ्जना राई धनकुटा,
2: प्रशान्त तामाङ रामपुर उदयपुर हाल युके,
1: पुनम राई धनकुटा हाल अमेरिका,
2: सुमन राई धनकुटा हाल कोरिया,
1: निमा राई काठमाडौँ,
2: नियासा राई धनकुटा,
1: नवीन राई धनकुटा हाल कोरिया,
2: सुभाष राई धनकुटा हाल कोरिया,
1: हेम राई धनकुटा हाल कोरिया
2: र सरस्वती राई धनकुटा।

नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडियाप्रेमी मनहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। कृष्ण तामाङ, बुबा सिंहमान तामाङ, आमा कालुमाया तामाङ, छोरी आर्या तामाङ, भान्जीहरू प्रशंसा राई, पद्मा राई, दिदी बेना शर्मिला तामाङ, अर्जुन मगर लगायत समस्त तामाङ परिवार पाँच सबै

0: हौ लाउरेहरू हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि
0: औ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो जुसेले
1: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीबाट जाने
0: लाखै सल्लाह लिएर के प्वाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ लु सुनौ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514994 9812367742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मिडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि उन्नति प्रगति तथा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु जीवन थाबेन सभापोखरी गाउँपालिका चार संखुवा सभा हाल

नेपालीहरूको महान चाड बडा दशैं शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जुनिता चामलिङ राई, छोरा रोमिल लाउती, बाजे दल बहादुर चामलिङ राई, बोजू मन रानी चामलिङ राई, बाबा दिल बहादुर राई, आमा फुलमाया राई, दिदी मुना चामलिङ राई, दिदी कमला चामलिङ राई, बहिनी निरू चामलिङ राई, भाई आशिष चामलिङ राई एवं समस्त चामलिङ परिवार सरसिउला केराबारी फिदी

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: हजुर, कार्यक्रम शुभ सन्देशको विषयमा राखिएको यो सटक्रम सट ब्रेकफास्ट पूर्ण स्वागत छ। तपाईँ बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारैभरबाट एकै साथ सुनिराख्नु भएको छ। त्यसै गरी नेपाली मात्र हाम्रो मात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाई तपाईँ हप्ताको साथै दिन साथी भाइ यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ। र अब पनि म ढिला गर्दिनँ बसाईमा, म साथीहरूसँगै कुराकानी गर्छु। धेरैजना साथीहरू मैले बसाईमा समेट्नु पर्ने हुन्छ। यति बेला फोन लाइन तर्फ लाग्छ, कोही मित्र हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर इलामबाट दिलसा राई। के छ दिलसाजीको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ? हजुर, घाम एकदम मजाले लागिरहेको छ, त्यतिकै बसिराख्नु भएको छ हाम्रो दिलसा गिठाजी। हजुर ल हुन्छ। अनि अब दसैँ पनि लगभग आज दसैँको 5औं दिन गइसकिसक्यो, के छ दसैँ कसरी मनाउने तर्फमा हुनुहुन्छ त? हजुर हजुर, दसैँ त अब मलाई पनि त त्यति सानो बालकामा भनौँ अब बच्चापनमै धेरै रमाइलो हुने हो। अहिले आएपछि त त्यस्तो जति नै खुसीको कुराहरू आए पनि, जति नै होइन यो जति नै राम्रो दिनहरू आए पनि मलाई पनि त्यस्तो वाउ वाउ चाहिँ लाग्दैन। अब हो, अब मनाउनु पर्छ होइन, अब यस्तो अब अलिअलि खाने हो, यताउता गर्ने हो, त्यही मनाएरै बस्ने हो नि त। हजुर हजुर, पक्कै पनि, हजुर हजुर पक्कै पनि, के गर्ने यस्तै हो। अनि हुन्छ, कुरा लामो गरौँ नगरौँ भन्दा पनि अब समय छोटो छ, तपाईँको शुभकामना सन्देश तर्फै लागौँ ल।
2: हुन्छ, अब सर्वप्रथम हजुरलाई विशेष शुभ दिन कार्यक्रम तर्फ धेरै धेरै शुभकामना। अनि अहिले अब आउँदै गऱ्यो भन्दा नि अब आइसकेको बरदेखि पनि धेरै धेरै शुभकामना दिन चाहन्छु। अनि मलिकाटिका साथीहरूलाई विशेष शुभ दिन कार्यक्रम तर्फ धेरै धेरै शुभकामना। अनि म चाहिँ चाहन्छु कुमार राई होटेलिसा, अनि आज नेता ट्राफिक लाइन बस्नेहरूलाई पनि विशेष कार्यक्रम अनि दसैँको शुभकामना। अनि आज जन्मदिन मनाउनुहुने एकदमै हाम्रो आदरण दादा नै हुनुहुन्छ धनशील चामले, दादालाई जन्मदिनको धेरै धेरै शुभकामना, हेप्पी बर्थडे धेरै दादा भन्न चाहन्छु। अनि प्यारी नाना जनिता चामलेलाई हुनुहुन्छ, प्यारी सर सरस्वता पोखरेल, अनि मायाले सङ्गीता राई, अनि हाम्रो युनिसा तामाङ चाहिँ बिरामी भनेको सुनेको, उसलाई सिक्न सक्नुको कामना चाहिँ ठिक हुनु होला, अनि आफ्नो राम्रो केयर गर्नु होला भन्न चाहन्छु। अनि अस्मि सोताङ र मेरो हाम्रो दादा कृष्ण तामाङलाई शुभ दिन, अनि अञ्जना र रेनिसालाई पनि भन्दैछु। नमस्ते ल भाइ।
1: हजुर नमस्ते, टेकियोर बाई बाई, साथी हुनुहुन्थ्यो यति बेला दिलसा राई इलामबाट, उहाँसँग म छुट्टै, उहाँले पनि आफ्नो विशेष शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्को जना मित्र हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते।
3: हेलो, गुड मर्निङ, नमस्ते।
1: हेलो, गुड मर्निङ, नमस्ते। नमस्ते, सानो कमला बोल्दै हुनुहुन्छ है? ए सानो कमला चैनपुर भन्जाङबाट, नभए घरको धुरीमा आज? ए ल, भनेपछि कता चुन छ्याप्दै हुनुहुन्छ कि क्या हो? त्यही त, बैकालको झ्यालतिर भएर चुन छ्याप्दै हुनुहुन्छ जस्तो लाग्यो, मैले यहाँबाट अघि देखिरहेको थिएँ नि त। मैले त सबै यहाँ तल भ्युटारमा लगेर राखेको थिएँ, त्यहाँबाट जम्मै जम्मै देख्छु नि त, यहाँबाट हेरेर बसी बसी हेर्दा पनि। हजुर, म मान्छे नै खतरा हो नि त, होइन र? हजुर ल हुन्छ, दसैँ भित्र आउँदै हुनुहुन्छ तपाईँ पनि धम्मा धम्म होइन? भाउ खोजेर बस्छ नि त, त्यही भएर भित्राउने भयो है। हजुर हजुर ल, एकदमै राम्रोसँगले काम गर्नुहुन्छ, फेरि अलिकति अप्ठ्यारो ठाउँतिर नपस्नु होला, अलिकति ख्याल पनि गर्नु होला है त। ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा यो बसाईमा, तपाईँको शुभकामना सन्देश तर्फ लागौ।
3: अनि
4: यात्रामा हुनुहुन्छ प्रवीण मगर अनि चन्द्रमाया तामाङ पनि कता यात्रामै हुनुहुन्छ भनेर सुनेको थिएँ, उहाँलाई पनि शुभयात्रा अनि नानाको दुई सय छोरी पनि यात्रामै हुनुहुन्छ, उहाँहरू पनि दुबैजनालाई शुभयात्रा भन्न चाहन्छु। आगामी दिनमा जन्मदिन आउँदैछ, कति दिन हाम्रो सहयोग जान्छ हेप्पी बर्थडे भन्न चाहन्छु है। अनि त्यहाँदेखि यो टाइममा गएर प्रोग्राम सुन्नुभएको छ, सबैलाई छोरी भन्न जान्छु कतिको छ।
1: हजुर नमस्ते, टेकियर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला सानो कमला चैनपुर भन्ज्याङबाट, उहाँसँग म छुटे र आजको लागि लास्ट टेन लकी एकजना साथी लिन्छु फोन लाइनमा गाँवबाट हुनुहुन्छ। हेलो नमस्ते।
5: गुड मर्निङ। नमस्ते।
1: हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो?
5: बोल्दैछु अभागी मनिषा पोया।
1: हजुर अभागी मनिषा पोया चैनपुरबाट बोल्दै हुनुहुन्छ है?
5: हजुर
1: हजुर। अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ? हजुर खबर ठिकै छ, राम्रै छ, कार्यक्रमकै साथमा हुनुहुन्छ है?
5: हजुर
1: हजुर। ल हुन्छ अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लागौ।
5: शुभकामना सन्देश राख्नु पर्दा त सफलता तपाईँ र टेक्निसियन नारायण मित्र हाम्रो अरू नेटे म इन्टरटेन सरकारले सफलताको दिए धेरै शुभकामना आउँदै गरेको दसैँको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। अनि भर्खर कल गर्दै हुन्छ दिदी सानो कमलालाई दिदी कार्य सफलताको दिए धेरै शुभकामना दसैँको दिए धेरै शुभकामना दिदी भन्न चाहन्छु। नाना सुन सुनिता राई दिदी सबैलाई विशेष कार्य सफलताको दिए धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। तापनी जुन के रहन्छ प्यारो दिदी अस्मिता शेर्पाले बिरानी हुन्छ उहाँलाई गीत गर्छन् चाहे टिभी मलाई दिदी भन्न चाहन्छु। त्यसरी दिदी अन्जना शेर्पालाई विशेष कार्य सफलताको दिए धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। हजुर जति सबै कार्यक्रम सुन्ने सम्पूर्ण सबैलाई विशेष कार्य सफलताको दिए धेरै शुभकामना दसैँको पनि धेरै शुभकामना व्यक्त गर्दै भयो ल बुबाई।
1: हजुर नमस्ते, टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला चैनपुरबाट अभागी मनिषा पोया, उहाँसँग छुटेर अब भने म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ, समयले नेटो काटि नै सकेको छ। के गर्ने अहिले भर्खर आएको जस्तो लाग्छ, तर एक घन्टाको समय कति छिटो बित्छ पत्तै हुन्न। यति बेला म कमेन्टतर्फै लाग्छु, के कमेन्ट बाँकी छ। सागरगिरी हुनुहुन्छ, गुड मर्निङ नमस्ते, म यता अर्जुन धारा झापाबाट सागरगिरी हो, शुभकामना सन्देश सबै साथीहरूको लागि भन्नुभएको छ। दिलु रुङबाङ छ, उज्जवल हुनुहुन्छ यहाँबाट। हेलो गुड मर्निङ नमस्ते, म दिलु रुङबाङ छ फ्रम भोजपुर पौवादुम्बा दुई केसाङ घर बैहाल काठमाडौँबाट। यात्रा शुभ यात्रा, प्यारो हस्बेन्ड उज्जवल राई, ह्याप्पी बर्थडे टु यु, प्यारी बधाइनी। रञ्जिता रुङबाङ छ, बहिनी निर्जला चामलिङ ह्याप्पी दसैँ अल भन्नुभएको छ। त्यसै गरी सिम्पल सरुनाले यति बेला ह्याप्पी दसैँ अल साथीहरूलाई भन्नुभएको छ। सिर्जना मुखिया हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते सिस मोडङ, उहाँले लेख्नु भएको छ हेलो गुड मर्निङ, हजुर सिस गुड मर्निङ भन्नुभएको छ, मिस यु अल भन्नुभएको छ उहाँले। त्यसै गरी चन्द्रमा तामाङ हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते सुमिता, म पनि सुन्दैछु कार्यक्रम यता पाँच कपनबाट हो, चन्द्रमा तामाङ शुभ दिन भन्दै बाई बाई गए ल भन्नुभएको छ। त्यसै गरी कुमारी योङहाङ लावती हुनुहुन्छ, ह्याभ अ नाइस डे ओल भन्नुभएको छ। विपिन रुमदाली राई हुनुहुन्छ, उहाँले ह्याप्पी बर्थडे टु यु। धनशेर चामलिङलाई भन्नुभएको छ, मिलन घाइलमोटो हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते सिस्टर, ह्याभ अ गुड डे ओल फ्रम दोहा कतारबाट है भन्नुभएको छ उहाँले। र ह्याप्पी दसैँ पनि सबै सबैमा भन्नुभएको छ। जनक रजली मगरले यति बेला ह्याभ अ नाइस डे ओल लेख्नु भएको छ। सञ्जिता ब्लोन तामाङ हुनुहुन्छ, शुभ दिन सम्पूर्णमा भन्नुभएको छ। जस्मिन मगर्ने हुनुहुन्छ, उहाँले गुड मर्निङ लेख्नुभएको छ। त्यसै गरी सानो कमलाले पनि यति बेला शुभ यात्रा प्रवीण, केटिएम टू भोजपुरसम्मको यात्रामा हुनुहुन्छ भन्नुभएको छ। भने मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते दिदी, पाँच कमा नाचेङ खुरुङबाट कार्यक्रम सुन्दैछु, मिडिया प्रेमी निमु शेर्पा हो, सुन्दैछु प्रोग्राम सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी यति बेला कमला मुखिया हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ अल भन्नुभएको छ। सम्झना रुङबाङ हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते सब पोखरीबाट शुभ दिन सन्देश कुलुङ राई। त्यसै गरी प्यारे दिलु रुङबाङ, त्यसै गरी कार्य सफलताको शुभकामना पुसाई उज्जवल राई लगायत सबै सबै साथीहरूमा शुभ दिन भन्नुभएको छ उहाँले। त्यसै गरी अन्त्यमा बसन्त श्रेष्ठ हुनुहुन्छ, उहाँले गुड मर्निङ सबै सबै साथीहरूमा शुभ दिन है ताप्लेजुङबाट भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँ सम्पूर्ण साथीलाई कमेन्टको लागि। र अब पनि चाहिँ मैले पनि लगभग कार्यक्रमबाट विदा मागेर जाने बेला भइसकेको छ। यति जेलसम्म हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी यति जेलसम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद दिन चाहे। आज फोन लागेन केही छैन, तपाईँको फोन भोलिको दिन पक्कै लाग्नेछ, केही अन्यर्थ नगर्नु होला भन्न चाहन्छु। र विशेष गरी यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने जम्मा हाम्रा 20 मिडिया प्रेमी बन्धुहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम शुभ सन्देशको बसाईबाट भोलिको बसाईमा आउने बाचा गर्दै गर्दै म तपाईँको साथी कार्यक्रम प्रस्तुता सुमिता याखा बिदा हुन्छु। हवस् त नमस्ते, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 8 AM अहिले बिहानको 8 बज्यो।

0: गणेशको नमस्कार। आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई विभिन्न डिजिटल प्लेटफर्म मार्फत पनि तपाईँहरू सुन्न सक्नुहुन्छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने पनि हामी प्रत्यक्ष रूपमा यतिखेर आइरहेका छौं। र नेपाली बहसको आजको श्रृंखलालाई युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि तपाईँहरू यतिखेर सुनिराख्नु भएको छ। आजले श्रोता धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसको काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि एकसाथ प्रसारण भइरहेको छ। आज बडा दशैंको पाँचौं दिन स्कन्द माता भगवतीको पूजा गरिँदैछ। आज श्रोता नेपालीहरूको महान चाड बडा दशैंको आज बिहिबार पाँचौं दिन आज दुर्गा भवानीका नौ रूप मध्ये पाँचौं रूप स्कन्द माता भगवतीको पूजा आराधना गरिँदैछ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्द माताको पूजा गर्ने प्रचलन रहेको छ। जस्तै छैटौं दिन भोलि कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पनि पूजा आराधना गर्ने चलन छ। दशैं पर्वलाई सत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैविक शक्तिको विजयको प्रतीकका रूपमा पनि मनाउने गरिन्छ। माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेको चण्डमुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजा आराधना हुने गर्दछ। र हिन्दूहरूले विशेष गरी नागरिकहरूले, धर्मावलम्बीहरूले बडा दशैंलाई निकै रौनकताका साथ मनाउने प्रचलन पनि छ। र अहिले विभिन्न समुदायले पनि दशैंलाई रौनकताका साथ मनाउने गरिरहेका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्नेछौ। दागीहरूको राजदूत आकांक्षामा ब्रेक लागेको छ। आदरणीय श्रोता, संसदीय सुनवाई समितिले सरकारद्वारा सिफारिश गरिएका 13 जना राजदूतहरू मध्ये 10 जनाको नाम अनुमोदन गरेको छ। सत्तारूढ़ राष्ट्रपतिका सांसदहरूकै आपत्तिपछि साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणी खरेलको नाम समितिबाट अस्वीकृत भएको छ। जापानका लागि प्रस्तावित डाक्टर जिज्ञान कुमार थापाको पीआर र स्वार्थको द्वन्द सम्बन्धी विवादका कारण निर्णय होल्ड गरिएको छ। आदरणीय श्रोता, दागीहरूको राजदूत आकांक्षामा ब्रेक लागेको छ। अब उनीहरूले आफू चाहिँ हामी दागी होइनौं, हामी राम्रो हौं, हामी सफा छौं, सफा छौं भनेर त्यसको प्रमाण पेश गर्नुपर्ने हुन सक्छ। त्यसैले गर्दाखेरि अब दागीहरूको काम छैन, सरकारले त्यो तरिकाले, समितिले त्यो तरिकाले काम गरिरहेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्छौं। नेपाली कंग्रेसको मतगणना अझै पनि जारी छ। नयाँ नेतृत्व र नयाँ कार्य समिति पदाधिकारी निर्वाचित भइसकेका छन्। केन्द्रीय समितिका केन्द्रीय सदस्यको मतगणना अझै पनि जारी छ। र नेपाली कंग्रेसले अब कस्तो कंग्रेस बन्दैछ त नेपाली कंग्रेस, आजको नेपाली बहसमा यस विषयमा पनि चर्चा गर्नेछौ। र राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा गर्दा राष्ट्रपतिका सांसद खगेन्द्र सुनारमाथि जुन किसिमको आरोप लागेको छ त्यो आरोपमा राष्ट्रपा किन मौन छ, राष्ट्रपाले के भर गर्दैछ, अनुशासन आयोगले समितिले कार्यवाही गर्छ त, राइट टू रिकलको प्रोभिजन राष्ट्रपाले कार्यान्वयन गर्न सक्छ त, तर संविधान तह प्रत्यक्ष निर्वाचित सांसदलाई एउटा पार्टीको निर्णयले फिर्ता बोलाउन सकिँदैन, मिल्दैन। तर खगेन्द्र सुनारको जुन आवाज अडियो बाहिर आएको छ यो कुरामा धेरैले उहाँको होइन भन्ने ढंगले चाहिँ पत्याउन गाह्रो छ, किनभने ले त्यस्तो खालको भाषा पनि प्रयोग गर्दैन, त्यस्तो खालको उसको लवज पनि हुँदैन। त्यसैले गर्दाखेरि अब खगेन्द्र सुनारलाई के गर्छ त राष्ट्रिय स्वतन्त्र पार्टीले, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, त्यसैले गर्दाखेरि आज सुदूरपश्चिम सरकारका विषयमा पनि धेरै प्रश्नहरू उठेका छन्। बजेट निर्माण त गर्यो तर सुदूरपश्चिम प्रदेश सरकारले जसरी बजेट निर्माण गर्यो त्यो कमिशनको घेरोमा बजेट आएको छ, कमिशन र स्वार्थको द्वन्दमा बजेट निर्माण गरिएको छ। बजेटहरू मठ मन्दिर, पुल पुलेसा, तटबन्ध निर्माणमा व्यापक रूपमा गएको छ। बजेट सबै ठाउँमा समानीकरण हिसाबले विनियोजन भएको छ भन्दै सुदूरपश्चिम सरकारका कतिपय सांसदहरूले, प्रदेशसभा सदस्यहरूले राजीनामा पनि दिएका छन्। तर सुदूरपश्चिम प्रदेश सरकार यतिखेर निकै ठूलो विवादमा छ, विवादित बनेको छ। अब सुदूरपश्चिम प्रदेश सरकारको यो विवाद, लाजमर्दो विवाद, देशका अन्य प्रदेशहरूमा पनि पुगेको छ, देशभरि पुगेको छ। कहिले सरकार बन्ने, कहिले ढाल्ने, बजेट ल्याउँदाखेरि आफू अनुकूल ल्याउने र कमिशनको द्वन्दमा फस्ने, कारणले गर्दाखेरि आज सुदूरपश्चिमको प्रदेश सरकारको बारेमा निकै ठूला आलोचनाहरू पनि भइ नै रहेका छन्। सरकारले कस्तो खालको बजेट ल्याएको यतिखेर? आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
2: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
3: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेरा साक्ष्य।
1: टेलिफोन नम्बर 029570123,
2: मोबाइल नम्बर 9841066022।
0: यतिखेर हाम्रो बीचमा नेकपाका संयोजन समिति सदस्य एवं सुदूरपश्चिम इन्चार्ज पूर्व मन्त्री भानुभक्त जोशी हुनुहुन्छ। जोशीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: गुड मर्निङ, धेरै धेरै धन्यवाद तपाईँहरूलाई पनि। एकदम अब आउँदै गरेको विजयादशमीको हार्दिक शुभकामना छ, तपाईँ लगायतका सम्पूर्ण समुदायलाई हार्दिक शुभकामना छ।
0: अब भानुभक्त जोशीजी, तपाईँ नेकपाको सुदूरपश्चिम इन्चार्ज हुनुहुन्छ, तर सुदूरपश्चिम प्रदेशको विवाद त कहिले पनि मतर नहुने भयो। क्षेत्र एउटै भएको नाताले गर्दाखेरि बजेट ल्याउँदा पनि हाना नै छ, नल्याउँदा पनि त्यस्तै कन्ट्रोभर्सी छ, सरकार सत्ता परिवर्तनमा त्यस्तै छ, कारवाही प्रक्रियाहरू पनि व्यापक रूपमा बढ़िरहेका छन्। यो गृह प्रदेशमा के भएको तपाईँको?
4: वास्तवमा हामी यस बारेमा अलिकति अप्ठ्यारोमा पनि छौ, लज्जित पनि छौ। जे नहुनुपर्ने कुरा थियो, अहिले अरू प्रदेशहरूमा धेरै कुरामा सुधार भएको देखिन्छ। हामीले पनि यसपालि के सोचेका थियौ भन्दाखेरि, विगतमा जे जति कमजोरी भयो, अहिले हामी पुराना राजनीतिक दलहरू अथवा जो स्थापित राजनीतिक दलहरूमाथि जे खालको आरोप लागेको थियो, सत्ता भागभण्डादेखि लिएर जहिले पनि भागभण्डाका लागि जेसुकै पनि गर्ने भन्ने जे आरोप थियो, त्यसबाट हामी मुक्त हुनेछौँ। कमसे कम अब त हामीहरू विगतका कमी कमजोरीलाई सच्याएर जनताको माझमा नयाँ ढंगले जानुपर्नेछ, किनभने अब स्थानीय चुनावदेखि लिएर प्रदेशको चुनाव पनि आउँदैछ, र जनतालाई हामीले के भनेर जाने भएर एकदम समीक्षा सरी जाने भएर भनेका थियौं। तर अहिले आएर जो पछिल्लो चरणमा जो साउन 29 गते नेपाली कम्युनिस्ट पार्टीका नेता कमल खगराज भट्टको नेतृत्वमा अथवा उहाँको मुख्यमन्त्रीत्वमा जे सरकार बन्यो, अब त्यसपछि हामीले जस्तो ढंगले हामी विशेष गरी दुईटा ठूला वामपन्थी शक्ति नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका नेताहरूको बीचमा जुन समझदारीका साथ जानु भनेका थियौं, अहिले पछिल्लो चरणमा हेर्दाखेरि बाहिर मीडियामा आएको कुरा हेर्दा त्यति सन्तोषजनक देखेन। त्यसबारेमा हामी आफै पनि लज्जित छौं किन यस्तो भएको भनेर। र मैले सुने, म त यो बीचमा काठमाडौँ आएको थिएँ, र मैले बीचमा
0: बजेट आयो, बजेटमा तटबन्ध निर्माणदेखि लिएर मन्दिर निर्माणदेखि लिएर जाँदा अलिकति कमिसन सेटिङ गर्न सकिन्छ, क्यालकुलेसन गर्न सकिन्छ, त्यतातर्फ बढी गयो भन्ने आइरहेछ नि त, कतिको सत्य छ यसमा?
4: अब धेरै कुरा उठेको हुनाले संसदमा मान्यज्यूले पनि त्यो कुरा उठायो, मिडियामा पनि त्यो कुरा उठायो भने हावा नलागि त पात हल्लिँदैन होला। अहिले पनि मलाई कतिपय साथीहरूले मिडियामा हालेको देखे, मठ मन्दिरमा 85 करोड, पूर्वाधार निर्माणमा 42 करोड भनेर हालेको पनि देखियो। यथार्थ त्यस्तो त नहोला, तर पनि केही न केही कमजोरी मात्र होइन, अलिक बढी कमजोरी छन् भन्ने कुरा देखियो। यद्यपि मुख्यमन्त्रीज्यू र अर्थमन्त्रीज्यूले हामी सबै समीक्षा गर्न तयार छौ, र यो बीचमा केही कमी कमजोरी भएका भए तापनि छानबिन समिति संसदीय छानबिन समिति गठन गरौं, त्यो छानबिन समितिले चाँडो भन्दा चाँडो रिपोर्ट दियोस् र साधारण खर्च बाहेक यदि विकास खर्चका बारेमा धेरै कुरा व्यतिथि भएको छ भने चाँडो भन्दा चाँडो पूरक बजेटको रूपमा पनि केही न केही गर्छौं गर्नु भन्ने प्रतिबद्धता साथ उहाँहरू आउनु भएको हुनाले त्यसलाई हामीले सकारात्मक मानेका छौं। र मलाई के लाग्छ भने यो
0: बजेट सिलिङ हुनुभन्दा पहिला चाहिँ थाहा हुँदैन कहाँ कहाँ के गर्नुपर्छ भनेर, के चल्दैन र त्यहाँ अर्थमन्त्री र मुख्यमन्त्रीको अर्कैले हो त बजेट बनाउने सुदूरपश्चिममा, त्यसो भए भानुभक्तजी
4: हामी आफै आलोचित हुनुपर्नेछ। जे कुरा अनुसार हामीले सोचेका थियौँ वास्तवमा बजेट निर्माणका सन्दर्भमा हामीले बारम्बार के अनुरोध गर्यौं भन्दाखेरि त एउटा त बजेटका लागि आउने विनियोग हुने योजना भनेका एउटा त सम्बन्धित अफिसबाट तल कार्यालयबाट आउने योजना भए, त्यसपछि स्थानीय निकायबाट प्रस्तावित भएका योजनाहरू भए, त्यसपछि गएर कहिलेकाहीँ के छ भने जिम्मेवार

0: कमजोरी भएको भन्ने छ र मान्यजीहरू पनि असन्तुष्ट भएको हुनाले जनप्रति पनि असन्तुष्ट भएको हुनाले बजेटको यो इन्ट्री कसरी भयो भन्ने कुरामै छलफल भएको हुनाले अलि शंका भएको हुनाले छान्ने बजेटकै इन्ट्रीमा कहाँबाट इन्ट्री भयो त कसले इन्ट्री गरायो त कि स्थानीय जनप्रतिनिधि गाउँपालिका नगरपालिका उपमहानगरपालिकाले गराएको हो कि या तलका विभागीय कार्यालयहरू
1: अर्थमन्त्रीको कुरा त यहाँले सुन्नुभयो होला अर्थमन्त्रीले त के भन्नुभएको छ भने हामी चाहिँ बेबी बुस होइनौ बेबी बुसको अर्थ धेरै नेपालले थाहा नहुन सक्छ होइन यसको नेपाली अर्थ भने झाडीमा बस्ने सानो निराचार प्राणी वा ठूलो आँखा भएको राति बढी सक्रिय हुने अफ्रिकामा पाइने खालको जनावर हो उहाँको सिम उहाँको भनाइअनुसार त उहाँले एङ्गल दिए अनुसार त राति सक्रिय भएको रहेछ नि त धेरै मान्छे त्यहाँ बजेट ल्याउँदाखेरि त्यसो भए त हामी चाहिँ त्यस्तो होइनौ है भन्नुको अर्थ अरू चाहिँ यस्ता थिए भन्न खोजे हो नि त त्यसो पनि हुन्छ र भने
0: त्यसैले यसपालि हामीप्रति पनि त्यो शंका मान्छेले गरेका छन् र त्यही विषयलाई लिएर अर्थमन्त्रीज्यू अलिकति विश्वस्त ढंगले त्यस्तो कुरा राख्नु भएको छ उहाँले मैले अघि सदनमा राखेको पनि हेरे अरू मान्यज्यूले नै सदनमा राखेका शंका उपशंकाका कुरा हेरे र त्यही भएर तपाईँलाई थाहा छ असन्तुष्टि छ भनेर मैले सुने नेकपा एमालेका नेता एकजना पूर्व मन्त्रीज्यूले राजीनामै गरेको भन्ने आयो अर्को मान्यज्यूले पनि राजीनामै गरेको छ भन्ने आयो
1: जिम्मेवारी खुसी हो
0: यति गम्भीर कुरा आइसकेपछि हामी म पनि त्यहाँको पार्टीको नेपाली कम्युनिस्ट पार्टीको इन्चार्जको हिसाबले चाँडोभन्दा चाँडो मान्यज्यूहरूसँगदेखि लिएर संसदीय दलसँग राजनीतिक दलसँग परामर्श गरेर यसबारेमा त छलफल हुनै पर्यो किनभने अब पनि हामी सच्चिएनौँ भने कहिले सच्चिने हो भन्नु त अब पनि हामी सच्चिएनौँ भने जस्तो अहिले हामीले तपाईँहरूले एउटा उदाहरणलाई के भनेको थियो भने अहिले पनि हामी अहिले पनि प्रदेश सरकारमाथि विभिन्न खालका आरोप लागिरहेको बेला कतिपय मान्छेले कस्तोसम्म आरोप लगाएका छन् भनेका छन् भन्दाखेरि यदि हामी जनताले तिरेको कर ट्याक्सबाट तिमीहरूलाई हिँड्न डुल्न खान खर्च गर्नका लागि यो प्रदेश राख्नुपर्ने किन राख्नु पर्यो प्रदेश भन्ने खालका पनि प्रश्न चिन्ह खडा भइरहेको बेलामा हामी यसबारेमा गम्भीर ढंगले छलफल गर्छौँ संसद अथवा जहाँ जहाँ जसरी कमजोरी भएका छन् ती कमजोरीलाई सच्याउनु भएकोहरू उपाय छैन र विश्वस्त के छ भने मुख्यमन्त्रीज्यू लगायतका अरू सबै नेताहरूले हामी सच्याउन तयार छौँ जहाँ जहाँ कमजोरी भएका कुरामा हामी अप्ठ्यारो नमानिकन सच्याउँछौँ भन्नुभएको हुनाले समीक्षा गर्न तयार छु कमी कमजोरी सच्याउन तयार छु भन्नुभएको हुनाले मलाई के विश्वास छ भने हामी यसबारेमा पूर्णतया आत्मसमीक्षा गर्छौँ ती असन्तुष्ट मान्यज्यूहरूसँग पनि छलफल गर्छु अरू जनप्रतिनिधिसँग पनि छलफल गर्छु पार्टीका नेतासँग पनि छलफल गर्छु दिग्गीहरूसँग पनि छलफल गर्नुपर्ने अवस्था छ अघि तपाईँले भने जस्तै जसरी योजना छनौट गर्दाखेरि अहिले पनि हामीलाई के लाग्छ भने प्रदेश सरकारले सुदूरपश्चिमका 9 जिल्लाका 88 पालिकामा जसरी सन्तुलित ढंगले आवश्यकता हिसाबले बजेट जसरी योजना छनौट गर्नुपर्छ त्यो कुरामा कमी कमजोरी भयो भन्ने आएको छ।
1: अब एउटा कुरा अर्थमन्त्रीलाई सुनपानी छर्किन पनि त मिलेन नि त भानुभक्त जोशीजी, किनभने अर्थमन्त्री भने एउटा जिम्मेवार हो, उहाँले त दिएको कुरा पढ्ने मात्र होइन नि त, कम्तीमा कहाँ कहाँ के भइरहेछ बजेट निर्माणमा पनि उहाँको प्रत्यक्ष सफलता हुन्छ। यहाँले अघि नै भन्नुभयो प्रदेशप्रतिको यत्रो वितृष्णा उठिरहेका बेला सुदूरपश्चिमको खेलोमेलो त त्यति राम्रो देखिएन, यसले त समग्र प्रदेशहरूलाई अन्य प्रदेशहरूलाई पनि यसले चाहिँ होइन अट्याक गर्ने स्थिति बन्यो भन्दा अब सुदूरपश्चिम सरकार र त्यहाँका जिम्मेवार मन्त्रीहरू र त्यहाँ देखिएको पछिल्लो दृश्यलाई चाहिँ कसरी चाहिँ सुधार गर्नुहोस् भन्ने तपाईँको के छ अपेक्षा र आग्रह शुभकामना?
0: चाहे तपाईँ मुख्यमन्त्री भन्नुहोला चाहे अर्थमन्त्री भन्नुहोला सबैले राति के भयो हामीलाई थाहा छैन यस्तो भन्न पाइँदैन, किनभने बजेट ल्याउने हामीहरू हौ, काम गर्ने हामीहरू हौ, काम गर्ने मान्छेले अरू राति भयो अरू भयो भनेर राति इन्ट्री गराउने बजेट इन्ट्री गराउने अर्थ मन्त्रालयले होइन बजेट बनाउने भनेको, बजेट बनाउने अर्थ मन्त्रालय भएको हुनाले त्यो कुराहरू त मलाई चित्त बुझ्या छैन, त्यसबारेमा अलि राम्ररी छलफल गरौँला। अहिले पनि मेरो सबै तपाईँहरू मार्फत तपाईँहरूको एउटा लोकप्रिय यो मिडिया मार्फत मेरो भनाइ के हो भने सुदूरपश्चिम प्रदेशमा बजेट निर्माणमा अहिले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको यो गठबन्धनको सरकार भइरहेको बेलामा जे कुरा आएका छन् त्यसबारेमा हामी गम्भीर ढंगले छलफल गरेर तलबाट उठाएका प्रश्नका बारेमा हामी त्यसको यथोचित सम्बोधन गर्नका लागि हामी तयार हुनेछौँ र म चाँडो भन्दा चाँडो दशैंको लगत्तै हामी यसबारेमा महत् छलफल गरेर सच्याउने कुरामा लाग्छु भनेर म विश्वास दिलाउँछु।
1: पूरक बजेट ल्याउनुपर्छ भन्ने लाइनमा चाहिँ जानुपर्छ। अब यो बजेटले चाहिँ धेरै वितृष्णा ल्यायो, यो बजेटलाई चाहिँ कोही पनि स्वीकार्न तयार छ।

0: छन् होइन त
1: स्वाभाविक हामीले के भन्यो भने एउटा एउटा पद्धति त बनाउन त अब एउटा सिस्टम त बनाउन नभए यो यसै पनि व्यथिति भएर मान्छेले गुनासो गरिरहेको बेलामा हामीले पुनर्लेखन गरेर भए पनि पुनर्बजेट ल्याएर भयो अथवा अब पूरकै बजेट भन्नु पऱ्यो अब कानुनी हिसाबले ल्याउने भनेको हामीले पूरक बजेट हो पूरक बजेट ल्याउँदा चालु खर्चमा जे छ त्यही अवस्था होला र विकास खर्चका बारेमा यदि नचाहिँदो ढङ्गले अब अर्को कुनै गलत ढङ्गबाट इन्ट्री भएका योजनाहरूको बारेमा हामी अलि राम्ररी छलफल गर्छौँ र बजेटलाई पूरक बजेटको रूपमा ल्याउनका लागि हामी छलफल गर्छौँ।
0: देशको अहिलेको पछिल्लो परिस्थिति कस्तो छ भानुभक्त जोशीजी? राष्ट्रिय स्वतन्त्र पार्टीले दुईटै नजिकको बहुमत पायो, फागुन 21 को निर्वाचनले तपाईँहरूलाई चाहिँ पाखै लगायो, बढार्ने स्थिति बन्यो होइन? अब बढारिसके पछाडि पनि तपाईँहरूको सचिने छानकार त छैन, त्यही अनुहार चाहिँ नेतृत्वमा छन्, त्यस्तै त्यस्तै ढङ्गले अगाडि बढ्नु भएको छ। अब फेरि कति बढारिन खोजिया हो, अहिलेको सरकारका गतिविधिलाई कसरी हेर्नु भएको छ?
1: अब सामान्यत हेर्ने हो भने मैले तपाईँ मार्फत के भन्नुपर्छ भन्दाखेरि चाहिँ त हामी पुराना राजनीतिक दलहरू स्थापित राजनीतिक दलहरूले विगतमा जे जति कमजोरी गर्यौं सत्तामा आएको बेलामा यद्यपि सत्तामा आएको बेलामा केही नगरेको भन्ने होइन तर कमजोरी के भयो भने जब जब सत्तामा आयौं त्यसपछि हामी सत्ताको भागभन्दामा पार्टी विभाजनदेखि लिएर सबै कुरामा जे विकृति देखियो तपाईँ 48 सालपछि भन्नुहोस् कि राजनीतिक दलमा विभाजन त्यसपछि 56 भन्नुहोस् कि 64 भन्नुहोस् कि 74 भन्नुहोस् कि अनि सत्तामा गएर सरकारमा गएर जसरी काम गर्नुपर्ने त्यो काम गर्ने भन्दा पनि आन्तरिक विवादमा जसरी फस्ने काम भयो त्यसलाई सच्याएर जानुपर्छ। जनताले हामीलाई बारम्बार बारम्बार बारम्बार तपाईँहरूलाई सच्याउँदा पनि सचिनु भएन भन्ने खालको जे हामीलाई थ्रेट छ त्यसबारेमा त गम्भीर हुनै पर्छ। र पछिल्लो परिस्थितिमा हेर्नुहुन्छ भने जसरी हामी प्रति जे व्यवहार गरियो र नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीमाथि जे खालको जनताले विश्वास गर्यो यो विविध कारणले गर्दाखेरि अहिले जनताहरू धन संकटमा देखा परेका छन्। यद्यपि मैले अहिले उहाँहरू अब 6 महिना सरकारमा आएको भएको छ तर 6 महिनाको पनि गतिविधि सबै कुराको संश्लेषण गर्ने हो सबै कुराको विश्लेषण गर्ने हो भन्यो भने जनताको जीवनस्तर फेरि एउटा त प्राकृतिक ढङ्गले पनि प्राकृतिक विपत्तिका ढङ्गले पनि अब जनताको जीवनस्तरमा निकै ठूलो अप्ठ्यारो पर्यो। त्यसको साथसाथै शक्ति सन्तुलन राजनीतिक सन्तुलन छिमेकीहरूको सम्बन्ध सबै कुराका कारणले पनि होला अहिले जनताको जीवनस्तर झन्झन कष्टकर भएको छ। प्रत्येक कुराको समीक्षा गर्ने हो भने अहिले हेर्नुहोस् नि अब मान्छेले ग्यास पाउने कति अप्ठ्यारो छ, महँगीको कस्तो अवस्था छ, बेरोजगारीको अवस्था जसरी युवाहरूलाई हामीले नयाँ ढङ्गले रोजगार दिने भन्ने सोचेका थियौँ बेरोजगारीको अवस्था दिनका दिन झन् दयनीय हुँदै आएको छ। त्यसैले यसबारेमा मलाई लाग्छ सत्ता पक्षका युवा नेताहरूले अरू सबै राजनीतिक दलसँग पनि अरू सबै बुद्धिजीवीसँग पनि छलफल गरेर सहमति गरेर जसरी जानुपर्ने थियो उहाँहरूमा पनि एकल काटेपन भयो, मैले मात्र गर्न सक्छु भन्ने पन भएको हुनाले मलाई लाग्छ अहिले उहाँहरूको पक्षमा निश्चित केही देशका केही घेरामा रहेका मान्छे भन्दा अरू जनताको साथ पनि उहाँहरूलाई भएको देखिँदैन। यसो हेर्ने हो भने मलाई लाग्छ सबै क्षेत्रमा चाहे कर्मचारी तन्त्र पनि तराई तराई देखिन्छ, सुरक्षा क्षेत्र पनि त्यसो देखिन्छ, व्यापारी व्यवसायी उद्यमी अहिले सबै जसो पलायन भएको अवस्था भएको हुनाले राष्ट्रिय स्वतन्त्र पार्टी नै यो 6 महिनामा जो गरेको काम गर्ने शैली छ यो शैलीमा पूर्णतया उहाँले परिवर्तन गर्नु भएन भने उहाँहरू एकलौटी ढङ्गले त्यसरी चल्न खोज्नुभयो भने जनताले दुःख पाउने अवस्था अझ झनै दुःख पाउने अवस्था हुन्छ कि भन्ने चिन्ता लाग्यो।
0: जोशीजी एउटा कुरा अहिले बझाङमा पनि राम्रै बजेट गएको छ अरे फेसबुकमा त, तर खासमा बजेट कतिको गएको छ अहिले बझाङका जनता
1: मलाई त लाग्छ बजाङमा बजेट गएको भनेर जो बाहिर हल्ला गरिएको छ मैले यसो हेर्दाखेरि कागजमा कसैले त्यो फेसबुकमा हालेका कुराको आधारमा अहिले यति अरबको ठेक्का हुँदैछ उति अरबको ठेक्का हुँदैछ भन्ने खालका जे खालका बाहिर मिडियामा देखिएका छन् मलाई लाग्छ व्यवहारमा हेर्ने हो भने हामीले गत वर्ष छुट्याएको पैसा पनि खर्च गरिएन र कार्यान्वयन गरिएन यसपालि देखिने गरी कहाँ भयो त भन्ने कुराको त जनताले अनुभूति हुने गरी जनताले शिक्षामा अलिक खर्च बढी गयो कि स्वास्थ्यमा गयो कि पूर्वाधारमा गयो कि खानेपानीमा गयो कि पर्यटनमा गयो कि उद्योगमा गयो कि व्यवसायमा गयो कि कृषिमा गयो कि महिलाहरूको अवस्था सुधार गर्न गए कि युवाहरूलाई रोजगारी सृजना गर्न कहाँ गएको छ, त्यो त अनुभूति जनताले हुनु पर्यो, जनताले अनुभूति हुने गरी अहिलेको अवस्था हेर्नुहुन्छ भने हामी पनि अचम्म परेका छौँ। बजेटको साइज बढेर सरकारले ठुलो खालको 21-22 खरबको बजेट लिएर आएको छ, जिल्लामा गएको पैसाको आकार हेर्ने भने कहीँ पनि देखिँदैन। यस्ता योजनाहरू, महत्वपूर्ण योजना, तपाईँले सुन्नुभयो यो महत्वपूर्ण योजनाहरू, अलि ठुला योजनाहरूमा बजेट यसरी खर्च विनियोजन गरियो भने कहीँ सुन्नु भएको र
0: छैन? त्यसो भए बजारमा फेसबुकमा मात्रै हो बजेट गएको, रियलमा छैन?
1: बजारमा फेसबुकमा मात्रै बजेट गएको, फेसबुकमा पनि खासै गरी अहिले केही केही साथीहरूले मैले हेरेँ, अब यो आज भोलि नै बजेट विनियोजन हुँदैछ भनेर, अब आज भोलि बजेट विनियोजन त हाम्रो अहिले अनुमानमा छैन, वास्तवमा हुनुपर्ने अब जेठको महिनामै बजेट विनियोजन हुनुपर्ने वा यो वर्षको लागि। अब यो कहिले कहीँ यस्ता कुराहरूले अहिले यो बिचमा बीचमा बजेट माग गर्ने कुरा भनेको सामान्यतया अहिले त बजेट निर्माणको प्रक्रिया तपाईँले थाहा छ नि, आर्थिक वर्ष 83-84 लागि बजेट कहिले विनियोजन हुन्छ त भने जेठको 15 गते विनियोजन हुने होइन भने। अब अहिले आएर तपाईँहरूले बजेट विनियोजन बजेट माग्नुहुन्छ भने यो बीचमा बजेट भनेको त विपद आपतका लागि माग्ने, अरू योजनाका लागि धेरै बजेट माग्न सकिने दिन सकिने, कसैले 1-2 अरब बजेट हाल्न सकिने सम्भावना हुन्छ र भने। अहिले माग्ने भनेको त कहीँ विपद पर्यो, आपत पर्यो, केही पर्यो, केही पर्यो, कतिपय रूपमा लगा उसमा निकासा रोकिएको छ, केही भएको छ भने होला। अहिले आएर तपाईँलाई मलाई 50 करोडको सडक अहिले यसपालि देऊ भने यो बीचमा कसैले दिन सक्छ र भने, त्यस्तो सम्भावना छैन खेम सर।
0: हस् भानुभक्तजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, लामो समय पछि कुराकानी भयो, धेरै धेरै धन्यवाद, विजयादशमीको फेरि पनि शुभकामना, नमस्कार।
1: ल तपाईँ र तपाईँ मार्फत सम्पूर्ण तपाईँको यो रेडियो परिवार र सम्पूर्ण मेरा सुदूरपश्चिमवासी दाजुभाइ दिदीबहिनी र सम्पूर्ण देशवासी दाजुभाइ दिदीबहिनीलाई विजयादशमी, अब त्यसपछि तिहार र छठ पर्वको एकदम हार्दिक शुभकामना छ।
0: हस् नमस्कार। उहाँ हुनुहुन्थ्यो नेकपाका नेता पूर्व मन्त्री भानुभक्त जोशी, आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
3: ल ल आमा, म तँ गए तँ आए,
2: होइन आजै आइपुग्छस् र।
3: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ, साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर 6 शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-75-128, मोबाइल नम्बर 98-525-45-741।
0: यतिखेर अब बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री हुनुहुन्छ। राजीवजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार, गुड मर्निङ।
4: हजुर नमस्ते हजुर।
0: अनि अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारको विषयमा निकै ठूलो कन्ट्रोभर्सी फैलिएको छ, महिलाले कुनै सञ्चार माध्यममा आफ्नो भनाइ राख्दै गर्दाखेरि त्यो अडियो मेरो होइन भनेर उहाँले चाहिँ दावी गर्नुभएको छ, तर त्यसमा धेरै नागरिकहरू पत्याउने उसमा छैनन्, आलोचना व्यापक भएको छ खगेन्द्रजीको बारेमा, यसमा के छ तपाईँको भन्नु?
4: होइन, अब प्रश्न माननीय खगेन्द्र प्रति उठेको छ आफ्नो एउटा कुरा रह्यो, अब उहाँले आफ्नो जिकिर पनि छ उहाँको, यो मेरो अडियो होइन भनेर भन्नुभएको छ भनेदेखि अब केही मिडियाहरूमा आए अनुसार सम्बन्धित जो महिलाप्रति लक्षित थियो उहाँले पनि मेरो आवाज होइन भनेर भनिएको छ। यो विषय भनेको के हो भने छानबिनको विषय नै हो, होइन? हिजो जस्तो कसैमाथि प्रश्न उठ्यो कि पार्टीले संरक्षण गर्ने या अरूले संरक्षण गर्ने अवस्था होइन भनेर न्यायाधीश बनिने अवस्था छ, तर अहिले राष्ट्रपति कम्तीमा अब यो विषय उठिसकिसकेपछि हो भनेर न्यायाधीश पनि नबन्ने र होइन भनेर पनि न्यायाधीश नबन्ने, यसमा चाहिँ छानबिनको प्रक्रियाबाट टुङ्ग्याउने भनेर भनिएको छ। त्यस कारणले यसमा अब कसरी अरू कुराहरू उठेका छन् के छन् भन्नेतर्फ मैले कुरा गर्नुपर्छ जस्तो लाग्दैन, यो छानबिनको चरणमा छ। अब
0: राष्ट्रिय स्वतन्त्र पार्टीका महिला सांसदहरूले त धेरैले यसमा त आपत्ति पनि जनाउनु भएको छ नि त, होइन? यहाँलाई थाहा छ त्यो कुरा?
4: हो उहाँहरूले विज्ञप्ति निकाल्नु भएको छ। स्वाभाविक रूपमा उहाँहरूले अब त्यो आफ्नो अधिकार हो, उहाँहरूले आफ्नो स्वतन्त्रता प्रयोग गर्नुभयो र काट्न पाइन्छ।
0: अब एउटा मान्ने जस्तो मान्छे अब त्यो एआई जेनेरेट हो भन्ने खालको पनि आएको छ, तर कृत्रिमता चाहिँ त्यो अडियोमा छैन भन्ने विषय पनि आएको छ। अब एआई भनिसके पछाडि पनि कुनै कुरा गर्दाखेरि र एआई भर्सन कस्तो हुन्छ भन्ने कुरा त अब तपाईँ हामी पनि अभ्यस्त भइ नै सक्यौँ। केही कुरा गर्नु छ भन्दा केही कुरा गर्नु छ, यसको अडियो नै प्रोनाउन्सिएसन नै निकै फरक हुन्छ।
4: यसो छ खेमजी, यो कुरा कस्तो हो भनेदेखि उहाँले यो मेरो होइन भन्नुभयो होइन, अब होइन भनिसकिसकेपछि अब त्यसलाई शङ्काको घेरामा राखेरै अनुसन्धान गर्ने पाटो एउटा रह्यो। तपाईँले भने जस्तो ठ्याक्कै एआईमा तपाईँले लेखेरै पनि कुनै चिज गाली गलोज गरेर लेखिदिए भन्नु भने एआईले कहिले पनि लेख्दैन होइन। त्यस कारणले गर्दाखेरि अब त्यो अडियो एआई हो होइन भन्दा पनि उहाँको हो कि होइन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो होइन। अब त्यो एआई हो कि होइन भनेर गरियो भनेदेखि त अब कसैले जसले पनि अहिले एआई बुझे मान्छेले पनि नर्मली त्यो शैली जसरी आएको छ त्यो एआई होइन भन्ने कुरा रहन्छ। तर अब उहाँको चाहिँ हो कि होइन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो यति बेला। अरू उहाँको हो कि होइन भन्नका लागि ल्याब टेस्ट होलान् होइन, भोलिको दिनमा अरू अनुसन्धानका प्रक्रियाहरू रहलान्, किनभने अब यो त्यति एउटा त्यो पदमा पुगिसकेको व्यक्तिमाथि प्रश्न उठिसकिसकेपछि त्यसलाई नजरअन्दाज गर्ने कुरा हुँदैन। स्वाभाविक रूपमा अनुसन्धानको पाटोमा जान्छ। पार्टीले प्रष्टसँग भनिसकेको छ, हामी अनुशासन कमिटि हाम्रो तर्फबाट पार्टीले गर्ने अनुसन्धान गर्छ, प्रहरीले आफ्नो अनुसन्धान आफ्नो तरिकाले गर्न सक्छ। त्यो समयसम्म उहाँलाई सार्वजनिक कार्यक्रममा जान निर्देशन दियो पार्टीको तर्फबाट दिने कुराहरू अहिले भएको छ।
0: तर आलोचना चाहिँ कहाँनिर आइरहेको छ भने नि, जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीकै तर्फबाट चाहिँ मन्त्री बन्नुभएका सुदन गुरुङ होइन, उहाँकोमा पनि केही कन्ट्रोभर्सीहरू आए, तर उहाँ चाहिँ निलम्बनमा हुनुभयो, केही समय चाहिँ बाहिर बस्नुभयो, समिति बन्यो, प्रतिवेदन लेखियो, प्रतिवेदन एक हातले बुझियो अर्को हातले पुनर्वाली गराइयो, तर प्रतिवेदन के हो कस्तो हो के छ त्यसमा भन्ने कुरा अहिलेसम्म पनि सार्वजनिक छैन भन्दा पत्यार लाग्ने विषय नै भएन क्या राजनीति अहिले चाहिँ
4: होइन होइन, त्यो पत्यार गर्ने नगर्ने भन्ने कुरा भोलि नतिजा आएको
0: थियो
4: होइन, त्यतिखेर उहाँको विषयमा अब कसैले त्यतिखेर जुन जुन विषयहरू उठेका विषयमा छानबिन भयो, छानबिन भएपछि त्यो देखिएन, नदेखिएपछि उहाँलाई गृहमन्त्रीमा लगियो भनेर भनिएको छ। त्यसमा तपाईँले सूचनाको हक मागेर या कसैले के आएको थियो नतिजा भनेर खोजेको छ छैन म जान्दिनँ त्यो विषयमा होइन, होइन त्यो त्यो त्यो त्यतापट्टि राखौँ। तर अहिलेको प्रसङ्गमा गइयो भनेदेखि के हो भने, हिजो उहाँकै विषयमा पनि उहाँलाई मन्त्री पदबाट उहाँले राजीनामा दिएको हो, राजीनामा दिएर अनुसन्धानमा सघाएको हो, त्यस कारणले गर्दाखेरि अहिलेको सन्दर्भमा सांसद पद फेरि अब राजीनामा गराएर चाहिँ तपाईँ अनुसन्धानमा जानुहोस् भन्न सकिँदैन, यहाँ त उहाँले राजीनामा दिएपछि त दिइहाल्ने कुरा हुन्छ होइन, सकिहाल्छ त्यो कुरा। अहिले उहाँलाई के भनियो भन्दाखेरि तपाईँ सार्वजनिक कार्यक्रममा नजानुहोस् तर छानबिनमा सहयोग गर्नुहोस् भन्नु, उहाँले पनि प्रश्नसँग के भनिसक्नु भने छानबिनको लागि म तयार छु, के गर्नुपर्छ मैले के गर्नुपर्छ भन्ने कुरामा तपाईँ म सहयोग गर्न तयार छु भनेर भनिसक्नु भएको छ। त्यस कारणले गर्दाखेरि यसलाई छानबिनको पाटोमा काहीँ यो समस्या हुन्छ जस्तो मलाई लाग्दैन।
0: र अब एउटा कुरा म यसमा अब धेरै तपाईँलाई नै धेरै कुराहरू सोध्न चाहिँ होइन, किनभने यसको छानबिन समिति बनिसकेका छ, यसको प्रक्रिया आफैबाट अगाडि बढ्ला नै होइन, म आशा गरौँ खगेन्द्र सुनारजीले चाहिँ त्यतिसम्मका शब्दहरू अति अश्लील अमर्यादित शब्दहरू प्रयोग गर्नुभएको होला भन्ने कुरा चाहिँ आज हामी कल्पना पनि नगरौँ, किनभने सार्वजनिक व्यक्ति भइसकेका नाताले गर्दा आवाज उठ्छ नै होइन, तर भोलि प्रमाणित भयो भने त्यसको सजाय त उहाँले भोग्नु नै होला। तर एउटा कुरा आफूमाथि आरोप लागिसके पछाडि चाहिँ छाती नै खोलेर सकेसम्म टाक भित्र गन्जी नै लगाएको छ भने गन्जी नै खोलेर म चाहिँ छाती खुल्ला गरेर छानबिनमा सहयोग गर्छु चाहिँ भन्ने, तर छानबिनमा सहयोग पनि गर्ने तर पार्टीले चाहिँ बचाउने प्रवृत्ति छ क्या नेपालमा धेरै जसो पार्टीहरूमा होइन, राज्यसभामा पनि राइट टु रिकल हुन सक्ला र यो कुरामा यदि प्रमाणित भयो भने
4: होइन होइन, यस्तो हो राइट टु रिकलको विषय त तपाईँ हामी केही कन्फ्युजनमा हुँदैन भन्नुहुन्छ भने, राइट टु रिकल निर्वाचित जनप्रतिनिधिको सन्दर्भमा पार्टीले मात्रै गरेर निर्णय हुँदैन, त्यो भनेको संविधानमै त्यो चिज उल्लेख हुनुपर्छ होइन, संविधानमा राइट टु रिकलको प्रावधान अहिले छैन, राज्यसभाले त्यो प्र्याक्टिस गर्नका लागि आफ्नो समानुपातिक सांसदको हकमा अहिले लागू गर्न सक्ला या केन्द्रीय सदस्य या पार्टीको पदाधिकारीको सन्दर्भमा त्यो चिज लागू गर्न सक्ला होइन, सक्ने कुरा भयो त्यो प्र्याक्टिस गर्न खोजेको अहिले अहिले अहिले अहिले अब उहाँ उहाँ उहाँमा कमजोरी त्यो प्रमाणित भएको खण्डमा उहाँलाई तपाईँ पार्टीबाट फिर्ता आउनुहोस् भनेर पार्टीले राजीनामा दिनुहोस् भनेर पार्टीले भन्न सक्नेहरू कुराहरू रहलान् होइन, उहाँलाई कारवाही गरेर भोलि उहाँ अलग जानुभयो भने फेरि त्यो अर्को कुराहरू होलान्। अहिले त्यता त धेरै नसोचौँ कि त्यो पार्टी त्यता त सोच्नु जरुरी छैन। अहिले अहिले मात्रै कुरा के हो भने उहाँको विषयमा उहाँले मैले गल्ती गरेको छैन भनेर उहाँले छैन भनेदेखि त उहाँले भन्न पाउनुभयो नि, उहाँले गल्ती गरेको छैन भनेदेखि मैले गल्ती गरेको छैन भन्न पाउनुहुन्न र उहाँले छाती खोलेर होस् कि मुर्की कसेर होस् कि उठेर होस् कि बसेर होस् कि घुमेर होस् जसरी भए पनि उहाँले म कहिले गल्ती गरेको छैन भने म छैन भनेर उहाँले भन्न पाउनुहुन्छ, आफ्ना तथ्य प्रमाणहरू पेश गर्न पाउनुहुन्छ। त्यसमा त दुई मात्रै रहेन नि, उहाँलाई प्रश्न उठ्यो, प्रश्न उठ्ने बित्तिकै चाहिँ अब म मैले गल्ती नगरे पनि गल्ती गरेको हो भनेर चुपचाप बस्ने कुरा पनि त हुँदैन नि उहाँले यदि गल्ती गरेको छैन भनेदेखि त। त्यस कारणले त्यो स्वाभाविक रूपमा उहाँले भन्न पाउने कुरा भयो कि
0: सम्पर्कमै हुनुहुन्छ होइन, तपाईँहरूसँग सम्पर्कमै हुनुहुन्छ, कुराकानी हुन्छ तपाईँको,
4: पक्कै मजाले हुनुहुन्छ उहाँ र पार्टीको उहाँले आफ्नो तर्फबाट हिजो लेखी पनि सक्नुभएको छ, सामाजिक सञ्जाल मार्फत लेखी पनि सक्नुभएको छ। अब मुख्य कुरा चाहिँ के रह्यो भने पार्टीले संरक्षण गर्यो कि गरेन, गर्दै गर्दैन भन्ने कुरा हो कि, त्यो चिजमा त पार्टीले क्लियरली बिग्रिँदैन,
0: पार्टीले त संरक्षण गरि नै हाल्छ भन्ने कुरामा चाहिँ सबैजना चाहिँ त्यही किसिमले
4: त्यो विगतका पार्टीहरूको कुरालाई लिएर यहाँ तपाईँले राख्न पाउनु भएन। हिजो के हुन्थ्यो भन्दाखेरि हिजोको दिनमा कोही व्यक्तिमाथि प्रश्न उठिसकेपछि पार्टीले संरक्षण गरिदिन्थ्यो, एक छिक बोल्दैन थियो त्यो व्यक्तिका विषयमा। यस्तै महिलाहरूकै सन्दर्भमा, महिला हिंसाका सन्दर्भमा हिजोको दिनमा यौन दुर्व्यवहारका विषयहरूमा कति विषयहरूमा उठे भन्नुहोस् त, त्यो विषयमा कतिपय त्यतिखेरका व्यक्तिहरूमा प्रश्न उठ्यो, त्यसलाई ढाकछुप गरेर राखियो, पछि फेरि प्रश्न उठे, आफ्नो घरकी लक्ष्मीलाई सडकमा लगेर भिडाउन तत्पर गराइयो बरु होइन, गएर सडकमा जगडा जुगुडी गरेको भने हामीले देख्यौँ, त्यस्ता चिजहरू पनि देख्यौँ कतिपय
0: मान्नेहरूमा।
4: सुन्नुहोस् न, तपाईँ अरू कतिपय मान्नेहरूको प्रश्न उठे त आज उहाँहरू सदनमै हुनुहुन्छ होइन र, धेरै चिज छ। त्यस कारणले गर्दा तपाईँले त्यतापट्टिको रिफ्लेक्सन चाहिँ राष्ट्रपतिले ल्याउन पाउनु भएन कि, राष्ट्रपाल त आफ्नो नयाँ तरिकाले उसले प्रश्न उठेकै दिन उसले त प्रश्नसँग विज्ञप्ति निकालिसक्यो त, अब छानबिन गर्ने भनेर भनिसकेपछि छानबिनको रिजल्ट त कुर्नु पर्ला नि त होइन,
0: कुरो उठेको कुरो उठाइहाल्नुभयो। अस्ति महेश बस्नेतजीसँग पनि मेरो अन्तर्वार्ता भएको थियो, कुराकानी भएको थियो, तपाईँ मान्ने भइसके पछाडि दुईटा तिनटा ठाउँमा पहिरो गएको छ अरे, अहिलेसम्म बाटोमा लाख पनि बजेट हाल्न सक्नु भएको छैन अरे, तपाईँ के को मान्ने भक्तपुरीहरूको त्यसो भए?
4: यस्तो यस्तो यो लाज मर्दो कुरा हो क्या, यो देख्नेले के भन्छ नि, सुन्नेलाई भन्दा
0: पहिरो
4: गएकोलाई भन्दा सुन्नेलाई लाज के भने, यस्तो सुन्नुहोस् न, पहिला मेरो
0: बनाउनु पर्दैन,
4: सुन्नु न, प्रश्न प्रश्नमा तपाईँले सोधिसक्नुभयो त, अब त्यसमा फुलबाट थपेर अलिकति पन्च दिएर केही हुँदैन क्या, मेरो जवाब सुन्नु होला,
0: भन्नु न के हो,
4: मेरो मेरो कुरा के हो भने उहाँले गुन्डुको पहिरो कुरा गरेको होला, त्यो राज्य भत्री सांसद भएर गएपछि पहिरो आएको होइन, त्यो 10-11 वर्षको त्यो ठाउँमा पहिरो गएको, त्यो ठाउँका जनताहरू पनि जनताले के भन्छन् भनेर पहिला अलिकति लाज शरम राख्नुपर्छ कि कसरी बोल्ने गर्दा। अनि मुख्य कुरा भने के भने त्यो 10-11 वर्षदेखिको कोही गएको पहिरो राजीव खत्री गएपछि होइन, तर राजीव खत्री गएपछि त्यो पहिरोको बारेमा निरीक्षण भइसकेको छ, यो वर्षभित्रमा त्यो पहिरो रोकथामको कार्यक्रम हुन्छ, बर्खामा त पहिरो रोकथामको कार्यक्रम त हुँदैन होइन, बजेट आएको हिजो अस्ति हो, दुई महिना बजेटको काम भएको, अब त्यसको काम यो
0: कति अहिले,
4: सुन्नुहोस् न, पहिरो रोकथामको कार्यक्रम भएन भने तपाईँले मलाई एक वर्षपछि प्रश्न सोध्नु होला, त्यो प्रक्रियामा त्यसलाई आकस्मिक रूपमा त्यो बजेटमा छुट्याउनु पर्ने भएर त्यो प्रक्रियामा गइसकेको छ, र दसैँ तिहार पछाडि टेन्डर भएर त्यसको काम सुरु हुन्छ, बुझ्नु भएन, त्यो बाटोमा त अब त्यो बाटो मैले यति इन्डिङ गरेँ भएन भनेदेखि तपाईँले मलाई फेरि पछि प्रश्न गर्ने
0: विषयमा।
4: अब उहाँको कुरा अब तपाईँ त ककलले के भन्छ भन्ने कुरा मैले जवाब दिइसकेँ तपाईँलाई, त्यसपछि अर्को कुरा, भक्तपुरमा सम्भवत यति ठुलो बजेट भौतिक मन्त्रालय अन्तर्गतबाट इतिहासमा कहिले परेको थियो त्यो त म जान्दिनँ, भौतिक मन्त्रालयबाट मात्रै सडकका नाममा है सडकका नाममा धुलो रही काठमाडौँ भनेर भौतिक मन्त्रालयबाट 91 करोड बजेट सूर्य विनायकमा मात्रै र मध्यपुर थिमीमा 61 करोड रुपियाँ बजेट छुटिएको छ। अब यो मैले भौतिक मन्त्रालयको मात्रै कुरा गर्दैछु, तपाईँलाई धुलो रहित काठमाडौँको कुरा, अरू पुलहरूका कुरा, करिडोरको बाटोको कुरा छोडिदिनुहोस् त्यो कुरा। अब मैले यहाँ भन्दा कसैलाई मुठाभरि जवाफ दिनुपर्छ भन्ने लाग्दैन, अब मुख्य रहेको कुरा के भन्दाखेर कथनी र करणीमा मात्रै कुरा होइन, यो कथनीको कुरा होइन, यो भइसकेको कुरा भने मैले बजेटमा आएको कुरा भए, अब कार्यान्वयनको चरणमा मैले गर्नुपर्ने प्रयासहरू छन् त्यो गर्ने, तर फेरि पनि मैले तपाईँ मार्फत के चाहिँ भन्नुपर्ने हुन्छ भने कुनै पनि सांसदले आफ्नो क्षेत्रमा बजेट लाँदैन. संसदले बजेट लाने होइन, भक्तपुरका जनताले मलाई बजेट राजीव गान्धीले बजेट ल्याउँछ भनेर पठाएको होइन, नीतिगत तहमा काम गर्न पठाएको हो. तर मैले समन्वय गरेँ र यो जुन बजेट आयो त्यो राजीव गान्धीले लगाएको बजेट होइन, त्यो बजेट भनेको नेपाल सरकार रासपाको सरकारले लगाएको बजेट हो. त्यो पनि बुझ्नुपर्छ, एकचोटि मन्त्री भइसकेको मान्छे, एकचोटि सांसद भइसकेको मान्छेले संघीय सांसदको भूमिका के हो भनेर बुझ्दैन भने के राजनीति गर्नु हो. संघीय सांसदको भूमिका भनेको नीतिगत तहमा काम गर्ने, राजीव गान्धीले बजेट लाने होइन. अघि जति बजेट गयो भने नि मैले त्यो रासपा सरकारले लगाएको बजेट हो. यति चाहिँ मैले सगर्वमा रासपाको कार्यकर्ता रासपाको सांसद भएर भने. तर फेरि पनि भन्छु, जति बजेटहरू गएका छन् कसैले पनि भक्तपुरका जनताले या कसैले नभन्ने हुन् कि यो राजीव गान्धीले ल्याएको बजेट हो भनेर भोलि कसैले पनि नभन्ने हुन्, किनभने
5: तर कति दावी गर्नुभएको छ भने गुन्डुमा त्यत्रो त्यो सडक विस्तारदेखि लिएर त्यहाँको हराभरादेखि लिएर बस्तीमा चाहिँ एकदमै होइन सौहार्दता ल्याउने काम त
4: फेरि पनि तपाईँ खेमजी तपाईँ अलिकति अब सचेत पत्रकार हुनुहुन्छ, तपाईँ संविधान कानुन लेखेको मान्छे हुनुहुन्छ, तपाईँले यसलाई अतिरञ्जित तरिकाले फेरि प्रश्न तपाईँले बनाउनु
5: कसैले
4: भनेको टिका टिप्पणीमा जवाफ मैले धेरै मैले दिने दिइसकेँ. तपाईँले त अब यति भनिसके बुझ्नुपर्छ कि कुनै पनि सांसदले बजेटको लागि काम गर्दैन, उसले कानुन बनाउन गएको हो, उसले बजेट पास गर्छ अर्थमा के अरे सदनमा के अरे बजेट पुगेन भने क्षेत्रगत तरिकाले उसले पैरवी गर्छ होइन, विकास निर्माण काममा यो बजेट चाहियो भनेर पैरवी गर्छ. तर दिने काम सरकारले गर्ने हो, लाने काम सरकारले गर्ने हो, सांसदको भूमिका केही हुँदैन. यति भनेर फेरि भक्तपुरमा बजेट नपरेको भएर मैले भने म त सगर्व के भनिदिएको छु भने राष्ट्रपाको सरकारले बजेट भौतिक क्षेत्रबाटै भौतिक उसमै करिब करिब 1 अर्ब तपाईँको 50 करोड हाराहारीमा पैसा सडकको नाममा मात्रै गएको छ भने बाँकी कुरा छोडिदिनुहोस् भनेर म भन्दैछु होइन. त्यो भन्दै गर्दाखेरि म के पनि भन्दैछु भन्दाखेरि मलाई कसैले राजनीति यति बजेट ल्याएछ भनेर नभनोस् भन्नको लागि म के भन्दैछु भने किनभने हामीले राजनीतिक चेत यति चाहिँ राख्नुपर्छ कि सांसदले बजेट लाँदैन, सरकारले लाने हो, त्यसको लागि समन्वय गर्छ भन्ने हो. र हिजोको दिनमा कति बजेट जान्थ्यो अनि ठेकेदार ठेक्का मिलाइदिन्छु भनेर कति कमिसन खान्थ्यो भन्ने कुरा अर्को प्रश्न उठ्छन्. तपाईँ यो पनि ढुक्काउनुहोस्, राजीव गान्धीले कुनै पनि ठेकेदारमा यो विकास निर्माणका काम हुँदै गर्दा एउटा ठेकापट्टामा कहीँ सामेल हुँदैन, मेरो त्यहाँ प्लटिङ पनि छैन, प्लटिङमा जग्गामा प्लटिङको जग्गामा मलाई बाटो पुर्याउनु पनि छैन, प्लटिङको जग्गाको मूल्य बढाउनु पनि छैन, मलाई कुनै ठेकेदार छ कमिसन पनि खानु छैन, यो मेरो
5: हिजोकाहरूले हिजोका जनप्रतिनिधिले यो काम पनि गर्थे त्यसो भए होइन राजीवजी.
4: किन त्यो त प्रष्ट छ नि, भक्तपुरमा मैले सदनमै भनेको छु 2021 सालमा भूमि सुधार लागू भयो, ऐन जारी भयो, जारी भएपछि लागू भक्तपुरबाट भयो र भक्तपुरमा केही माफिया जग्गा दलालीहरू यसरी निस्के कि ती चाहिँ देशभरिका गुरु बने ती गुरुहरू चाहिँ काहीँ न काहीँ त्यसपछि तिनका शाखा सन्तान बढ्दै गएर आज कुन अवस्थामा पुग्यो भन्दाखेरि चाहिँ भक्तपुरमा यस्तै प्लटिङहरू गर्ने अनि त्यो प्लटिङमा बाटो सरकारी उसबाट प्लटिङमा बाटो पुर्याउने अनि बेच्ने यो किसिमको परिपाटी भक्तपुरमा जग जाहेर छ. तर त्यो अब अन्त्य हुन्छ किन अन्त्य हुन्छ भने प्लटिङ गरेपछि त्यो ठाउँमा मान्छे बसेपछि बाटो पुग्नुपर्छ अलग कुरा रह्यो. तर प्लटिङ लाँदा लाँदै त्यो भन्दा अगाडि नै बाटो आवश्यकता भन्दा अगाडि नै बाटो पुर्याउने काम चाहिँ गलत हो. जहाँ आवश्यकता छ त्यहाँ बाटो नपुग्ने, जहाँ बाटो खोल्नुपर्छ त्यहाँ नखोल्ने होइन. अनि प्लटिङ भएको ठाउँमा चाहिँ आफ्नो बस प्लटिङ भएको ठाउँमा चाहिँ पुर्याइहाल्ने बाटो परिपाटीको चाहिँ अन्त्य अब भक्तपुरमा भयो हुन्छ.
5: राजदूतको सुनवाई पनि व्यापक हुँदैछ, यो सुनवाई प्रक्रियामा चाहिँ केही मिसअन्डरस्ट्यान्डिङ भइरहेको हो राजीवजी अहिले?
4: सुनवाई भएको भन्दा पनि सुनवाई त करिब करिब सकियो. एउटा जापानको प्रसङ्ग, जापानको विषय बाहेक अरू विषयहरू
5: लेना दिना भएकै हो.
4: जापानको लेना दिना भन्दा पनि यस्तो हो, तपाईँले अब भनौँ 13 वटा मध्ये अमेरिका, चीन, भारत, बेलायत, जर्मन, इजरायल, ओमान, कोरिया, स्पेन र श्रीलङ्काको सन्दर्भमा अनुमोदन भइसक्यो आज होइन, हिजो अनुमोदन भइसक्यो. त्यसै गरी अस्वीकृत गरिएको छ साउदी अरब र मलेसियाको सन्दर्भमा र जापानको सन्दर्भमा चाहिँ उहाँको कागजात त्यहाँ विदा सार्वजनिक विदा भएको कारणले आउन समय लाग्ने भएको भनेर परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रको आधारमा तत्काललाई स्थगन गरिएको.
5: ए भनेपछि अहिले राजदूतमा सिफारिस सबै व्यक्तिहरू चाहिँ सक्षम छन् त्यसो भए कन्ट्रोभर्सी छ कि छैन कसैको विषयमा?
4: त्यही त अस्वीकृत भनेको त तपाईँको त्यही भएर त अस्वीकृत
5: भयो
4: साउदी अरब र मलेसियाको सन्दर्भमा। अब यो विषय पनि तपाईँ हामीले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि रासपाको सरकारले गरेको सिफारिस रासपाहरूकै सांसदको बहुमत भएको सुनवाई समितिबाट उजुरी परिसकिसकेको आधारमा गरेको निर्णय भनिसकिसकेपछि कहिलेकाहीँ सरकारले गल्ती गरेको होइन कि कहिलेकाहीँ काम गर्दै जाँदाखेरि गलत मान्छेहरू पर्दै गरेको र प्रश्न उठिसकिसकेपछि यस्तो उच्च पदस्थ पद जहाँ चाहिँ निष्कलङ्क मान्छे हुनुपर्छ भन्ने उठेको विषयमा यति यो पनि एउटा सायद इतिहास होला। यो पनि तपाईँ हामीले बुझ्नु पर्ने कुरा हो। यो पनि
5: अच्छाजी विजयादशमीको हामी त्यही चरणमा छौँ, जाँदा जाँदै के छ यहाँको भन्नु शुभकामना अन्तिममा?
4: हस्, म पनि सम्पूर्ण श्रोताहरूलाई बडा दशैँको विजय दशमी त म भन्दिनँ किनभने बडा दशैँ भन्ने गरेको छु। विजय दशमी भनेको चाहिँ दसैँको एक दिन हुन्छ, एउटा दिन हो। बडा दशैँ भनेपछि समग्र हाम्रो महान दशैँ हो, त्यस कारण प्रत्येक दिनको अर्थ छ, प्रत्येक दिनको महत्व छ। त्यसैले बडा दशैँ र दीपावली पनि भनिदिनु, म दीपावली एक दिन हो, शुभ तिहारको पनि सबैजनालाई शुभकामना भन्न चाहन्छु।
5: हस्, धन्यवाद, नमस्कार राजुले।
4: हस् हस् धेरै
5: धेरै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री हुनुहुन्छ।
6: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला?
7: काका किन सुत्केरै गनगनाइरहनु भएको छ नि?
6: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया
7: ए लु जताउन जानु पर्छ काका।
6: जान त जानु तर खोइ कहाँ पो जानु? राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
8: ल छ नि काका, 0.6 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
9: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नसा नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
10: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
9: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
10: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
8: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 0295702092, फोन नम्बर 98423-4509।
0: अलकेशजी नमस्कार, पालिका बसमा यहाँलाई स्वागत छ।
11: नमस्कार नमस्कार।
0: अब म्यादे गाउँपालिकाको थोरै परिचय दिँदाखेरि तपाईँहरू जनप्रतिनिधिका रूपमा आइसके पछाडि चाहिँ के परिवर्तन भयो सुरुमा?
11: म्याग्दे गाउँपालिका तनहुँको 10 स्थानीय तह मध्ये एउटा स्थानीय तह हो। राज्य पुनर्संरचना हुँदाखेरि यो सादी 3 गाउँपालिका जामुने मनताङ र छाङ मिलेर यो गाउँपालिका बनेको हो। यसको क्षेत्रफल 115 वर्ग किलोमिटर छ। यहाँ खास गरेर 25,000 जनसंख्याहरू छ। यहाँको जनसंख्याको बनोट चाहिँ खास गरेर जनजाति ब्राह्मण क्षेत्री लगायत दलितको बसोबास बाहुल्यता छ। यो 7 वडामा चाहिँ छ, यसको भौगोलिक अवस्था 7 वडामा छ। खास गरी यो गाउँपालिका बन्नुभन्दा पहिला यो स्रोत र साधनहरूको अलिकति संकुचित थियो। हामीले यो बनिसकेपछि यो गाउँपालिकाको विभिन्न किसिमका योजनाहरू निर्माण गरे, जस्तै मानवीय विकासको कुरा छ, भौतिक पूर्वाधारको विकासको कुरा छ, होइन अरू विकास निर्माणहरू, स्वास्थ्य शिक्षा लगायतका थुप्रै कुराहरूलाई हामीले विधिगत निर्णय गरेरै त्यो विकास निर्माणको काम अगाडि बढाएका थियौँ।
0: तपाईँले त विपन्न आवास निर्माण पनि गराउनु भएको छ त्यहाँ, होइन नागरिकको सुरक्षा कार्यक्रम पनि छ, यो के हो अलिकति बताउनुहोस् न?
11: अब यो चाहिँ खास गरी यो सामाजिक सुरक्षा कोष भनेको यो सरकारले खास गरेर यो अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरू, खास गरेर एकदम गरिब विपन्न मजदुरहरूको लागि संरक्षणको लागि गरेको यो कार्यक्रम हो। हामी खास गरेर नेपालमा धेरै स्थानीय तहमा यो सञ्चालन छैन, हाम्रो गण्डकी प्रदेशमा हामी दोस्रो नम्बरमा हौ, यो आधी खोलाले पहिला गरेको थियो। त्यसपछि हामीले यो 100 खास गरेर यो विपन्न नागरिकहरू जो दैनिक मजदुरहरूको गर्नुहुन्छ उहाँहरूलाई चाहिँ हामीले त्यसमा आबद्धता गराएको छौँ। गाउँपालिकाले पनि केही रकमहरू हाल्छ र उहाँहरूले पनि आफूले केही रकमहरू त्यसमा राख्नुहुन्छ र केही वर्षपछि 10-15 वर्षपछि त्यसलाई नियमित एकमुष्ट चाहिँ अनुदान पनि दिन सकिन्छ र मासिक रूपमा पनि त्यसलाई दिन सकिने व्यवस्था छ, एउटा कुरा यो। अर्को हामी यो म त पहिलाको पनि उपाध्यक्ष हो 2074 पनि, हामी पछिल्लो समयमा आइसकेपछि हामीले यो 5 वर्षभित्र करिब 60 चाहिँ आज विपन्न गरिब र विपन्नहरूको लागि आवास निर्माण गरेर हस्तान्तरण गर्ने भन्ने हाम्रो त्यो वाचा पत्रमै हामीले उल्लेख गरेका थियौँ निर्वाचनको सन्दर्भमा। त्यही आधारमा हामीले 5 वर्षसम्म यो खास गरेर यो गाउँपालिकाले चाहिँ यो 60 घरहरू निर्माण गरेर हामीले ती जनताहरूलाई चाहिँ हस्तान्तरण गरिसकेका।
0: अब यो कस्तो छ भने नि, कृषिमा पनि यहाँले अनुदानहरू दिनुभएको छ, सब्सिडी दिनुभएको छ, किसानहरू कतिको हर्षित छन्, कृषिमा कुन कुन कुरामा चाहिँ तपाईँहरूले चाहिँ सहजीकरण गर्नुभएको छ कृषकहरूलाई?
11: खास गरेर हाम्रो गाउँपालिकाको अब आर्थिक गतिविधिको चाहिँ विस्तार गर्नको लागि महत्वपूर्ण भूमिका भनेकै अब कृषि क्षेत्र हो, यहाँ ठुलो बजारहरू अरू औद्योगिक कल कारखानाहरू राख्ने सम्भावना नभएको हुनाले हामीले कृषिमै प्राथमिकता दिएर चाहिँ त्यसलाई अगाडि बढाउनु पर्छ भनेर कृषिमा खास गरेर अब यो तल बिसुको भेट हाम्रो फाँच पनि छ, अलिकति उर्वरा भूमि पनि छ, त्यो तल चाहिँ तरकारी र पशुपालन र खास अनि अनि डाँडाको भेगमा खास गरेर सुन्तला खेती अरू फलफुल खेतीहरूलाई विकास गर्ने भएर हामीले नीतिगत निर्णय गरेरै अगाडि बढाइरहेका छौँ। त्यही अनुसार चाहिँ खास गरेर दुग्ध व्यवसायमा किसानहरू त्यसलाई अभिप्रेरित गर्नको लागि विगत 4-5 वर्ष पहिलेदेखि नै हामीले दुधमा प्रति लिटर 10 रुपियाँ अनुदानको व्यवस्था पनि गरेका छौँ। त्यही आधारमा अहिले धेरै चाहिँ वैदेशिक रोजगार खास गरेर यो खाडी मुलुकमा जाने वैदेशिक रोजगारमा जाने चाहिँ हाम्रा युवाहरू चाहिँ यही आफ्नै घरमा बसेर कमसेकम 3 गाई पाल्नुभयो भने त्यहाँ घर मासिक रुपियाँ 40-50 हजार कमाउने चाहिँ सम्भावना यही देखेको हुनाले अहिले धेरै किसानहरू हाम्रो त्यो सुरु गर्दाखेरि गौरीको 100 लिटरदेखि 150 लिटर मात्रै दुध हुन्थ्यो, अहिले चाहिँ 1500-2000 लिटर चाहिँ दुध भएको छ र ती बाहिर जाने युवाहरू पनि त्यो कृषि पेसामा आबद्ध हुनुभएको छ। त्यो एउटा चाहिँ हामीले त्यो कृषक दुधमा अनुदान दिएको व्यवस्था छ। अर्को हाम्रो यहाँ सुन्तलाको पाकेर क्षेत्र हामीले निर्माण गरेका छौँ, यहाँ ठुलो सुन्तलाको चाहिँ अभियान पनि चलेको छ। अब एकजना मान्छेले अलिक पहिल्यै लाउनु भएको हुन त त्यो उहाँले करिब 1 करोडको रुपियाँ बराबरको सुन्तला एकजना किसानले बेच्नु भएको छ यहाँ
0: प्रतिनिधित्व गर्ने व्यक्ति हुनुहुन्छ होइन, अर्थमन्त्री पनि अब त्यसैको हुनुहुन्छ, नयाँ दल आएको छ डाक्टर सोनी वागले। त कतिपय ठाउँमा म म्याग्देको कुरा गरिनँ, कतिपय ठाउँमा चाहिँ अझै पनि सड़क पूर्वाधार नपुगेको स्थिति छ भनेर त्यहाँ गुनासो गर्नुहुन्छ। त्यो जिल्ला त एउटा ब्युटी जिल्ला हुनुपर्ने हो नि त, अर्थमन्त्री शक्तिशाली सरकारको अर्थमन्त्री होइन राष्ट्रपति, कस्तो छ तनावको समग्र स्थिति बताइदिनुहोस् त? अब
11: तनावको खास गरेर यो पूर्वाधारको क्षेत्रमा चाहिँ अब सफल अब धेरै चाहिँ गर्न बाँकी नै छ। सड़कहरू हाम्रो गाउँपालिका खास गरेर अलिकति यो सुगमताको पनि पर्छ, गाउँपालिका भन्ने बित्तिकै अलिक दुर्गम हो कि भने जस्तो पनि लाग्छ। हाम्रो गाउँपालिकाको प्रशासनिक केन्द्रबाट सबै वडा कार्यालय गाडीमा चाहिँ 10 मिनटमा पुग्न सकिन्थ्यो, एउटा वडा कार्यालय 15 मिनट जति लाग्छ र अरू सबै 10 मिनट हाइवेकै 100 मिटर भित्रमा छ। अब अरू चाहिँ हाम्रा बाटोको पहुँचहरू चाहिँ खास गरी पृथ्वी राजमार्ग चाहिँ 15-16 किलोमिटर पर्छ र अरू सहायक प्रदेश स्तरीय बाटाहरू पनि छन्। भित्री बाटाहरूलाई हामीले रोडको चाहिँ हामीले पुरै चाहिँ ऊ बजाइसकेका छौँ। त्यो रोडहरू चाहिँ केही बाटाहरू चाहिँ हामीले त्यसलाई अब अलिकति पिच गर्नको लागि पारै मैसा सञ्चालन गर्नको लागि काम गर्नको लागि हामीलाई चाहिँ अब धेरै रकमहरू आवश्यक पर्ने हुनाले भने जस्तो अब यहाँ ठुला ठुला चाहिँ अब जस्तै राष्ट्रपति हुनुभयो अहिले बालवालै हुनुहुन्छ, अलि पहिलाको कुरा गर्ने भने थुप्रै मन्त्रीहरू पनि हुनुभयो तर अब त्यो विकास निर्माणको कुरा गर्दाखेरि जनताले सोचे जस्तो विकास निर्माण बाटोघाटो चाहिँ अरू पूर्वाधारहरू चाहिँ अलि सम्पन्न हुन बाँकी नै छ।
0: ए भनेपछि अर्थमन्त्री आइसकेपछि पनि उल्लास छैन होइन त्यहाँका जनतामा?
11: होइन, खास गरेर अर्थमन्त्रीजी एक नम्बर क्षेत्रको हुनुभयो, हामी दुई नम्बर क्षेत्रको हुनुहुन्छ, होइन यो राजनीति यसो छ, मैले त 49 सालमै थाई जागिर छोडेर, निमामी सरको टिचर जागिर छोडेर त्यही बेलामा चाहिँ गाउँपालिकाको अध्यक्ष पनि भएको हो, होइन मैले चाहिँ त्यो 49 सालको र अहिलेको चाहिँ धेरै चाहिँ तुलना गर्छु, धेरै चाहिँ हाम्रो समाज स्खलित छ, होइन अब पैसा चाहिँ धेरै आए पनि ती पैसाहरू विभिन्न चाहिँ अब कर्मचारीको तलब, त्यसपछि हाम्रो वृद्ध भत्ताहरू छन्, विभिन्न किसिमका त्यो

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 9 AM
3: अहिले बिहानको 9 बज्यो।
4: माता भगवतीको पूजा गरेर मनाइँदै दशैं तिहारमा भारतबाट फर्कनका लागि गड्डा चौकीमा सरकारले सिफारिश गरेका 2 राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत भएका छन्। संसदीय समितिको हिजोको बैठकले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेलको नाम अस्वीकृत गरेको हो। उच्च नैतिक चरित्र नभएको ठहर गर्दै सुनारको नाम अस्वीकृत गरिएको हो भने खरेलको नाम आर्थिक अपचलन र म्यानपावर व्यवसाय संघको लेनदेनको आरोपमा अस्वीकृत भएको छ। बैठकमा दुवैलाई नाम फिर्ता लिन अवसर दिए पनि उनीहरूले मानेका थिएनन्। नेपालको संसदीय इतिहासमा नाम फिर्ता लिने गरे पनि समितिबाटै राजदूतको नाम अस्वीकृत भएको यो पहिलो घटना हो। त्यसैगरी जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको नाम भने समितिले स्थगित गरेको छ। सरकारले सिफारिश गरेका 13 मध्ये 10 जनाको नाम स्वीकृत भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आउँदो पालिका चुनावका लागि उम्मेद्वार छनौट रूपरेखा 2083 सार्वजनिक गरेको छ। पार्टीले उम्मेद्वार छनौटलाई वैज्ञानिक वस्तुपरक पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्य सहित यो रूपरेखा ल्याएको हो। पार्टीले सार्वजनिक गरेको रूपरेखा अनुसार उम्मेद्वार छनौटका लागि 4 मुख्य आधारहरू तय गरिएका छन्। जसमा लिडरशिप एकाडेमीको प्रशिक्षणलाई 25%, पोलिटिकल प्रोक्सिमिटी अर्थात राजनैतिक निकटता तथा पृष्ठभूमिलाई 25%, समावेशितालाई 10% र पार्टी सदस्यताको मतदान आधारित प्रारम्भिक मतदानलाई 40% भारांक छुट्याइएको छ। पार्टी सचिवालयले केन्द्रीय समितिबाट अनुमोदन गरी अधिकतम 15%सम्म विशेषाधिकार प्रयोग गर्न सक्ने व्यवस्था छ। असाधारण परिस्थिति सृजना भएर निर्धारित विधि बाहिर गई उम्मेद्वार छनौट गर्नु परेमा त्यसका लागि पार्टी केन्द्रीय समितिको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको कम्तीमा 2/3 बहुमतबाट अनुमोदन गराउनु पर्ने बाध्यात्मक व्यवस्था गरिएको छ। बडा दशैंको 5औं दिन आज स्कन्द माता भगवतीको पूजा गरेर मनाइँदैछ। दुर्गा भवानीको 9 रूप मध्ये 5औं रूप स्कन्द माता पूजा गर्ने चलन छ। नवरात्रका 9 दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र 5औं दिन स्कन्द माताको पूजा गर्ने परम्परा छ। यस्तै 6ौं दिन कात्यायनी, 7औं दिन कालरात्री, 8औं दिन महागौरी र 9औं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहेको छ। आज देशभरका विभिन्न शक्तिपीठहरूमा पूजाका लागि भक्तजनहरूको घुइँचो लागेको छ। दशैं तिहार मनाउन भारतबाट स्वदेश फर्किने नेपालीहरूको पश्चिमी सीमा नाका गड्डा चौकीमा ठूलो भीड़ लागेको छ। अहिले गड्डा चौकी नाकाबाट दैनिक झण्डै 2000 नेपाली स्वदेश भित्रिरहेका छन्। चाडपर्वको समयमा नाकामा यात्रुको चाप बढ़ेसँगै विभिन्न संक्रामक रोग भित्रिन नदिन सीमामा हेल्थ डेस्क स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार मलेरिया, क्षयरोग, एचआईभी, कोविड, डेंगी र स्क्रब टाइफस गरी 6 प्रकारका रोगको परीक्षण भइरहेको छ। असोज महिनामा मात्रै गड्डा चौकी नाकामा 4,700 जनाको स्वास्थ्य परीक्षण गर्दा 2 जनामा क्षयरोग टीबी पोजिटिभ देखिएको हो। संक्रमण पुष्टि भएका यात्रुलाई निशुल्क उपचारको व्यवस्था मिलाइएको छ। यसैबीच यात्रुको सहायता र सहजता सुरक्षाका लागि प्रहरीले गड्डा चौकी नाका सहित कञ्चनपुरका 8 ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरेको छ। आज अक्टोबर 15 तारीख विश्व हात धुने दिवस, हात धुने नायक बनौ भन्ने मूल नाराका साथ नेपालमा पनि यो दिवस मनाइँदैछ। सन् 2008 मनाउन थालेको यो दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले विभिन्न संघ संस्थाहरूले साबुन पानीको प्रयोगबारे सचेतनामूलक कार्यक्रम गर्दैछन्। हात सफा नहुँदा फैलिने संक्रमणका कारण विश्वभर हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउने गरेका छन्। तथ्याङ्क अनुसार विश्वमा हरेक 3 मध्ये 1 नवजात शिशु झाडा पखालाबाट संक्रमित हुने गर्छन्। मध्ये प्रतिवर्ष झण्डै 1,80,00,000 बाल बालिकाको मृत्युको मुख्य कारण झाडा पखाला हो। नियमित र सही तरिकाले हात धुने व्यवहारले 50% भन्दा बढ़ी संक्रामक रोगहरूबाट सहजै जोगिन सकिने स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। साबुन पानीले हात धुनुलाई सबैभन्दा प्रभावकारी मानिन्छ। खाना खानु अघि, पछि र शौचालय प्रयोगपछि कम्तीमा 20 सेकेण्डसम्म हत्केला, औंलाका काप र नंगुनी दलेर धारा वा फोहराको बहने पानीमा मिचीमिची हात धुनुपर्छ। नेपाल जस्तो विकासोन्मुख देशमा अझै पनि शुद्ध खानेपानी र सरसफाईका पूर्वाधारको अभाव भने कायमै छ। ग्रामीण क्षेत्र मात्र नभई शहरी क्षेत्रमा समेत सही तरिका

ले हात धुने अभ्यास पर्याप्त मात्रामा हुन सकेको छैन। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। जाजरकोटको जुनी चाँदे गाउँपालिकामा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ, 3 जना घाइते भएका छन्। आज बिहान जुनी चाँदे गाउँपालिका 2 गौरी कुवामा सुर्खेतबाट जुनी चाँदे तर्फ गुडिरहेको जीप दुर्घटना भएको हो। अनियन्त्रित भएको जीप सड़कबाट झण्डै 300 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। दुर्घटनामा जीप चालक जुनी चाँदे गाउँपालिका 9 कल्लीशालाका 20 वर्षीय शान्त बहादुर बस्नेत र जुनी चाँदे गाउँपालिका 3 स्यालाका 30 वर्षीय विपना भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायक उपरीक्षक बुद्धिसागर बुरीले जानकारी दिनुभयो। दुर्घटनामा विपनाका श्रीमान दिलबहादुर भण्डारी, उहाँका 4 वर्षीय छोरा शिशिर भण्डारी र जुनी चाँदे गाउँपालिकाकै 50 वर्षीय शीतला टमटा घाइते भएका छन्। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी 1-2 ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित वर्षा तथा हिमपातको सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। नेपाल टेलिकमको सिम कार्ड लिन अब दूरसंचार कार्यालय धाइराख्नु नपर्ने भएको छ। सरकारले नागरिकले चाहेकै ठाउँमा सिम कार्ड पुर्याउने गरी हुलाक सिम सेवाको शुभारम्भ गरेको छ। नयाँ सेवा अनुसार ग्राहकले टेलिकमको वेबसाइटमा गई पोस्टल सिम पोर्टल मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। कागजात छानिनपछि अनलाइनबाटै सिमको 90 रूपियाँ र हुलाक डेलिभरीको 70 रूपियाँ गरी कुल 160 रूपियाँ भुक्तानी गर्नुपर्नेछ। भुक्तानी भएपछि नजिकैको हुलाकका कर्मचारीले सिम कार्ड घरमै पुर्याइदिनेछन्। सरकारले शहरी क्षेत्रमा भुक्तानी भएको 2 घण्टाभित्र र ग्रामीण भेगमा 3 दिनभित्र सिम कार्ड पुर्याउने लक्ष्य राखेको छ। अब विदेशको खबर। इण्डोनेसियामा फैलिएको भीषण डडेलोका कारण उत्पन्न तुवालो र वायु प्रदूषणले दक्षिण पूर्वी एसियाली देशहरूमा गम्भीर असर पारेको छ। सुमात्रा र कालिमान्ताना टापुका हजारौं हेक्टर वन तथा दलदले भूमिमा हप्तौंदेखि लागिरहेको डडेलो नियन्त्रण बाहिर जाँदा त्यसको प्रत्यक्ष प्रभाव छिमेकी देशहरू सिंगापुर र मलेसियामा समेत देखिएको छ। खास गरी पाम आयल खेतीका लागि अवैध रूपमा वन फाड्ने र आगो लगाउने मानवीय गतिविधि तथा लामो खडेरीका कारण डडेलो तीव्र रूपमा फैलिएको स्थानीय अधिकारीहरूलाई गर्दै बीबीसीले जनाएको छ। दलदले जमीनको सतह मुनि सल्किने आएको कारण नियन्त्रण प्रयास जटिल बनेको छ। इण्डोनेसियाबाट मौसमी हावाले बगाएर ल्याएको बाक्लो विषालु धुवाका कारण छिमेकी देश सिंगापुरको वायु प्रदूषण सूचकांक अस्वस्थ तहमा पुगेको छ। आकाश तुवालोले ढाकेपछि सिंगापुर सरकारले सर्वसाधारणलाई घरभित्रै रहन र बाहिर निस्कदा उच्चस्तरीय मास्क प्रयोग गर्न स्वास्थ्य चेतावनी जारी गरेको छ। डडेलो प्रभावित क्षेत्रहरूमा श्वास प्रश्वासका बिरामी बढ़ेका छन् भने सयौं विद्यालयहरू बन्द गरिएका छन्। सीमापार वायु प्रदूषण बढ़ेपछि दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानले डडेलो नियन्त्रण र कड़ा कानून कार्यान्वयनका लागि इण्डोनेसियामाथि कूटनैतिक दबाव बढ़ाएको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टूमा आज ओमान र क्यानाडाले खेल्दैछन्। ओमानको अल अमिरात क्रिकेट मैदानमा यो खेल नेपाली समयअनुसार बिहान 11:15 बजे शुरू हुनेछ। यो 1 दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत लीग टूको 137 खेल हो। अर्को वर्ष सन् 2027 दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने 1 दिवसीय विश्वकपमा स्थान बनाउने लक्ष्यसहित दुवै टोली लीगमा प्रतिस्पर्धा गर्दैछन्। आजको खेल दुवैका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार गर्ने अवसरका रूपमा रहेको छ। नेपालका लागि ओमान र क्यानाडाबीचको खेल महत्वपूर्ण छ। नेपालले यसअघि लीग टूमा क्यानाडालाई 24 रनले र ओमानलाई 113 रनले पराजित गरिसकेको छ। नेपाल यो जितसँगै महत्वपूर्ण अंक बनाउन सफल भएको छ। प्रतियोगिता अन्तर्गत नेपालले पर्सि क्यानाडा र अक्टोबर 19 तारीक आउँदो सोमबार ओमानसँग खेल्ने तालिका छ। नेपालको विश्वकपमा आफ्नो छनौट बलियो बनाउने लक्ष्य रहेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालको संसदीय इतिहासमै पहिलोपटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत। सुनार विरूद्ध महिला हिंसा र खरेलमाथि म्यानपावर व्यवसायीसँग रकम लिएको आरोप। आज बड़ा दशैंको पाँचौं दिन स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदै दशैं तिहारमा भारतबाट फर्कनेका लागि गड्डा चौकीमा स्वास्थ्य परीक्षण र सहायता कक्ष। आज विश्व हात धुने दिवस नेपालमा पनि मनाइँदै साबुन पानीले हात धुने बानीले 50% भन्दा बढ़ी संक्रामक रोगबाट सजिलै बच्न सकिने। इण्डोनेसियाको भीषण डडेलोका कारण सिंगापुर र मलेसियामा वायु प्रदूषण तीव्र, जनजीवन प्रभावित, सयौं विद्यालयहरू बन्द। र विश्वकप क्रिकेट लीग टूमा आज ओमान र क्यानाडा खेल्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹3 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो

0: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। रकेट ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 एसएमएस गरौँ।
1: शर्तहरू
0: लागू हुनेछन्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्सन साली नदीको सिर
2: मणि चोडको काख
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
2: शान्ति र आनन्दको अनुभूति
1: भेटभाडबाट टाढा
2: शहरबाट नजिकै
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 54 81 वेबसाइट झुले.com.np
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। गएको भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परि ज्यान गुमाएकाहरूको मोक्ष र आत्मशान्तिको कामना गर्दै हिजो काठमाडौँको खुला मंचमा सामूहिक प्रार्थना गरिएको छ। कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल लगायत अन्य व्यक्तित्वहरूको सहभागिता थियो। कार्यक्रममा बाढ़ीमा परि ज्यान गुमाएकाहरूको आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलन सहित सामूहिक प्रार्थना गरिएको हो। नगरपालिकाका कार्यवाहक मेयर डंगोलले मानवीय विपदका बेला भूगोल र क्षेत्राधिकारको सीमालाई व्यवस्था गर्दै संकट व्यवस्थापनमा काम गरेको बताउनुभयो। उहाँले विपद प्रभावितहरूको पुनस्थापनाका लागि पनि जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ। नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न ठाउँमा लुकी छिपी बसिरहेका 10 विदेशी नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले हिजो उनीहरूलाई नियन्त्रणमा लिए अध्यागमन विभागको जिम्मा लगाएको छ। पक्राउ पर्नेमा 45 वर्षीय मोहम्मद मुख्तार होसेन, 39 वर्षीय अब्बास अली, 46 वर्षीय रफिक आलम, 40 वर्षीय मोहम्मद अरिफ सोसन, 30 वर्षीय अजिजुल, 29 वर्षीय अब्दुल, 37 वर्षीय मोहम्मद आलम करीम, 36 वर्षीय मेहताब मण्डल, 20 वर्षीय रातुल इस्लाम र 30 वर्षीय बसर खान रहेका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। उनीहरूलाई सशस्त्र प्रहरी नम्बर नेपाल नम्बर 18 गण हेकवा बाघ भैरवको टोलीले पक्राउ गरेको हो। ठगी तथा बैंकिङ कसुर सम्बन्धी विभिन्न मुद्दामा पक्राउ परी जारी भई फरार रहेकी एक महिलालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहाको लाहान नगरपालिका 5 की 42 वर्षीय नितु ठाकुर रहेकी छन्। उनलाई ललितपुर महानगरपालिका 23 धापाखेलबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। सबिन तामाङको जाहेरीका आधारमा नेपाल सरकारवादी र ठाकुर प्रतिवादी रहेको ठगी सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनी फरार रहँदै आएकी थिइन्। र भक्तपुर नगरपालिकाले नियमित खोप सेवा प्रभावकारी बनाउने, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम गर्ने र खोप सम्बन्धी तथ्याङ्क अध्यावधि गर्ने उद्देश्यले सूक्ष्म योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिका खोप समन्वय समितिका संयोजक एवं भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालबालिकाको स्वास्थ्य र जीवन रक्षाका लागि समयमै खोप लगाउनु पर्नेमा जोड़ दिएको छ। कार्यक्रममा मेयर प्रजापतिले समयमै खोप नलगाउँदा बालबालिकाले जीवनभर विभिन्न स्वास्थ्य समस्या भोग्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो। उहाँले खोप सम्बन्धी जनचेतना अभिवृद्धि गर्न स्वास्थ्यकर्मीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो। बिहान 9 बजेको राष्ट्रिय र चार भञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज बडा दशैंको 5 दिन स्कन्द माता भगवतीको पूजा गरेर मनाइँदै काठमाडौँ सहित देशभरका शक्तिपीठहरूमा भक्तजनको भीड़। रसुवा भटेकोशी बाढ़ीमा ज्यान गुमाएकाहरूको मोक्ष र शान्तिको कामना गर्दै काठमाडौँमा सामूहिक प्रार्थना। विपद प्रभावितको पुनस्थापनाका लागि जिम्मेवारी पूरा गर्ने काठमाडौँ महानगरको प्रतिबद्धता। र काठमाडौँमा लुकी छिपी बसिरहेका 10 विदेशी नागरिक पक्राउ। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गर्नुहोला।

विजय दशमी तथा शुभ दीपावली छठ पर्वको पावन अवसरमा देश तथा विदेशमा छरिएर बस्नुभएका आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। सुनिता याखा लिमुकिम एवं समस्त लिमुकिम परिवार चैनपुर 10 खरङ।

यसमा लिएको दसैँमा त मनी घर आउन पाए, जमरा र रात टिका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुसी पनि यो दसैँमा छाउन पाए, यसपालिको दसैँमा त मनी घर आउन पाए, जमरा र रात टिका मैले पनि लाउन पाए। नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रोमन मोक्तान तामाङ एण्ड मोक्तान परिवार, भोजपुर नगरपालिका 2, हेलौसा, भोजपुर।

0: नेपालीहरूको महान चाड विजय दशमी 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अञ्जना राई धनकुटा,
2: प्रशान्त तामाङ रामपुर उदयपुर हाल युके,
1: पूनम राई धनकुटा हाल अमेरिका,
2: सुमन राई धनकुटा हाल कोरिया,
1: निमा राई काठमाडौँ,
2: नियासा राई धनकुटा,
1: नवीन राई धनकुटा हाल कोरिया,
2: सुभाष राई धनकुटा हाल कोरिया,
1: हेम राई धनकुटा हाल कोरिया
2: र सरस्वती राई धनकुटा।

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मिडिया प्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: विजय लिम्बू,
2: श्रीमती भारती याखा लिम्बू,
3: छोरा मिंसो लिम्बू,
2: दाई नरेश लिम्बू,
3: भाउजू रञ्जना राई लिम्बू,
2: बुहारी अमृता लिम्बू,
3: बुहारी सञ्जिता गुरुङ लिम्बू,
2: भाइहरू अमर लिम्बू, मिलन लिम्बू र एलन लिम्बू,
3: दिदीहरू केशमायल लिम्बू र शान्ति लिम्बू,
2: बहिनी अनिता लिम्बू,
3: भतिजहरू सत्यन लिम्बू, सञ्जय लिम्बू र मिसेक लिम्बू,
2: भतिजिनी सुहान लिम्बू लगायत सम्पूर्ण माध्यम परिवार पाँच सफा नगरपालिका एक खुसुवा

0: हौ लाउरेहरू
1: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
1: हौ लु समस्याको समाधान भनेकै म हो
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
1: हौ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो जुसेले
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
3: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह बेगर के क्वाक त बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 किनेरु ल्याएको रेडियो छ लु सुनौ त
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852154994 9812367742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल कष्ट हरेर आयो बडा दशैं मनमा खुशी छरेर आयो बडा दशैं नेपाली जनको महान पर्व सबैले मनाऊ उमङ्गपन भरेर आयो बडा दशैं बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली जनहरूमा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ठुल्दाई श्रीराम दाहाल श्रीमती संगीता कार्की दाहाल छोरा रविन दाहाल छोरी पुनम दाहाल बुबा झपट बहादुर दाहाल आमा गंगामाया दाहाल भाइ राजेन्द्र दाहाल बुहारी सुशीला दाहाल भतिजा प्रज्वल र युकेश दाहाल लगायत सम्पूर्ण दाहाल परिवार चैनपुर नगरपालिका 11 लोहाकोट संघ वार्षिक

बारूघाट दुई र तीन जोड्ने मोटरेबल पुल समेत बगेको छ। पुल बगाउँदा स्थानीयको आवागमन समेत प्रभावित भएको छ। मनासु पदमार्ग जाने पदयात्री धार्चे र चुङनुब्री क्षेत्रका स्थानीयको आवागमन चाडपर्वमा ठप्प भएको छ। अहिले सोती बजार क्षेत्रको सड़कमा थुप्रिएको लेदो र भग्नावशेषले यातायात सञ्चालनमा समेत कठिनाई उत्पन्न गरेको छ। त्यो सड़क सफा गर्ने काम भइरहेको छ। घरभित्र पसेको लेदो हटाउने, क्षतिग्रस्त संरचनाको अवस्था बुझ्ने र सुरक्षित बसोबासको व्यवस्था मिलाउने काम अहिले स्थानीयका लागि प्रमुख चुनौती बनेको छ। अर्थ मन्त्रालयले मुलुकको अर्थतन्त्रमा आन्तरिक तथा बाह्य दबावका बहुआयामिक असरहरू औल्याएको छ। मन्त्रालयले सार्वजनिक गरेको अर्थ बुलेटिनमा बढ़ेको सेवाड़ीका कारण चालू आर्थिक वर्षमा राजस्व संकलन र आर्थिक वृद्धि गम्भीर रूपमा प्रभावित हुने प्रक्षेपण गरिएको छ। अर्थ मन्त्रालयले विकास खर्चको दयनीय अवस्था, घट्दो वैदेशिक सहायता र बढ़दो सार्वजनिक ऋणले अर्थतन्त्रको संरचनात्मक कमजोरीलाई उजागर गरेको छ। अर्थ मन्त्रालयका अनुसार भदौ 10 गतेको बढ़ेको सेवाड़ीले अर्थतन्त्रमा गम्भीर असर पारेको छ। सेवाड़ीका कारण 431 मेगावाट देशको कुल जड़ित क्षमताको करिब 10% विद्युत उत्पादन प्रभावित भएको छ। पर्यटन र पूर्वाधारमा पुर्याएको क्षतिका कुल कारस्थ उत्पादनको करिब 11% अर्थात 7 खर्ब 23 अर्ब बराबरको पुननिर्माण आवश्यकता सिर्जना गरेको छ। राहत तथा पुननिर्माणमा बजेटको एक तिहाई भन्दा बढ़ी खर्च हुने अनुमानले सरकारको दायित्व समेत फात्तै बढ़ाएको छ। अर्कोतर्फ रसुवा तातोपानी नाका बन्द र कर छूट लगायतका प्रावधानका कारण चालू वर्ष राजस्व संकलनमा थप चाप पर्ने मन्त्रालयको निष्कर्ष छ। चालू आर्थिक वर्षमा सरकारले लिएको 7% आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने समेत निश्चित भएको छ। मन्त्रालयले चालू आर्थिक वर्षमा आर्थिक वृद्धि 3.5-4.0% बीचमा मात्र सीमित हुने प्रक्षेपण गरेको छ। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: उपहारले घर घरमा छाय रमाइलो सुखको पहाड खुसी अपार एलजीसँग मनाऊ दसैँ तिहार। दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घर आसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल मिक्सर ग्राइन्डर माइक्रोवेभ ओभन कुकिङ किट डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य दलित खुलातर्फ 6500 मत गणना हुँदा डाक्टर डीबी सुनारले सबैभन्दा बढ़ी 3160 मत प्राप्त गरेका छन्। सागर परियारले 2678 र हरिशरण नेपालीले 2444 मत प्राप्त गरेका छन्। पछिल्लो मतगणनाको विवरण अनुसार मन्जित ताम्राकारले 1889, राजु परियारले 1495, अम्बर बहादुर बराईले 1699 र दीपक सुनीले 1625, दिनेश सुनारले 1556 मत प्राप्त गरेका छन्। दशैं तिहार तथा छठ पर्वलाई लक्ष्य गर्दै सुदूरपश्चिम प्रदेशमा 4505 प्रहरी परिचालन गरिने भएको छ। छठ पर्वका बेला हुन सक्ने चोरी लुटपाट ठगी जुवातास लागू औषध कारोबार सवारी दुर्घटना तथा सीमा अपराध नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा कार्ययोजना तयार पारेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढ़ीले तयार पारेको सुरक्षा कार्ययोजना अनुसार प्रदेशका 9 जिल्लामा प्रहरी परिचालन गरी शान्ति सुरक्षा कायम गरिनेछ। छठ पर्व मनाउन देश तथा विदेशबाट घर फर्किने यात्रुलाई सुरक्षित यात्राको प्रत्याभूति दिलाउने सार्वजनिक यातायातमा हुने ठगी तथा बढ़ी भाड़ा असुली नियन्त्रण गर्ने र सम्भावित आपराधिक गतिविधि रोक्ने योजना रहेको जनाइएको छ। यात्रुलाई पाकेट मारी लुटपाट ठगी तथा दुर्व्यवहारबाट जोगाउन सार्वजनिक यातायातका साधन र यात्रु चढ़ने तथा ओर्लने स्थानमा विशेष

जाने गरिनेछ। र आईसीसी क्रिकेट विश्वकप लीग टूमा आज ओमान र क्यानाडाले खेल्दैछन्। ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार बिहान सुधा 11 बजेबाट शुरू हुनेछ। यो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत लीग टूको 138 खेल हो। अर्को वर्ष सन् 2027 दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा आयोजना हुने एक दिवसीय विश्वकपमा स्थान बनाउने लक्ष्यसहित दुवै टोली लीग टूमा प्रतिस्पर्धा गर्दैछन्। आजको खेल दुवै टोलीका लागि अङ्क तालिकामा आफ्नो अवस्था सुधार गर्ने अवसरका रूपमा रहेको छ। नेपालका लागि ओमान र क्यानाडा बीचको खेल महत्वपूर्ण छ। नेपालले यसअघि लीग टूमा क्यानाडालाई 24 रनले र ओमानलाई 113 रनले पराजित गरिसकेको छ। नेपाल यो जित सँगै महत्वपूर्ण अंक बनाएको छ। प्रतियोगिता अन्तर्गत नेपालले पर्सि क्यानाडा र आउँदो अक्टोबरमा सोमबार ओमानसँग खेल्ने तालिका छ। नेपालको विश्वकपमा आफ्नो छनौट बलियो सुरक्षित बनाउने लक्ष्य रहेको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: दिवालीको दसैँमा त मनी घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुशी पनि यो दसैँमा छाउन पाए। यसपालिको दसैँमा त मनी घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रोमन मोक्तान तामाङ एन्ड मोक्तान परिवार, भोजपुर नगरपालिका 2 हेलौछा, भोजपुर।
1: आँखा चिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 मा सम्पर्क राख्नुहोस्। स्वास्थ्य आँखा सुन्दर संसार।

0: नेपालीहरूको महान चाड विजय दशमी 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अञ्जना राई धनकुटा,
2: प्रशान्त तामाङ रामपुर उदयपुर हाल युके,
1: पूनम राई धनकुटा हाल अमेरिका,
2: सुमन राई धनकुटा हाल कोरिया,
1: निमा राई काठमाडौँ,
2: नियासा राई धनकुटा,
1: नवीन राई धनकुटा हाल कोरिया,
2: सुभाष राई धनकुटा हाल कोरिया,
1: हेम राई धनकुटा हाल कोरिया
2: र सरस्वती राई धनकुटा।

0: हौ लाउरेहरू हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ
0: औ लु समस्याको समाधान भनेकै म हो
2: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
1: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: अब त्यहीँबाट जाने
0: लाखे सल्लाह दिएको के पाक बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 किनेरू ल्याएको रेडियो छ लु सुनौ त
3: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525-5194 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054-58302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी

0: पूजा दशैं शुभ दीपावली बलिहाङ तङनाम तथा छठ पर्वको सुखद अवसरमा हाम्रा सम्पूर्ण सयपत्री मीडिया ग्रुप प्रालीमा आबद्ध कार्य समिति प्रमुख संस्थापक दिउहरू साथै सक्रिय सदस्य मीडिया प्रेमी साथीहरू संचार कर्मी लगायत देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। उपाध्यक्ष निशान योङहाङ मङ्सेबुङ गाउँपालिका तीन साबिक इभाङ छ सिङलाबो इलाम एवं सयपत्री मीडिया ग्रुप प्रवास नेपाल सहपरिवार
1: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
2: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख लेखीको धुन।

0: अरू
1: 97.6 MHz हरपल तपाईँसँगै।
2: हरेक दिन साथी पनि आउँछरीको टाइम, गाउँ शहर देश विदेश छाउँछरीको टाइम। अब म्यासेज तपाईँकै, रोजाई तपाईँकै, देश विदेशसम्म तपाईँको सन्देश, शुभकामना र डेडिकेसन पुर्याउने काम अब हामी गर्नेछौ। कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरूण 97.6 MHz रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला।
3: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम,
2: सुस्मिता नाछिरिङ सालका सिलिछो 3 चौकी डाँडा भोजपुर हाल कुवेत,
3: विश्वजीत जिमी धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा हाल कतार,
2: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया,
3: सपना सासंखर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा,
2: हिमाङ सामलिङ राई सभा पोखरी गाउँपालिका 2 जामिरे संखुवा सभा हाल मलेसिया,
3: शुक्रराज याखा कैनपुर नगरपालिका 10 खरङ संखुवा सभा,
2: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर,
3: सुजन कुलुङ राई सिरिचुङ गाउँपालिका 1 बेसिन्दा संखुवा सभा हाल कतार,
2: दिल कुमारी रुम्बाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा,
3: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा,
2: सम्झना रुम्बाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा,
3: सरोज याखा धर्मदेवी नगरपालिका 6 संखुवा सभा हाल काठमाडौँ,
2: देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ संखुवा सभा हाल काठमाडौँ,
3: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा,
2: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ संखुवा सभा हाल कतार,
3: मिडिया पे मिनिमु सेपा 5 खपन नगरपालिका 8 चिङखुरुङ संखुवा सभा,
2: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 संखुवा सभा हाल युएई,
3: सुरज राई तुम्सा ओवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
2: किशोर कोइराई केपिलासकरी गाउँपालिका सुन्देल खोटाङ हाल काठमाडौँ,
3: सुजाता जिनी धर्मदेवी नगरपालिका 7 अमरुवा संखुवा सभा हाल हङकङ,
2: सिम्पल ललित बल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी,
3: शर्मिला राई खाँदबारी नगरपालिका 4 गौरीपाङमा संखुवा सभा हाल कुबेत,
2: अविरल घरती मगर चयन माथि गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार,
3: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ,
2: प्रणित याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी संखुवा सभा,
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
2: प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा हाल युके,
3: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा,
2: सुमिता याखा लिम्बुखिङ चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
3: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ।

गुड मर्निङ अनि नमस्कार। कार्यक्रम रिक्वेस्ट टाइमको बर्खाईमा बसिरहनुभएका तपाईँ सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधैँ म तपाईँकै साथी कार्यक्रम प्रस्तुता रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु। लेख बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्ज रेडियो तरंगसँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाटै केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अलिफिम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ र विशेष गरेर यो बसाईमा हामी तपाईँका सम्झना सन्देशहरूलाई वाचन गर्ने गर्छौं। आज पनि तपाईँकै सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु। तपाईँ जहाँ हुनुहुन्छ जसरी हामीलाई सुन्दै हुनुहुन्छ आफ्ना सम्झना सन्देशहरू पठाउन चाहँदै हुनुहुन्छ भने तपाईँले आफ्ना सम्झना सन्देशहरू पठाउन सक्नुहुन्छ, जसको निम्ति रेडियोको अफिसियल फेसबुक पेज नेपालीबाट तपाईँले सर्च गर्नुपर्छ रेडियो अरुण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुने साथीहरू जोडिनुहोस्, पेजलाई लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस हामीले पोस्ट गरेका छौं, सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू तपाईँले पठाउन सक्नुहुनेछ। यो कार्यक्रमलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ, त्यसर्थ उहाँहरूप्रति हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु। तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँका रोजाएका गीत संगीतहरू तपाईँलाई नै सुनाउने छु। तपाईँ जहाँ हुनुहुन्छ जसरी सुन्दै हुनुहुन्छ सहभागिता जनाउनुहोस् र तपाईँलाई मन परेको नेपाली गीत संगीत रोजाईमा पार्नुहोस् भन्दै अब म ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। आजको लागि पहिलो मेसेजको रूपमा हामीलाई मेसेज पठाउनु भएको छ निमा शेर्पाले। नमस्कार, म निमा शेर्पा काठमाडौँ माछा पोखरीबाट कार्यक्रम सुन्दैछु। अंशु पन्तको आइसक्यो दशैं यो गीत बजाइदिनु ल। यात्रामा छन् केठो प्रवीण मगरलाई शुभ यात्रा मिसुवल भन्नुभएको छ। ओके, धेरै धेरै धन्यवाद छ तपाईँलाई। अर्को मित्र हुनुहुन्छ दिलु रुङभाङ साउजेल, उहाँले लेख्नु भएको छ हेलो गुड मर्निङ नमस्ते ब्युटिफुल नाना, केही छ खबर, खाना खानुभयो भन्नुभएको छ। खबर एकदमै ठिक छ, मैले खाना खाइसके। लेख्नुहुन्छ मि दिलु रुङभाङसा फ्रम भोजपुर पौवादुम्मा दुई खेसाङ घरबै हाल काठमाडौँबाट हो भन्नुभएको छ। फ्रेन्ड्स मिस गर्नुपर्दा जस्ट फर यु एन्ड काठे सफलताको शुभकामना प्यारो हस्बेन्ड उज्जवल राई, प्यारे भदैनी सम्झना रुङभाङसा, जय सन्देश फुलुङ राई, भदै हिमालय त्यसै गरेर हिमाल चामलिङ राई अनि माया बिनुबिनिता शासनकर क्युटी दिल्सा राई, त्यसै गरेर मायालु मनकुमारी कान्छी कुलुङ मुटु चन्द्रमाया तामाङ प्यारी सोनिजा राई बेस्टी प्रतिमा वालाखाम डियरहरू रञ्जना बाहिङ राई मिडिया प्रेमी निमो शेर्पा सानुमाया शेर्पा प्रेमु शेर्पा सुशीला विश्वकर्मा पूर्वेनी खुशी ममता पया प्रतीक्षा थुलुङ राई सपना शंकर अनि शंखुवा सभातिर रहनुहुने मेरो बाजे बाबा अनि दाई भौजू भदै भदैनी दिदी बेना छोरा छोरी सबैजनामा मिठो माया र सम्झना अनि भोजुरतिर रहनुहुने मेरो घर परिवारमा पनि उसै माया सम्झना छ है। ह्याप्पी दशैं टु अल आवर फ्रेन्ड्स। ओके बाई बाई भन्नुभएको छ। ओके दिलुजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ मेसेजको लागि। हजुर, त्यसै गरेर अर्को साथी हुनुहुन्छ मिलन घायल मुटु फेसबुक आइडी भएको साथीले लेख्नुहुन्छ हेलो गुड मर्निङ सिस्टर, अपकमिङ सङ डेडिकेट टु अल माई फ्रेन्ड्स फ्रम दोहा कतार एन्ड ह्याप्पी दशैं अल भन्नुभएको छ। त्यसै गरेर जनक रजाली मगरले गुड मर्निङ मिस यु अल माई फ्रेन्ड्स भन्नुहुन्छ। नवीन देवानले मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ। युनिसा तामाङले पनि हाई गुड मर्निङ नमस्कार मि युनिसा तामाङ सबैमा मिठो माया सम्झना भन्नुहुन्छ। ओके तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। अर्को मित्र हुनुहुन्छ तिम्रो दिल फेसबुक आइडी भएको साथीले गुड मर्निङ दिलपानी शर्मिला भोजपुरबाट हो, अपकमिङ सङ डेडिकेट टु डियर फ्रेन्ड्स कल्पना साम्पाङ नाना अन्जानिया त्रिप्यारी साम्पाङ त्यसै गरेर डल्ली सुब्बा सानी नानु निर्मला सुब्बा नानु निलम सुब्बा भन्नुभएको छ, सीता राई त्यसै गरेर सिवातपाङको छोरी पूर्णिमा राई, भाउजू शर्मिला चोखाङ, साथी सुनिल निर्दोष पारगरी, शर्मी निर्मला राई, निर्मला बान्तवा, सपना बान्तवा एण्ड मिसुवालमा फ्रेन्ड्स भन्नुभएको छ। ओके शर्मिला दी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। निर्मला राईले लेख्नुहुन्छ कमिङ सङ स्पेसियल प्यारी मान्छे संगीत आठपरिया,
त्यसै गरेर विपना राई, सुस्मिता फागो, अस्मिता राई, त्यसै गरेर मिना तामलिङ, दिल्सा राई, डम्बर तामाङ एन्ड अल माई फ्रेन्ड्सलाई मोरङबाट सुन्दैछु भन्नुभएको छ। हस्त तपाईँलाई धेरै धेरै धन्यवाद छ। सम्झना रुम्बाङसाले पनि मिस यु अल भन्दै सबैलाई सम्झिनु भएको छ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ र यो बसाईमा तपाईँका रोजाईका गीत संगीतहरू पनि तपाईँको लागि सुनाउनु छ। मैले तपाईँका सम्झना सन्देशहरूलाई त मैले वाचन गरि नै रहेकी छु। अब पनि ढिला नगरिकन कार्यक्रममा पहिलो सांगीतिक कोसेरी स्वरूप साथीले रोजाईमा पार्नुभएको यो निकै नै मिठो गीत तपाईँको निम्ति राख्न चाहन्छु। आइसक्यो दशैं, बोलको गीत रहेको छ तपाईँको निम्ति रहन्छ। यो गीत पश्चात फेरि पनि बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति फर्केर आउने नै छु कार्यक्रम सुन्दै।

हजुर, आइसक्यो दसैँ। बलको यो निकै नै मिठो गीत तपाईँकै निम्ति मैले कार्यक्रममा प्रस्तुत गरे। साथीले रोजाइमा पार्नु भएको थियो कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। लेख बैसेको धुन रेडियो अरू 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अनिफिल्म नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट तपाईँले हामीलाई संसारको जुनसुकी कुना कन्दराबाट पनि सुन्न सक्नुहुन्छ भने रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा यो समय लाइभ मार्फत हामीलाई सुन्दै रहेको

हुनुहुन्छ। कार्यक्रममा तपाईँका सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु अनि तपाईँकै रोजाइका गीत संगीत तपाईँलाई नै सुनाइरहेकी छु। फेरि पनि म ढिला नगरिकन बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ राज क्रिएसन फेसबुक आईडी भएको साथीले। नमस्ते रमाजी, शुभ दिन, शुभ विजय दशमीको शुभकामना रेडियो परिवारलाई। म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई विष्णु माझीको परदेशीको पर्खाई बोलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज जन्मदिन मनाउनु हुने दिदी अन्जान मुना र इटहरीमा हुने बहिनी मनिषा न्यौपानेलाई जन्मदिनको शुभकामना भन्दै सबैमा शुभ दिनको कामना, मिठो सम्झना, सबैमा ह्याप्पी दशैं भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ। त्यसै गरेर अर्को साथी अनुष्का शेर्पा हुनुहुन्छ। नमस्ते, म अनुष्का शेर्पा घर चैनपुर हाङलुङ हाल रोमानियाबाट। मिस गर्नुपर्दा छोरी आर्या, तीर्थ राई, त्यसै गरेर सूरज राई तुम्सा, अस्मि सोताङ अनि योगिनी मिहाङ लिम्बु, त्यसै गरेर रंजित राई, बुनु कविता शेर्पा, जनक रजाली मगर, त्यसै गरेर सानु माया शेर्पा, सुस्मिता नासरिङ, भूमिका राई, अनु शेर्पा, राई सफलायु सेन्टमिसुवल फ्रेन्स भन्नुभएको छ। अर्को मित्र हुनुहुन्छ रोमन मुक्तान तामाङ, उहाँले लेख्नुहुन्छ हेलो नाना, नमस्ते फ्यापुला, म भोजपुरी जेन्जी भोजपुर घर भई हाल संखुवा सभाको खराङबाट प्रोग्राम मजाले सुन्दैछु। घरमा कलर लगाउँदै भन्नुभएको छ। दसैँको शुभकामना सबैमा। अब बस्ने गीत सुनाउनु पर्दा हजुरको लागि अनि भोजपुरमा हुनुहुने मेरो घर परिवारमा धेरै सम्झना अनि साथीहरू मन्त्री याखा राई, त्यसै गरेर आकाश राई, सुरज राई तुम्सा, राजविरही काइला, एकछन विराज राई, वरुण चञ्चली राई, हिमा राई, सपना तामाङ मोक्तान, भूमिका राई, सानु कमला, फुर्ची यमकला कोलुङ, सरस्वता पोखरेल, रानी राजकला, त्यसै गरेर रञ्जना भाहिङ राई एण्ड अल माई फ्रेन्ड्सलाई भन्ने विदा हुन्छु। ओके, बाई बाई भन्नुभएको छ। हस्, तपाईँलाई धेरै धेरै धन्यवाद छ रोमनजी। अनि अर्को साथी हरफुलको साथी समीक्षा हुनुहुन्छ। नमस्ते प्यारी, के छ खबर भन्नुभएको छ। एकदमै ठिक छ, इट्स मी समीक्षा शेर्पा, घर झापा, हाल मलेसियाबाट हो। हाबो गुड डे अञ्जना शंकर कोइराला, लिम्बु विजय, त्यसै गरेर कल्पना तामाङ, समिता लिम्बुकिम याखा अनि सुस्मिता नासिरिङ, सबिना थामी, त्यसै गरेर राजविरही काइला, सन्तोष काफले, कृष्ण तामाङ, प्रेम भण्डारी, मिस्कल सेवाली कान्छा अनि कुमार पूर्वेली कान्छा, मिसिङ रेवत, दिल्सा राई, सानुमाया शेर्पा, सानु कमला एण्ड नेम छुटेको अल फ्रेन्ड्सलाई उसै माया सम्झना एण्ड ह्याप्पी दशैं अल माई फ्रेन्ड्स भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ। मन कुमारी कान्छेको लोङ हुनुहुन्छ, गुड मर्निङ तामको बाट मन कुमारी कान्छेको लोङ हो। मिस यु अर्चना खुलाल, त्यसै गरेर सुमिता लिम्बुकी न्याखा, अतितन्जान राई, अन्जित बान्ता बनाई, मिडिया प्रेमी निमु शेर्पा, बिलु रुमाङसा उज्जवल, सम्झना रुमाङसा, सन्तोष काफले, अभागी जिन्दगी, जीवन फाबेन, जनक रजाली मगर, साइली सोनिया कोलुङ, जेनी लिम्बु, विक्रम शंकर, सपना शंकर, रत्न बहादुर थापा, विशाल साम्पाङ राई एण्ड अलमा फ्रेन्ड्सको लागि भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि। त्यसै गरेर अर्को साथी हुनुहुन्छ दिल्सा राई, दिल्सा दिदी हेलो सेवा, म दिल्सा ग्रीन सिटी इलामबाट, डियर मित्राले एण्ड अल फ्रेन्ड्सलाई मिस यु भन्दै बाबाई भन्नुभएको छ। अर्को साथी हुनुहुन्छ निशान योङहाङ, निशान दिदी लेख्नुहुन्छ, उहाँले एउटा गीतको लिङ्क पठाउनु भएको छ अनि प्लिज पे द देशसङ भन्नुभएको छ। हेलो रमा सेवा, नमस्कार अनि विजय दशमी बडा दशैंको धेरै धेरै शुभकामना छ तपाईँ लगायत रेडियो अरुण परिवारमा भन्नु हो। तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ र तपाईँ लगायत तपाईँको परिवारलाई पनि सोही कामना गर्न चाहन्छौ। अनि लेख्नुहुन्छ साथी सबैमा मिठो सम्झना छ, निशान योङहाङ सयपत्री मिडिया ग्रुपको साथी इनाम माङसेबुङबाट सुन्दैछु भन्नुभएको छ। हस् निशानजी, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा तपाईँका सम्झना सन्देशसँगै तपाईँका रोजाईका गीत सँगै तपाईँलाई नै सुनाउँदै आइरहेकी छु। अहिले पनि कार्यक्रममा साथीको रोजाईमा परेको अर्को यो मिठो गीत राख्न चाहन्छु। दशैं विशेष गीत नै रहेको छ, राजेश पायल राईको आवाजमा रहेको सरर लिङ्गे पिङबलको गीत हो। निशान योङहाङको रोजाईमा परेको छ, तसर्थ यो गीत त्यति बेला तपाईँको निम्ति।

0: हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है,
1: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
2: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
1: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन त रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
2: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी।
3: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
4: प्रोपाइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9562-93-87-25 र 9917-64-57-29।
3: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर सहर शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।

महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी मनहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। कृष्ण तामाङ, बुबा सिंहमान तामाङ, आमा कालुमाया तामाङ, छोरी आर्य तामाङ, भान्जीहरू प्रशंसा राई, पद्मा राई, दिदी बेना शर्मिला तामाङ, अर्जुन मगर लगायत समस्त तामाङ परिवार पाँच सबल

नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडियाप्रेम साथीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं आपसी सद्भावको हार्दिक शुभकामना व्यक्त गर्दछु। सुजन पुलुङ राई सिलिसोङ गाउँपालिका एक बेसिन्दा संखुवा सभा हाल कतार।

नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि उन्नति प्रगति तथा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवन थाबेन, सभापोखरी गाउँपालिका चार, पङ्खुवा सभा, हाल

दशैं आयो खुशी बोकी मनमा उमङ्ग छाउँदै, दशैं आयो खुशी बोकी मनमा उमङ्ग छाउँदै, आफन्तको न्यानो माया सम्झी आँखाभरि सपना सजाउँदै, टीका जमरा र आशीर्वाद सँगै संस्कृतिको सुगन्ध फैलियोस्, टाढा भए पनि नेपाली मनमा आफ्नोपनको दीप बलिरहोस्। देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा विजयादशमी 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। राजविरही काइला इटहरी सुनसरी हाल प्रवास मलेसिया।

नेपालीहरूको महान चाड बडा दशैं शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जुनिता चामलिङ राई, छोरा रोमिल लाउती, बाजे दल बहादुर चामलिङ राई, बोजू मन रानी चामलिङ राई, बाबा दिल बहादुर राई, आमा फुलमाया राई, दिदी मुना चामलिङ राई, दिदी कमला चामलिङ राई, बहिनी निरु चामलिङ राई, भाई आशिष चामलिङ राई एवं समस्त चामलिङ परिवार सरसिउला केरापारी फिदिम पाँच पाँच

वेलकम ब्याक आफ्टर सर्ट कमर्सियल ब्रेक कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। लेख बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट तपाईँले हामीलाई सुनिरहनु भएको छ। विशेष गरेर तपाईँले यति बेला हामीलाई रेडियोको अफिसियल वेबसाइट www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुन्दै हुनुहुन्छ अनि सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अनिफिम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट हामीलाई सुनिरहनु भएको छ र रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुन्दै हुनुहुन्छ। आशा गर्छु तपाईँ जहाँ जहाँ रहेर भए तापनि यो समय हामी सँगै रहेर तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ। यति बेला हामीलाई धेरै साथीहरूले आफ्ना सम्झना सन्देशहरू पठाइरहनु भएको छ। तपाईँ पनि आफ्ना सन्देशहरू पठाउन चाहनुहुन्छ, कार्यक्रममा कसरी सहभागिता जनाउने भन्ने थाहा छैन, नयाँ हुनुहुन्छ भने रेडियोको अफिसियल फेसबुक पेजमा तपाईँ जोडिनुपर्छ। हाम्रो पेजको नाम रहेको छ नेपालीबाट रेडियो अरुण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुने साथीहरू जोडिनुहोस्, पेजलाई लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट गरेका छौ, सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउन सक्नुहुन्छ। भन्दै अब म ढिला नगरिकन बाँकी साथीहरूका सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। यति बेला हामीलाई सुषमा सहयात्रीले मिस यु अल भन्दै सबैले सम्झना गर्नुभएको छ। त्यसै गरेर अर्को मित्र हुनुहुन्छ रामलाल सुमनले, नमस्कार हजुर, म मलेसियाको पेनाङबाट रामलाल सुमन कार्यक्रम मार्फत मिस गर्नुपर्दा साथीहरू अक्षर दाहाल भट्टराई, जमेन्द्र बाउको इमान्दार छोरो, अनि त्यसै गरेर पवित्र राई, राई अनिता, मिडिया प्रेमी निर्मला मुनिम, मनिषा कार्की, कुर्बान हवारी सर, घायल अभिमान सुनवार, मनिषा छेत्री, मिडिया प्रेमी सुनवार सम्झना, त्यसै गरेर फुर्ती संस्कृति लामा, सरस्वती खत्री, अनि अञ्जिता मल्ल ठकुरी छेत्री, बुद्ध बज्राचार्य, सिम्पल सरिना, टीकाराम सुनवार, कुमार पूर्वेली कान्छा, पवन श्रेष्ठ, युक्त प्रसाद श्रेष्ठ, राज घले मगर, माया राई लगायत सम्पूर्णमा विजय दशमीको धेरै धेरै शुभकामना सँगै विदा भए। नमस्ते, ओके, बाई बाई भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि। त्यसै गरेर अर्को साथी हुनुहुन्छ विपना राई, विपनाजीले मिस यु अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ विष्णु कुमार तामाङले, हेलो गुड मर्निङ सिस्टर, म यता माडीबाट, म पनि सुन्दैछु, आएँ है भन्नुभएको छ। आजको शुभ दिन, आजको सबैको दिन शुभ रहोस् भन्न खोज्नु भयो होला सम्भवतः। धन्यवाद छ तपाईँलाई विष्णु कुमारजी। अनि अर्को साथी हुनुहुन्छ हामीलाई मेसेज पठाउनु भएको छ कृष्ण तामाङले, नमस्ते, म संखुवा सभा वान घरबै साउदीदेखि कृष्ण तामाङ हो। मामु जुनिता सामिङ राई, पापा जीवन फाबेन, बाजे लिम्बो विजय, त्यसै गरेर सोनिम शेर्पा, सङ्गीता आठपरिया, मिना चामलिङ, बुनो दिलसराई, नाना करूणा, सुमिता लिम्बुकी मियाखा, सुनिता गुलुङ, अश्विनी सोताङ, राजगिरेही काइला, कविता राई, कमला वनिम लिम्बु, हिमा राई, वरूण चञ्चली राई, हर्पलको साथी समीक्षा, सानुमाया शेर्पा, सुस्मिता नाछिरिङ, राज घले मगर, आशिष नयन बस्नेत, सरोज छेत्री, ढकाल धर्मराज, अनि श्री जल सुन्तेउरी भन्नुभएको छ। त्यसै गरेर सुरज राई तुम्छा राई, काली निरु लामा, निरु लामा सानु कमला, त्यसै गरेर मोहम्मद अय्याका सुधीर सञ्चारी लगायत धेरै साथीहरूको नाम लिँदै सबैलाई सम्झिनुभयो। कृष्णजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। अर्को साथी हुनुहुन्छ सुरेश राणा मगरले, हेलो, म पनि सुन्दैछु सभा पोखरी ढुपोबाट, सुरेश मगर हो, मिस गर्नुपर्दा लेख्नुहुन्छ मिस यु मिडिया प्रेमी निमु शेर्पालाई भन्दै, ओके बाई बाई भन्नुभएको छ। इगल लिम्बुले गुड मर्निङ अल भन्नुभयो, हस्त तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। त्यसै गरेर अर्को साथी कमल श्रेष्ठ हुनुहुन्छ, आज मलाई नयाँ मुभी सङ 36 को आँकडाबाट सत्यराज आचार्य र अञ्जु पन्तको आवाजमा रहेको मौलाउँछु कि क्या हो भन्ने गीत यदि मिल्छ भने बजाइदिनुहोस् ल सिस्टर भन्नुभएको छ। हेलो हजुर, नमस्कार, म तिनजोरी मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा देववास कोटा, मनोज भुजेल, सुशी आरती लिम्बु, लोकेन थोक्लेन लिम्बु, राजन खत्यु चित्र योगी, सुशीला कार्की, सरला राई, मिडिया प्रेमी निर्मला हुने, अनि पूजा माध्यमा लिम्बु, फुलमाई आङखेवा लिम्बु, टीकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्दै छुट्टी आई धनवस्ते बाई भन्नुभएको छ। ओके कमलजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ सहभागिताको निम्ति। अब पनि कार्यक्रममा तपाईँको लागि साथीहरूको जाइमा पार्नुभएको यो मिठो गीत राख्न चाहन्छु। यो गीत पश्चात फेरि बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नको निम्ति फर्केर आउनेछु। अहिले पनि यो मिठो गीत सुन्दै रहनुहोस्।

बौलाउँछ कि क्या हो, यो निकै नै मिठो गीत साथीले रोजाइमा पार्नुभयो। अनि मैले तपाईँको लागि यो गीत सुनाइसकेकी छु। अब पनि कार्यक्रमको आखिरी खण्डमा छु, समयले पनि तनेरो काट्नै लागिसकेछ। तसर्थ फेरि पनि ढिला नगरिकन बाँकी साथीहरूका सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। शिशिर तामाङले मिस्यु वाल भन्दै सबैलाई सम्झिनुभयो। क्रेडिएबल करण कुलुङले सबैलाई सम्झिनु भएको छ। त्यसै गरेर समीक्षा जोशीले हेलो ब्युटिफुल र मासिस नमस्ते समीक्षा जोशी पाँचर मौवाबाट अपकमिङ सङ डेडिकेट निर्दोष थिम रिमा थामी जुन दिवानी टिगेला कुमारी योङहाङ लाउती संगीत सुब्बा इगल डिम्बो त्यसै गरेर रामदे दिलचाराई मिसिङ देवत रंजिता किराती घायल अभिरमन सनवार श्रीयाङ गुहाङ लिम्बु युनिसा तामाङ जीवन फाबेन गोमा छेत्री अनमोल छेत्री गोमा लिम्बु स्मृति कुगेनाम्बा योगिनी मिहाङ लिम्बु प्रेम कुमार खड्का भूमिका राई अनि भूमिका भण्डारी एन्टलमा फ्रेन्सको लागि भन्नुभएको छ। ओके समीक्षाजीलाई पनि धेरै धेरै धन्यवाद छ। अर्को मित्र हुनुहुन्छ सानो कमला। हेलो क्युट सिस गुड मर्निङ है, म सानो कमला चेनपुर भन्ज्याङबाट सुन्दैछु प्रोग्राम। मिस गर्नुपर्दा जो छोडियो एन्ड मेरो घर परिवारमा मम्मी बाबा छोरी अनुष्का एन्डलिसमा भाइ दीपक सुनचेउरी भाइ निमा शेर्पा बुनु मनिषा पोया त्यसै गरेर प्रवीण मगर नाना सुनु सुनिता राई जुना लिम्बु नाना सुनु सुनिता राई त्यसै गरेर रोमन मोक्तान तामाङ सपना तामाङ युनिसा तामाङ सरू छेत्री समिता लिम्बुकिन आशिष नयन बस्नेत कृष्ण तामाङ त्यसै गरेर अनि दाई पूर्वेली आकाश अनि ढकाल धर्मराज सचिन नेवाहाङ वरुण चञ्चले चामलिङ निर्मला सुशीला विश्वकर्मा राजवीर हिकाइला भाउजी प्रार्थना निरौला भगवती निरौला लगायत सम्पूर्णको लागि भन्नुभएको छ धन्यवाद। तपाईँलाई सन्तोष काफेले मिस यु अल म यात्रामा भएकोले कसैको नाम लिन सकिन सम्पूर्ण साथीहरूलाई मिस गरेको छु भन्नुभएको छ। ओके सन्तोषजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। टाइटल ट्रेक विजय राई हुनुहुन्छ, आज मेरो रोजाइको गीत दिलमा छाउँछ, यो गीत बजाइदिनु हुन अनुरोध गरे है, म आइपुगे है उही म टाइटल ट्रेक विजय राई विवश भोजपुरबाट। अब बस्ने गीत नेपालभित्र रहनुहुने हृदय स्पर्शी मित्रहरूलाई रमिला राई पुष्पाञ्जलि राई सुस्मिता लिम्बु कुमार योहाङ लाउती नम्रता राई स्वर्णिम राई मनिषा कार्की काले शर्मिला चौलागाई लगायत सम्पूर्णको लागि भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अनि अर्को साथी हुनुहुन्छ टाइटल ट्रेक विजय राईको मेसेज डबल प्राप्त भयो। त्यसै गरेर अर्को मित्र हुनुहुन्छ संगीता आठवडिया नमस्कार रविबाट सुनिरहेकी छु है ल भन्नुभएको छ। मलाई आज सुशान्त केसीको ए साथी तिमी कहाँ छौ भन न बलको गीत बजाइदिनुहोस् न ल भन्नुभएको छ। अनि यो गीत विशेष गरी प्यारी मायालु निर्मला राई पुरानो साथीहरू हुनुहुन्छ पुनम लामा श्रेया लामा त्यसै गरेर माया दिल्सा राई आशिष नयन बस्नेत कृष्ण तामाङ प्यारी मिना चामलिङ स्कूले साथी संगीता राई ज्योति राई त्यसै गरेर मंगोलियन अस्मी तिनै जनालाई माया छ लगायत यो कार्यक्रम सुन्नुहुने सबैलाई मेन्सन गर्दै गएन भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अनि अर्को साथी हुनुहुन्छ प्रतिमा वाला खामले लेख्नु भएको छ हेलो सेवाकी म पनि आए है इटहरीबाट प्रतिमा कुलुङ प्रीत साथी सम्झिनु पर्दा मेरो घर परिवार बाबा मम्मीलाई धेरै माया सम्झना छ अनि त्यसै गरेर दिदी भविना कुलुङ बोनुहरू कुलुङनी प्रमिला राई त्यसै गरेर प्रार्थना कुलुङ अनि जेनिसा कुलुङ सरिता कुलुङ भाइ कौशल आइन्द केवल कुलुङ हस्बेन्ड सुभाष छोरी सुरक्षा चामलिङ फ्रेन्डहरू मिस गर्नुपर्दाखेरि माया बिनु विनिता शासङ्कर बेस्टी दिलु रुम्बाङसा लगायत सबैको लागि भन्नुभएको छ। रंजिता किरातीले लेख्नुहुन्छ हेलो गुड मर्निङ मी रंजिता किराती इलामबाट फ्रेन्ड्सहरू लेख्नुहुन्छ इगल लिम्बु समीक्षा जोशी सन्दीप चामलिङ एन्ड मिस वाल माई फ्रेन्ड्स नेम छुटेको जति पनि साथीहरूलाई भन्नुभएको छ। अर्को साथीमा सुशुक्र राज रसानी निर्दोष उहाँले लेख्नुहुन्छ हेलो हजुर नमस्कार एन्ड सांगीतिक अभिवादन म पाँच इलियाङ साथ गर्दै हाल फिल्मबाट फिल्म चार डब्लूबाट शुक्रराज चाली निर्दोष हो। अब बस्ने गीत मार्फत साथीभाइहरूलाई समर्पण गर्नुपर्दा साथीहरूको नाम यस प्रकार छन् जीवन सहयात्री कमला रसाईली प्रेमकला आचार्य डिकेन्द्र सम्भाम्फे त्यसै गरेर अरूणा सम्भाम्फे गोपाल भाई चटपटे मनिषा शेर्पा गगन तेरथुमे सुमी लिम्बु सन्चमाया केरुङ ताराशंकर विनिता दाहाल सुवेदी सानुमाया तिमसिना मनमाया तिमसिना लगायत सम्पूर्णको लागि भन्नुभएको छ। कुलुङ शर्मिलाले मिस यु अल भन्नुहुन्छ सिम्पल सरिनाले पनि मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ। मनको साथी जीवन कार्कीले नमस्कार भन्नुहुन्छ र दिन राईले पनि सबैलाई सम्झिनुभयो कुमारी योङहाङ लाउटीले मिस यु अल भन्नुभयो सुस्मिता नासरिङले पनि सबैलाई सम्झिनु भएको छ भने अन्त्यमा जुनु तामाङले आज केही दिनपछि आए है साथीहरूलाई दशैंको शुभकामना दिनुपर्दा रिमा थामी एस रावत सौगात श्रेष्ठ सौगात तामाङ राजकुमार भुजेल खगेन्द्र खड्का सुभाषकी तामाङ
लगायत सबैजनालाई मिस यू भन्दै बाई बाई भन्नु भएको छ। ओके जुनजी, तपाईँलाई पनि विशेष धन्यवाद भन्छु। मनिका मनिका फेसबुक आइडी भएको साथीले गुड मर्निङ अल भन्नुभएको छ, तपाईँलाई पनि धन्यवाद छ। अब भने चाहिँ कार्यक्रमबाट मैले पनि विदा माग्नै पर्छ, किनभने समयले पनि त नेटो काट्नै लागिसक्यो। तसर्थ यतिजेलसम्म सुनेर साथी तपाईँलाई विशेष विशेष धन्यवाद भन्न चाहन्छु। अनि विशेष गरेर यो कार्यक्रम रिक्वेस्ट टाइमको बसाईलाई प्रायोजन गरेर हामीसँग सहकारीमा जोडिनु हुने तपाईँ सम्पूर्ण सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको बसाईबाट छुटिएर जाँदै गर्दा तपाईँको लागि संगीत आठपरियाले रोजाईमा पार्नुभएको यो गीत छोड्दै आजको कार्यक्रम रिक्वेस्ट टाइमको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुतमा बिदा चाहन्छु। हवस् त, नमस्कार। तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरुण टाइम चेक
1: इट्स 2:00 नाउ
2: अहिले मध्याह्नको 12 बज्यो
3: स्पेसएक्स को रकेट बुस्टर पृथ्वीमा सफल अवतरण पुनः प्रयोग योग्य अन्तरिक्ष प्रविधिमा नयाँ सफलता 2800 किलो सामग्री सहितको यान भने आईएसएस तर्फ जाँदै र विश्वकप क्रिकेट लीग टूमा ओमानसँगको खेलमा क्यानाडा पहिले ब्याटिङ गर्दै नेपाल खबरमा अब पूरा खबर भूकम्पीय जोखिम सुरक्षाका लागि नेपाल सरकार र विश्व बैंक बीच विपद बन्ड अर्थात क्याटास्ट्रोफ बन्ड सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ। थाइल्याण्डमा चलिरहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा अर्थमन्त्री स्वर्णिम वाक्लेको उपस्थितिमा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। यस सम्झौताले नेपालमा ठूलो भूकम्प गएको अवस्थामा

0: हुनुहुन्छ। नेपाल जस्तो कृषि प्रधान देशमा घर परिवारको हेरचाहदेखि खेतबारीको पसिनासम्म र पर्यावरणको ढेकदेखि स्थानीय बिउ बिजन जोगाउनेसम्मका काममा महिलाहरू नै पर्यावरणको अग्रपंक्तिमा रहेका छन्। त्यसैले प्रकृतिको संरक्षिका र अन्नदाताका रूपमा रहेका ग्रामीण महिलालाई कृषि पेशामा समान अधिकार, सिप प्रविधि र नीतिगत निर्णयमा अर्थपूर्ण सहभागिता गराउनु आजको मुख्य आवश्यकता रहेको छ। यस वर्षको शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 71 देशका 1098 जना आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 यस याममा 41 हिमाल चढ्न 130 टोलीलाई आरोहण अनुमति दिएको हो। अनुमति लिनेमा 833 पुरूष र 265 जना महिला आरोही रहेका छन्। आरोहण अनुमति बापत सरकारले 28,24,00,000 रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन गरेको छ। यस याममा सबैभन्दा बढ़ी आकर्षक 8,163 मिटर अग्लो मना हिमाल बनेको छ। मनास्लो आरोहणका लागि मात्रै 43 टोलीका 500 जनाले अनुमति लिएका छन्, जसबाट 22,58,00,000 रूपियाँ भन्दा बढ़ी रोयल्टी प्राप्त भएको छ। यस्तै अमादम बलमका लागि 178 जना र हिमलुङ हिमालका लागि 94 जनाले अनुमति लिएका छन्। धौलागिरी, मकालु, पुथा, हिउँचुली जस्ता अन्य हिमालमा पनि आरोहण अनुमति लिएका छन्। विभागका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढ़ी चीनका 132 जना नागरिक रहेका छन्। त्यसै गरी रशियाका 96, अमेरिकाका 94 र फ्रान्सका 93 जना आरोही नेपाल आएका हुन्। नेपालका लागि 26 जनाले यस याममा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ। नेपाली कांग्रेसले 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भएको मतगणनाको अन्तिम परिणाम आज बेलुकीसम्म आइसक्ने जनाएको छ। मतदान सकिएको 7 दिन भइसक्दा पनि मतगणना चलिरहेका बेला निर्वाचन समितिले आजै सबै नतिजा सार्वजनिक गर्ने दावी गरेको हो। सानेपामा रहेको केन्द्रीय कार्यालयमा मतगणना भइरहेको छ। सभापतिमा गगन कुमार थापा निर्वाचित भइसक्नु भएको छ। त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको छ भने खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी हुनुभएको छ। महामन्त्री खुलामा प्रदीप पौडेल, उदय शमशेर राणा तथा महिला महामन्त्री मा डिला संग्रौला निर्वाचित हुनुभएको छ। सहमहामन्त्री तर्फ खुलामा रामरी खतिवड़ा र अजय बाबु शिवाकोटी सहित अन्य विभिन्न क्लस्टरका पदाधिकारीहरूको परिणाम पनि आइसकेको छ। निर्वाचन समितिका अनुसार बाँकी रहेका केही क्लस्टरका केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेकाले आज बेलुकीसम्म सम्पूर्ण परिणाम घोषणा गरिनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा चाँदीको भावमा उच्च गिरावट, दशैंमा मौसम सामान्यतया सफा रहने लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट

0: तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556-94-33-493-555।
4: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल र विश्व बैंक बीच सम्झौता, ठूलो भूकम्पपछि नेपालले छिटो वित्तीय स्रोत प्राप्त गर्न सक्ने, आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस, प्रकृति संरक्षण, कृषिमा ग्रामीण महिलाको योगदान अतुलनीय लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज नेपाली बजारमा चाँदीको भाउ उच्च दरमा घटेको छ। हिजो तोलाको 4,255 रूपियाँमा कारोबार भएको चाँदीको भाउ आज 4,035 रूपियाँमा झरेको हो। यो भनेको 5.17% गिरावट हो। यस्तै सुनको भाउ आज तोलाको 1,100 रूपियाँले घटेको छ। हिजो तोलाको 2,89,500 रूपियाँमा कारोबार भएको सुन आज 2,88,400 रूपियाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसपालिको दशैंमा मौसम समग्रमा अनुकूल र सफा रहने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसून पूर्ण रूपमा बाहिरिसकेको छ भने अहिले देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज र भोलि देशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ। मौसमविद संजीव अधिकारीका अनुसार आज मध्य र पश्चिमी भेगका हिमाली भूभाग तथा केही पहाड़ी क्षेत्रमा छिटपुट पानी पर्न सक्छ। भोलि यो प्रणाली पूर्वतर्फ सर्ने भएकाले पूर्वी हिमाली र पहाड़ी भेगमा पनि हल्का वर्षाको अनुमान छ। पर्सीदेखि भने यो मौसमी प्रणाली कमजोर भई देशभरकै मौसम क्रमशः सुधार हुँदै जानेछ। महाशाखाका अनुसार दशैंको मुख्य दिनहरूमा मौसम प्रतिकूल हुने कुनै सम्भावना छैन। दशैं लक्षित विस्तृत विवरणका लागि महाशाखाले चाँडै नै विशेष मौसम बुलेटिन समेत सार्वजनिक गर्ने तयारी गरेको छ। बड़ा दशैं नवरात्रको 5औं दिन आज नवदुर्गा भवानीको 5औं रूप स्कन्द माताको श्रद्धा र निष्ठापूर्वक पूजा आराधना गरिँदैछ। अब विदेशको खबर। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसका लागि नयाँ आपूर्ति अभियान शुरू गर्दै स्पेस एक्सको फाल्कन 9 रकेटको मुख्य बुस्टर भने उडान लगत्तै पृथ्वीमै फर्किएर सुरक्षित अवतरण भएको छ। अन्तरिक्षयानलाई माथिल्लो कक्षमा धकेलेपछि रकेटको मुख्य भाग अर्थात बुस्टर उछिटिएर सुरक्षित रूपमा पृथ्वीमा फर्किएको हो। रकेटलाई बारम्बार प्रयोग गर्ने यो प्रविधिको सफलताले भविष्यमा हुने अन्तरिक्ष यात्रा र अनुसन्धानको लागत उल्लेख्य रूपमा घटाउनेछ। यसै उडान मार्फत 2,860 किलो खाद्य सामग्री र वैज्ञानिक उपकरण बोकेको ड्रागन अन्तरिक्ष यान भने अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ अघि बढ़ेको छ। यो यान आज अन्तरिक्ष केन्द्रमा जोड़िनेछ। यस मिशनमा कृत्रिम आँखाको पर्दा उत्पादन गर्ने प्रविधि, 3D मुटुको तन्तुका मोडेल र नयाँ सोलार पठाइएको छ। आउँदो नोभेम्बरको मध्यमसम्म अन्तरिक्ष केन्द्रमै रहने यो यान वैज्ञानिक अनुसन्धानका महत्वपूर्ण नमूनाहरू बोकेर क्यालिफोर्नियाको समुद्रमा फर्किनेछ। पुनः प्रयोगयोग्य रकेट प्रविधिको यो सफलताले भविष्यमा मानवलाई मंगल ग्रह र चन्द्रमासम्म पुर्याउने दीर्घकालीन मिशनहरूलाई अझ सहज बनाउने विश्वास लिइएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत घरेलु टोली ओमानसँगको खेलमा क्यानाडाले टस जितेको छ। अल अमिरात क्रिकेट मैदानमा अहिले ब्याटिङ गरिरहेको छ। क्यानाडाले ताजा अवस्थामा 14 ओभरको खेलमा 3 विकेट गुमाएर 75 रन जोडेको छ। लीग 2 श्रृंखलाको यो 136 खेल हो। लीग 2 तालिकामा ओमान 30 खेलबाट 33 अंकसहित चौथो स्थानमा छ। क्यानाडा 34 खेलबाट 25 अंकसहित 7औं स्थानमा छ। यो श्रृंखलामा नेपाल पनि छ। नेपाल 34 खेलबाट 28 अंकसहित 6ठौं स्थानमा छ। लीग 2 मा शीर्ष 4बाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 भित्र पर्नुपर्नेछ। अब नेपालले पर्सि शनिबार क्यानाडा र आउँदो सोमबार ओमानसँग खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल र विश्व बैंक बीच सम्झौता, ठूलो भूकम्पपछि नेपालले छिटो वित्तीय स्रोत प्राप्त गर्न सक्ने, आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस, प्रकृति संरक्षण र कृषिमा ग्रामीण महिलाको योगदान अतुलनीय, शरद ऋतुमा हिमाल आरोहणका लागि 71 देशका 1098 आरोहीले लिए अनुमति, 28 करोड़ भन्दा बढ़ी रोयल्टी संकलन, स्पेस एक्सको रकेट बुस्टर पृथ्वीमा सफल अवतरण, पुनः प्रयोगयोग्य अन्तरिक्ष प्रविधिमा नयाँ सफलता, 2800 किलो सामग्री सहितको यान भने आईएसएस तर्फ जाँदै, र विश्वकप क्रिकेट लीग टूमा ओमानसँगको खेलमा क्यानाडा पहिले ब्याटिङ गर्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क अवस्थाबारे जानकारी लिने गरौं।

रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै। आदरणीय श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

आदरणीय श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरूमा उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 5 PM
3: अहिले अपराह्नको 5 बज्यो।

एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिकरण कार्यक्रममा अलिले नागरिकको जीवनस्तर उकास्ने काममा लाग्नु पर्ने बताउनुभयो। विपन्नलाई दिगो समृद्धिमा रूपान्तरण गर्न नीतिगत स्पष्टता र उत्पादनमुखी रोजगारी अपरिहार्य रहेको अलिको भनाई छ। उहाँले राजनीतिक तथा नीतिगत विमर्शहरू आम जनताको आधारभूत आवश्यकता पूरा गर्ने दिशातर्फ लक्षित हुनुपर्नेमा जोड़ दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैर आवश्यक राजदूत मोहम्मद अब्दब्ला अली एल्टोमले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा मन्त्री खनाल र राजदूत एल्टोम बीच आपसी हित र चासोका विविध विषयमा विचार आदान प्रदान भएको हो। सो अवसरमा नेपाल र सुडान बीचको द्विपक्षीय सम्बन्ध तथा पारस्परिक हितमा क्षेत्र मा सहकारीका सम्भावनाबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ

0: यो दसैँमा बेकोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याश ब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिस वासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्त र 12 वर्षसम्मको वारेन्टी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबरहरू। काठमाडौँ उपत्यकाको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको 132/11 केभी चुबार सब स्टेशनको निर्माण अन्तिम चरणमा पुगेको छ। किर्तिपुर नगरपालिका 6 निर्माणाधीन सब स्टेशनका 2 पावर ट्रान्सफर्म मध्ये एउटा दशै लगत्तै चार्ज गरी सञ्चालनमा ल्याइने भएको छ। चोबार सब स्टेशनमा 45 MVA क्षमताका 2 पावर ट्रान्सफर्मर जडान गरिएका छन्। सब स्टेशनमा विद्युत आपूर्तिका लागि थानकोट चापागाउँ भक्तपुर 132 केभी डबल सर्किट प्रसारण लाइन आयोजना अन्तर्गतको माता तीर्थ चोबार सड़कको एउटा सर्किट यसअघि नै चार्ज गरिसकिएको छ। काठमाडौँ उपत्यकाको विशेष गरी किर्तिपुर तथा आसपासका क्षेत्र र ललितपुरको पुलचोक आसपासको बढ़दो विद्युत माग सम्बोधन गर्दै आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन चुबार सब स्टेशन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ लगायतको टोलीले आज सब स्टेशनको स्थलगत अनुगमन गरी आयोजना व्यवस्थापन परामर्शदाता र निर्माण व्यवसायसँग छलफल गरी निर्माण प्रगतिका बारेमा जानकारी लिनुभएको छ। र आज लगातार छैटौं कारोबारको दिन शेयर बजार बढ़ेको छ। अघिल्लो दिन 21.32 अंक बढ़ेको बजार आज 4.5 अंकले बढ़ेको हो। आजको वृद्धिपछि नेप्से 26.25 अंकमा कायम भएको छ। धेरैपछि आज ब्याङ्किङ समूह 0.16% घटेको छ। फाइनेन्स समूह सबैभन्दा धेरै 1.03% बढ़्यो। आज कारोबार रकम केही बढ़ेको छ। हिजो 4.13 अर्ब कारोबार भएकोमा आज 4.70 अर्बको भएको छ। 71 कम्पनीको मूल्य बढ्दा 91 घटेको छ। 15 कम्पनीको मूल्य स्थिर रहेको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरको साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै।
2: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
3: विजय लिम्बू पाँच खपन एक कुशवा हाल मलेसिया,
2: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
3: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
2: सरसोता पोखरेल सैनामैना नगरपालिका 6 बुटवल,
3: जीवन फावेन सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
2: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका 2 बाला शङ्खुवासभा,
3: सूरज राई तुम्छा औवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
2: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिङ भोजपुर हाल कुवेत,
3: अनिश टेम्बे लिम्बू सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
2: जुनिता चामलिङ राई फिदिङ नगरपालिका 5 सरसिउला केराबारी 5 थर हाल कुवेत,
3: कृष्ण तामाङ 5 खपन नगरपालिका 6 वाना हाल साउदी अरब,
2: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
3: साइली सोनिया कोलम मकालु गाउँपालिका 6 शङ्खुवासभा,
2: सुस्केरा जीवन सुन्दास सुन्देवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
3: सपना तामाङ मोक्तान 5 खपन नगरपालिका 7 वावन शङ्खुवासभा,
2: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
3: निष्कल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवासभा फिलहाल साउदी अरब,
2: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवासभा,
3: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवासभा हाल कतार,
2: सुमिता याखाल लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवासभा,
3: दिलसा राई देउमाई नगरपालिका 1 पिलाङ,
2: र ठुल्दाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खुवासभा।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक सांगीतिक लोक अभिवादन। कार्यक्रम लोक चौतारीको पर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण लोक पारखी मनहरूलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधाजै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। हजुर, लेख बेसीको धुन रेडियो अरुण 97.6 MHz को रेडियो तरंग सँगै अनलाइनमा तपाईले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ पनि रहनु भएको छ। सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अलिफेम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट तपाईले हामीलाई संसारै भरबाट केही साथ सुन्दै हुनुहुन्छ। अनि त्यसै गरेर तपाईले रेडियोको अफिसियल फेसबुक पेजबाट यो समय प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ। आशा गर्छु यो समय तपाईँ हामीसँगै हुनुहुन्छ, तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ। अनि विशेष गरेर यो कार्यक्रम आउने गर्दछ हप्ताको 6 दिन फरक बार अनि फरक बसाईको साथमा आइतबारदेखि शुक्रबारसम्म तपाईँहरूसँग हामी जोडिँदै आइरहेका छौं। आज भने हप्ताको बिहिबारको दिन बिहिबारे बसाई आज के गर्छौ त भन्दा जसले चाहिँ कार्यक्रमलाई नियमित रूपमा सुन्दै आइरहनु भएको छ तपाईँलाई त अवश्य पनि थाहा छँदै नै छ। जसले चाहिँ आज पहिलो पटक सुन्दै हुनुहुन्छ होला कार्यक्रमलाई चाहिँ पहिलो पटक सुन्ने अवसर पाइरहनु भएको छ, भर्खरै मात्रै रेडियो से ट्युन अन गरेर सुनिरहनु भएको छ भने तपाईँको लागि त मैले कार्यक्रमको फर्मेटको बारेमा जानकारी गराउनै पर्छ। विशेष गरेर हामी हप्ताको प्रत्येक बिहिबारको दिनमा चाहिँ श्रोता श्रोता बीचमा चाहिँ अन्ताक्षरी खेलाउने गर्छौं। जस्तै कार्यक्रम सुनिरहनु भएको छ, लोक भाका गुनगुनाउन आउँछ, अन्ताक्षरी खेल्न आउँछ, मन लाग्छ तपाईँलाई भने तपाईँ जोडिन सक्नुहुन्छ। हाम्रो स्टुडियोको मोबाइल नम्बर 98 40 68 68 23 नम्बर तपाईँको लागि खुल्ला छ। जहाँ जहाँ रहेर भए तापनि यो समय हामीलाई सुन्दै हुनुहुन्छ नै होला। विशेष गरी कार्यक्रम लोक चौतारीलाई मीडिया प्रेमी लोक पारखी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ, उहाँहरूप्रति हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु। विशेष यो दशैंको माहौल छ होइन, तपाईँकोतिर के छ कसो छ, कसो गर्दै हुनुहुन्छ, दशैंलाई कसरी स्वागत गरिरहनु भएको छ, सबै सबैलाई दशैंको पनि मैले अग्रिम रूपमा शुभकामना भन्न चाहे र यो बसाई मार्फत पनि तपाईँले आफ्ना आफन्तजन प्रियजनहरूको निम्ति दशैंका शुभकामनाहरू पनि छोड्न सक्नुहुन्छ। गाउँघरतिर त झनै छुट्टी रमाइलो हुन्छ होइन, सहर बजारतिर पनि हुन त उत्तिकै हुन्छ, तर पनि गाउँघरमा जति चहल पहल हुन्छ यो समय गाउँघरमा अलिक सहर बजारमा अलिक कमै हुन्छ, किनभने जो चाहिँ अलिकति पढ़ाईको सिलसिलामा होइन आफ्नो पेसाको सिलसिलाले होइन जो चाहिँ प्रोफेसनली रूपमा केहीमा आबद्ध हुनुहुन्छ भने तपाईँहरू आफ्नो गाउँघरभन्दा टाढा पक्कै पनि हुनुहुन्थ्यो होइन। कति धेरै साथीहरू अझै पनि कति साथीहरू त आफ्नै पेसामा हुनुहुन्छ अहिलेसम्म, कति साथीहरूले यो समयमा यो सालको दशैंमा छुट्टी नपाउनु हुने बाध्यता पनि होला, कति साथीहरू होइन गाउँघर फर्किसक्नु भएको छ, शहरबाट गाउँघर फर्किनुभयो, गाउँघरमा छुट्टै माहौल थाहा छ यो समय, किनभने जो चाहिँ बजारतिर टाढा टाढा हुनुहुने आफन्तजन प्रियजनहरू सबै गाउँघर फर्किनुहुन्छ आफन्तजनको भेटघाट रमाइलो गर्नको लागि भने, कति त सहर बजारतिरै हुनुहुन्छ अब बिस्तारै फर्काउला एक दुई दिन बाँकी छ भन्दै पनि हुनुहुन्छ होला। त्यो तपाईँ सबै सबैलाई दशैंको पनि शुभकामना भन्न चाहन्छु र दशैं विशेष भाकाहरू पनि तपाईँको लागि सुनाउनेछु। 98 40 68 68 23 नम्बर खुल्ला भइसकेको छ, तपाईँले सुनिरहनु भएको छ भने फोन डायल गर्दै रहनुहोस्। म भने कार्यक्रमको आरम्भ गर्न चाहन्छु यो निकै नै सुमधुर दशैं विशेष भाकाबाट। यो भाका पश्चात म तपाईँसँग जोडिन्छु। 98 40 68 68 23 नम्बर खुल्ला छ, फेसबुक लाइभबाट सुन्ने साथीहरूले लाइभको कमेन्ट बक्सबाट पनि सहभागिता जनाउँदै रहनुहोस्। अहिले भने कार्यक्रममा यस मधुर भाका तपाईँको लागि।

0: हजुर, यो निकिनी सुमधुर भाषा बसा तपाईँलाई स्वागत गर्न चाहन्छु। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ। लेख बेसीको धुन रेडियो अरूण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट तपाईँले हामीलाई सुनिरहनु भएको छ। अब म तपाईँसँग नै भलाकुसारी गर्नेछु। जो जहाँ हुनुहुन्छ, जसरी सुन्दै हुनुहुन्छ, कार्यक्रममा सहभागिता जनाउनको निम्ति रेडियोको मोबाइल नम्बर 98 40 68 23 नम्बर खुला भइसकेको छ। म फोन कलतर्फ लाग्न चाहन्छु। आजको लागि पहिलो सहभागी मित्र फोन लाइनमा हुनुहुन्छ। कहाँबाट को आउनु भएको छ उहाँलाई म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार, लोक अभिवादन को बोल्दै हुनुहुन्छ? कुन ठाउँबाट? सुनिता कुलुङ बालादेखि बोल्दै हुनुहुन्छ। के छ तपाईँको खबर सुनिताजी? आराम हुनुहुन्छ? हजुर, मलाई पनि एकदम ठिक छ, आराम छु, सन्चै छु है। अनि के छ तपाईँको गाउँठाउँतिरको खबर? के गर्दै हुनुहुन्छ अहिलेको बसाइमा सुनिताजी? जे होस् त, घरलाई श्रृङ्गार गर्ने काम चलिरहेको छ, होइन त? ल ठिक छ, एकदमै राम्रो बनाउनु, सिटिकै पार्नुहोस् होइन। दसैँलाई घरैभित्र स्वागत गर्ने सिलसिलामा हुनुहुँदो रहेछ। अनि आज यो बसाईमा चाहिँ अन्ताक्षरीको बसाई हो। तपाईँलाई मन पर्ने भाकाबाट आजको अन्ताक्षरीको शुरूआत गर्नुपर्छ। कुन भाका गाउनुहुन्छ?
1: हुन्छ, म धेरै गाउँछु।
0: ल सुरु गर्नुहोस्।

0: हस् यहाँलाई धेरै धेरै धन्यवाद छ। अब साथीहरू पनि आज त अब के गरौँ, सम्झौँ कि नसम्झौँ?
1: अब हुन्छ, अब दसैँ आउँदैछ, सबै राज्य विदेशमा रहने हुने दिदी बहिनी दाजु दादा दिदी बहिनी सबैलाई कसैको अस्ति शुभकामना भन्दै गएर नमस्ते।
0: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो सुनिता कोदुङ, हामीलाई बालाबाट फोन गर्नुभयो, उहाँसँग म छुटिसके। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ, तपाईँ पनि जोडिन सक्नुहुन्छ 9840-6868 नम्बर तपाईँको निम्ति खुल्ला नै छ। यति बेला अर्को साथीको आगमन भइसकेको छ, कहाँबाट को आउनुभयो स्वागत गरौं। नमस्कार हजुर।
2: हेलो, नमस्ते।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? निमा शेर्पा काठमाडौँबाट आउँदै हुनुहुन्छ। के छ यहाँको खबर, आराम हुनुहुन्छ निमाजी?
2: सबै ठिकै छ, राम्रै छ। दसैँ लागेर सबै मान्छेहरू गाउँ भक्का भक्कै गइसक्यो, आफू मात्रै अटियो।
0: यसपाल तपाईँको दसैँ काठमाडौँतिरै हुन्छ भन्दै हुनुहुन्थ्यो नि होइन?
2: यतै हुन्छ क्या, यो दसैँमा त प्रायः अब सबै गाउँ जानु हुँदो रहेछ, एकदम सुनसान सुनसान। हिजो अस्ति त एकदमै धेरै मारामार मान्छे थियो, आज अलिकति सुनसान हुँदै हुँदै गइसक्यो।
0: हो नि, अब झन् बिस्तारै बिस्तारै दुई चार दिनपछि त मान्छे लगभग लगभग अलिक कमै हुन्छ सहर बजारतिर होइन, अब सबै गाउँ घर फर्किनुहुन्छ नि त। अनि तपाईँ चाहिँ यसपाल किन तपाईँको छुट्टी मिलेन र कि किन यसपालि गाउँ नआउनुहुने?
2: नै होइन, के अरे, अब नानीहरू पनि यतै छ, अब नानीहरूसँग पनि बस्नु पर्यो, त्यही भएर हो।
0: ए, त्यसो चाहिँ हो, ल ठिक छ, हुन्छ। जे होस् अब घर जे होस् गाउँ घरमा जति रमाइलो हुन्थ्यो त्यति त नहोला, तर पनि अब नानीहरूसँग हुनुहुँदो रहेछ, रमाइलोसँग मजाले दसैँ मनाउनुहोस् त्यतैतिर भन्न चाहे। अनि आज तपाईँले कुन भाका गाउनुहुन्छ? आज अन्त छेरी हो, साथीले रक्सी छोड्नु भएको छ नि तपाईँको लागि।
2: ए हुन्छ, अब मैले बिहिबार भनेर नि दुई सय किलोमिटर रबाट भनेपछि सोरी गाउँछु ल।
0: हस् ल, सुरु गर्नुहोस्।
2: हुन्छ।

0: बाई बाई साथी हुनुहुन्थ्यो निमा शेर्पा काठमाडौँबाट हामीलाई फोन गर्नुभयो उहाँसँग म सुटे तपाईँ पनि जोडिन चाहनुहुन्छ भने 9840-6868-23 नम्बर तपाईँको निम्ति खुल्ला नै छ आउनुहोस् यो समय तपाईँसँग भलाकुसारी गर्छु अन्तर्क्षरी खेल्न सक्नुहुन्छ यति बेला अर्को साथीको आगमन भएको छ नमस्कार हजुर हजुर नमस्ते शिवारो को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट ए राजकलाजी बोल्दै हुनुहुन्छ कता तपाईँ अहिले सोलुखुम्बुतिर हुनुहुन्छ है विशेष गरी तपाईँ वर्षाभरिमा 6 महिना सोलुखुम्बु 6 महिना शङ्खुवा सभा बस्नुहुन्छ कि कसो हो त्यही त सोलुखुम्बुतिर पनि तपाईँको घर छ कि अथवा त्यता चाहिँ के गर्नुहुन्छ तपाईँ कामको सिलसिलामा सोलुखुम्बु हुनुहुन्छ ल ठिक छ अनि कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन यहाँले ल ठिक छ हुन्छ आउनुभयो खुसी लागेको छ अब भने आज अन्तश्रेणीको बसाई साथीले तपाईँको लागि यो अक्षर छोड्नु भएको छ
1: थोरै
0: कोसिस गर्छु ल सुरु गर्नुहोस्
1: हुन्छ

साथै हुनुहुन्थ्यो हामीसँग सोलुखुम्बुरबाट राइनी राजकला जोडिनु भएको थियो। उहाँले भाका गुनगुनाउँदै गर्दा सम्पर्क टुट्यो, केही समस्या हुन सक्छ या त उहाँ आफैले फोन काट्नुभयो त्यो त थाहा भएन। तपाईँ फेरि पनि जोडिन सक्नुहुन्छ राजकलाजी र अब आउने साथीले फेरि पनि यो अक्षरबाट नै भाका गुनगुनाउनु हुनेछ। हामीलाई फेसबुक लाइभबाट पनि धेरै साथीहरूले साथ दिनुहुन्छ, होइन लाइभको कमेन्ट बक्सबाट सहभागिता पनि जनाउँदै आइरहनु भएको छ। आजको विषयमा पनि धेरै साथीहरूले लाइभको कमेन्ट बक्सबाट आफ्नो मेसेजहरू सन्देशहरू छोडिरहनु भएको छ। रञ्जना बाहेङ राई मकालोबाट सुन्दैछु भन्नुहुन्छ, त्यसै गरेर सुस्मिता नासिरिङ हुनुहुन्छ कुवेतबाट सुन्दैछु भोजुरघर भनेर लेख्नु भएको छ, अनि ह्याप्पी बर्थडे बहिनी जयकला खालिङ राईलाई भन्नुभएको छ, लगायत सबैलाई सम्झना छ भन्नुभयो। जनक रजारी मगरले पनि सबैलाई सम्झिनु भएको छ। कृष्ण सुनवार अफिसियल पेज फेसबुक आइडी भएको साथीले हामीलाई कार्यक्रम सुन्दै हुनुहुन्छ, फेसबुक लाइभ मार्फत सुनेर साथ दिनु भएको जानकारी गराउनु भएको छ। त्यसै गरेर सुरज साई तुम्सा हुनुहुन्छ, हेलो हजुर सेवा, म कार्यक्रम सुन्दैछु भोजर घर भइहाल मलेसियाबाट, अहिलेको समयमा सधैँ ड्युटी जाँदैछु, मौसम सफा छ है, सबैमा सम्झना भन्नुभएको छ। धन्यवाद छ तपाईँलाई। सानुमाया शेर्पा हुनुहुन्छ, गुड इभिनिङ है, नमस्ते सिस्टर भन्नुभएको छ, नमस्ते। सानुमाया शेर्पा पाँच कमन घर हाल कोविडबाट कार्यक्रम सुनिरहनु भएको छ। सुशीला विश्वकर्मा हुनुहुन्छ, नमस्ते नमस्कार राम दिदीज्यू भन्नुभएको छ, पाँच कपन वानाबाट हो सुशीला विश्वकर्मा, अनि कार्यक्रम चाहिँ लाइभ मार्फत सुन्दैछु, सबैलाई बस्ने भाग सुनाउँदै सम्झना छ है भन्नुभएको छ। सुजता याखाई लुम्बाङ हुनुहुन्छ, नमस्ते दिदी, म सुजता आँखे मुईबाट हो, सबैमा सम्झना छ भन्नुभएको छ। राज क्रिएसनले नमस्ते है, म दुबईबाट कार्यक्रम सुन्दैछु, सबैमा दशैंको शुभकामना सहित मिठो सम्झना भन्नुहुन्छ। बेबी कुलुङ हुनुहुन्छ, सेवा सिस्टर मकालोबाट बेबी कुलुङ हो, अनि सबैलाई ह्याप्पी दशैं भन्नुभएको छ। सुनिता कुलुङ हुनुहुन्छ, सुनिताजीले पनि बालाबाट कार्यक्रम सुन्दै रहेको जानकारी गराउनुभयो। सुरेश राणा मगर हुनुहुन्छ, सभा पोखरी एक धुपोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, त्यसै गरेर कालीकमला उनी लिम्बू ताप्लेजुङ घरमै हालको वेदबाट कार्यक्रम सुनिरहनु भएको छ। धेरै साथीहरूलाई सम्झनाको सन्देश छोड्नु भएको छ। राजविरही काइनाले मिस यू अल एन्ड ह्याप्पी दशैं 2083 भनेर लेख्नु भएको छ। अर्को साथी हुनुहुन्छ सन्तोष काफले, सन्तोषजीले हेलो दिदी नमस्ते, म सन्तोष काफले, म चाहिँ काठमाडौँदेखि इटहरीसम्मको यात्रामा छु, सबैलाई सम्झना छ, विशेष मिस यू सानुमाया शेर्पा भन्नुभएको रहेछ। हस् तपाईँलाई शुभयात्रा, यात्रामा हुनुहुँदो रहेछ। अनि अर्को साथी हुनुहुन्छ रिक्तो पूजा शेर्पा, फ्रेसो गाइडी भएको साथीले सबै साथीहरूलाई सम्झना छ है भनेर लेख्नु भएको छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ कुलुङ नरजितले लेख्नु भएको छ, हेलो रमा सिस्टर नमस्कार, नमस्ते सेवा, आराम कुशल हुनुहुन्छ, म चाहिँ मकालो घरमै हाल इण्डियाको जयपुरबाट कुलुङ नरजित है, दशैंको माहौल कस्तो चल्दैछ त नेपालतिर भन्नुभयो। नेपालतिर ठिकै छ होइन, यो साल सदा जति हर्ष उल्लास हुन्थ्यो त्यति नहोला कतिपय ठाउँमा कतिपय जिल्लाहरूमा होइन, भर्खरैको ती घटनाहरू हामीले भुल्न सकेका छैनौं, तर हाम्रो शङ्ख सभातिर त्यही रमाइलो छ सदा जस्तो हुन्थ्यो, यसपालि पनि त्यस्तै नै छ। लेख्नुहुन्छ सबैजनालाई बडा दशैंको शुभकामना, राम्रोसँग मनाउनुहोला भन्दै गए है त भनेर लेख्नुहुन्छ। हस् तपाईँलाई धेरै धेरै धन्यवाद छ।

कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ। लेखबेसीको धुन रेडियो अरू 97.6 MHz को रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई तपाईँले सुन्दै हुनुहुन्छ। जो जसले जहाँ जहाँबाट जसरी जसरी सुन्दै हुनुहुन्छ पक्कै पनि तपाईँ हामीसँग जोडिनुहुन्छ, मैले यही अपेक्षा गरेकी छु। र कार्यक्रममा तपाईँको लागि केही सुमधुर भाकाहरू पनि सुनाउँछु। अहिले भने कार्यक्रममा तपाईँको लागि अर्को एउटा मिठो दश विशेष भाका राख्न चाहन्छु। यो भाका पश्चात फेरि म तपाईँसँग नै जोडिन्छु, तपाईँसँग नै भलाकुसारी गर्छु। अहिले भने यो सुमधुर भाका तपाईँको लागि।

0: नेपालीहरूको महान चाड विजय दशमी 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अञ्जना राई धनकुटा,
2: प्रशान्त तामाङ रामपुर उदयपुर हाल युके,
1: पूनम राई धनकुटा हाल अमेरिका,
2: सुमन राई धनकुटा हाल कोरिया,
1: निमा राई काठमाडौँ,
2: नियासा राई धनकुटा,
1: नवीन राई धनकुटा हाल कोरिया,
2: सुभाष राई धनकुटा हाल कोरिया,
1: हेम राई धनकुटा हाल कोरिया
2: र सरस्वती राई धनकुटा।

नेपालीहरूको महान पर्व विजय दशमी 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण रेडियो प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। राईनी राजकला छोरा रविन कुलुङ राई, बाबा बिरकुबीर कुलुङ राई, आमा सुमित्रा कुलुङ राई, भाइ नितेश कुलुङ राई, बहिनीहरू अर्चना विनिसा जयकला शशिकला कुलुङ राई एवं समस्त कुलुङ राई परिवार सिनिचोङ गाउँपालिका एक शिशुवा गोगने संखुवा सभा।

विजय दशमी तथा शुभ दीपावली छठ पर्वको पावन अवसरमा देश तथा विदेशमा छरिएर बस्नु भएका आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। सुमित याखा लिमुखिम एवं समस्त लिमुखिम परिवार सैनपुर 10 खरा।

0: हौ लाउरेहरू हातमा के पो बोकेर लग्यो गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
0: हौ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: हौ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाई पो छ भन्थ्यो झुसेले
1: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीबाट जाने
0: लाखे सल्लाह दिएको के पाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1920 किनेर ल्याएको रेडियो छ लु सुनौ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852154992 9812367742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मिडिया प्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ विजय लिम्बू श्रीमती भारती याखा लिम्बू छोरा मिंसो लिम्बू दाई नरेश लिम्बू भाउजू रञ्जना राई लिम्बू बुहारी अमृता लिम्बू बुहारी सन्जिता गुरुङ लिम्बू भाइहरू अमर लिम्बू मिलन लिम्बू र एलन लिम्बू दिदीहरू केशमाया लिम्बू र शान्ति लिम्बू बहिनी अनिता लिम्बू भतिजहरू सत्यम लिम्बू सञ्जय लिम्बू र मिसेक लिम्बू भतिजिनी सुहाना लिम्बू लगायत सम्पूर्ण माध्यम परिवार 5 नगरपालिका 1

0: लोकसौतारीको बसाईमा राखिएको यो छोटो विश्राम पश्चात तपाईलाई फेरि पनि स्वागत गर्न चाहन्छु। लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा तपाईले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारी भरबाटै साथसनी रहनु भएको छ। सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो एफएम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनबाट सुन्दै हुनुहुन्छ भने रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत पनि तपाईले हामीलाई सुनिरहनु भएको छ। हप्ताको छ दिन फरक बार अनि फरक बसाईको साथमा आउने कार्यक्रम लोक श्रोतारी आज भने बिहिबारे बसाईमा छौ। आज श्रोता श्रोता बीचमा लोक अन्तक्षरी चलिरहेको छ। तपाईँ पनि अन्तक्षरी खेल्न चाहनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ। 98 40 68 68 23 नम्बर तपाईँको निम्ति खुल्ला छ। यति बेला साथी फोन लाइनमा हुनुहुन्छ। कहाँबाट को आउनुभयो उहाँलाई म स्वागत गर्छु। नमस्कार हजुर। हेलो नमस्कार हजुर। साथी फोन लाइनमा हुनुहुन्थ्यो। कहाँबाट आउनु भएको थियो उहाँसँग मैले भलाकुसारी गर्न सकिन होइन केही समस्या थियो। फोन लाइनमा फोन रिसिभ गरी अन्युट गर्न खोज्दै गर्दा सम्पर्क टुटेको छ। 98 40 68 68 23 नम्बर तपाईँको निम्ति खुल्ला छ। सुनिरहनु भएको छ र जोडिन चाहनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुन्छ। फेसबुक लाइभबाट सुनिरहनुहुने साथीहरूले लाइभको कमेन्ट बक्सबाट आफ्नो सन्देशहरू पठाउनुहोस्। कहाँ कहाँबाट कसरी कसरी हामीलाई सुनेर तपाईँले साथ दिँदै हुनुहुन्छ। यति बेला हामीलाई तीर्थ राईले कमेन्ट बक्सबाट मेसेज पठाउनुहुन्छ। हेलो रमासिस, गुड इभिनिङ, इट्स मी तीर्थ राई फ्रम खानबारी छ लोवर चोक। Now upcoming song dedicated to I want to tell all my friends who are familiar with my name and voice the song played through the program भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अर्को साथी हुनुहुन्छ लिम्बु विजय, लोक सांगीतिक अभिवादन र मामिस विथ मी लिम्बु विजय फ्रम शंखुवा सभा ह्याप्पी दशैं भन्नुभएको छ। ओके धन्यवाद तपाईँलाई। समीक्षा जोशीले बस्ने गीत सम्पूर्णको लागि है भन्नुभएको छ। हस् तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै फेरि पनि फोन कल तर्फ लाग्छु। साथी हुनुहुन्छ लाइनमा। नमस्कार हजुर।
1: नमस्ते लोक अभिवादन।
0: को बोल्दै हुनुहुन्छ? कुन ठाउँबाट? अजय राई भोजुरबाट। दसैँ आइसँगै हाम्रो अजयजीको पनि आगमन भयो कि छ? नै नौलो खबर सुनाउनुहोस् त।
1: ठिकै छ, नै नौलो दिनचर्याहरू हल्का काम सँगसँगै अगाडि बढिरहेको छन्। दसैँ आयो, अलिअलि काम त
0: पक्कै पनि। अनि भोजपुरतिर चाहिँ कहिले आउनुभयो नि? यहाँ त कता धरानतिर बस्नुहुन्थ्यो है?
1: हजुर, भोजपुरतिर आएको एक हप्ता भन्दा बेसी नै भइसक्यो भन्नुपर्छ है।
0: ए ल ठिक छ, अब भोजपुर आउनु भएको छ, गाउँघरतिर आउनु भएको छ। पक्कै पनि यहाँले रेडियो त सुन्दै हुनुहुन्छ। आफ्नो काम व्यस्तताले हामीसँग जोडिनु चाहिँ नपाउनु भयो होला नि त होइन?
1: बेला बेलामा सुन्दा थियो, तर आज चाहिँ मैले ठ्याक्कै लोक अन्तक्षरीको बसाइमा आएँ। के हो के कसो हो कुन भाषा छोडेको कुन अक्षर छोडेको थाहा भएन कि, तर सुन्न चाहिँ सुन्छ।
0: म तपाईँलाई भनिहाल्छु नि, तपाईँले पिर लिनु पर्दैन, किनभने तपाईँ पनि लोक पाराकी साथी मिठो मिठो भाकाहरू गीतहरू गाउनुहुन्छ होइन, गाह्रो नपर्ला। तपाईँको लागि साथीले यो अक्षर छोड्नु भएको छ?
1: यो अक्षर पो परेछ मेरो भाकमा।
0: हजुर हजुर, ल अब भाका सुनौ न त तपाईँको आवाजबाट।
1: हो
0: र, तपाईँलाई कति टाइम दिउँ सोच्नलाई? ल भन्नुहोस् त। योबाट कुनै भाका आउँदैन र तपाईँलाई आउनु पर्ने हो। हजुर, कि त आज हामीले अजयजीको यो मुस्कान सुनेर नै चित्त बुझाउनु पर्ने हो कि कसो हो? धन्यवाद छ आउनुभयो होइन। अब चाहिँ सम्भव भएसम्म कार्यक्रम सुन्नु होला होइन, अहिले भने चाहिँ हामी छुटिन्छौँ। नमस्कार साथी हुनुहुन्थ्यो भोजपुरबाट अजय राई आउनुभयो। निकै लामो समयको अन्तराल पश्चात उहाँसँग मैले भलाकुसारी गर्न पाएँ, तर आज उहाँको आवाजबाट भाका भन्ने सुन्न पाएनौ, किनभने कुन अक्षरबाट भाका गुनगुनाउने हो त्यो उहाँलाई यकिन थिएन र भर्खरै त्यही हो, कहिलेकाहीँ ठ्याक्कै होइन भन्ने बित्तिकै दिमाग चल्दैन होइन, त्यो भाका कति धेरै भाकाहरू आउँछन् ती शब्दहरू ती अक्षरहरूबाट, तर जब चाहिन्छ आफूलाई तब आउँदैन, त्यही नै भयो उहाँबाट पनि। ठिक छ, म अर्को साथीलाई जोड्न चाहन्छु, यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर।
2: नमस्ते,
0: को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? माधीबाट। के नाम भन्नुभयो? विपना राई। ओहो, माधीको कुन ठाउँबाट हो नि विपनाजी? ए, च्याङरिङबाट। कार्यक्रम सुन्दै हुनुहुन्छ? ए ल, तपाईँसँग त मैले आज फर्स्ट टाइम कुराकानी गर्दैछु कि जस्तो पो लाग्यो त हो। ए, अस्ति एकचोटि भएको थियो, आजसम्म मैले भुलिसकेछु है। ल ठिक छ, यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रममा विपनाजी। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ नि कि कसो? ए ल ठिक छ, त्यसो भएदेखि अब यो अक्षरबाट हामीलाई भाका सुनाउनुहुन्छ यहाँले।
2: कोशिश
0: गर्छु। हस् हुन्छ, ल सुरु गर्नुहोस् त।

0: आउनुभयो, फेरि पनि डिस्कनेक्ट भयो। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? भोजपुरबाट चञ्चली कुलुङ शर्मिला आउनुभयो। के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ शर्मिलाजी?
1: ठिकै छ, सन्चै आरामै छु। दसैँ आउँदैछ, अहिले जाडो जाडो मौसम छ, यस्तै छ। तपाईँको के छ?
0: हजुर, मेरो पनि एकदम ठिक छ, आराम छु, सन्चै छु, होइन, हामी सबै एकदमै ठिक ठाक छौँ। तपाईँको ठ्याक्कै भोजपुरको हस् पक्कै पनि, तपाईँ लगायत तपाईँको परिवारलाई पनि सुखी कामना छ, होइन। अनि के छ, तपाईँको ठ्याक्कै भोजपुर भन्नुहुन्छ, भोजपुरको कुन ठाउँ हो नि शर्मिलाजी?
1: मेरो भोजपुर सालपाखी गाउँपालिका वार्ड नम्बर 4 खाटममा भन्छ हो।
0: ए, खाटममा, ल ठिक छ ठिक छ। भनेपछि आज भोलि त बिहान बेलुका त जाडो बढिसकेछ नि त, होइन?
1: हजुर, आज भोलि जाडो बढिसकेको छ, दिउँसो चाहिँ अब अलिअलि घाम लाग्छ,
0: होइन? ल ठिक छ, आउनुभयो, खुसी लाग्यो, समय पनि थोरै थोरै छ। अब तपाईँको आवाजबाट हामी भाका सुन्छौ नि,
1: कुन नक्सेर हो
0: तपाईँको लागि? साथीले नक्से छोड्नु भएको छ हजुर।
1: हुन्छ, म एउटा छोटो गर्छु ल।
0: लस्तर गर्नुहोस्।
1: नजाऊ है सानो पदरीमा, आफ्नै छायाले पनि
0: नजाऊ है सानो पदेरीमा, आफ्नै छायाले पनि साथ दिन भन्छ नदेरीमा। मिठो आवाज तपाईँको, तर छोटो गाउनु भयो, अझै सुन्न मन थियो। धेरै धेरै धन्यवाद छ तपाईँलाई। ल ठिक छ, उसो भएदेखि अहिले हामी सुटिन्छौ नि त है शर्मिलाजी। नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो भोजपुरको खाटम्माबाट चञ्चली कुलुङ शर्मिला, उहाँसँग म छुटे, छोटो मिठो भाका गुनगुनाउँदै यो बसाईबाट छुटिनु भएको छ। अब पनि समयले पनि नेटो काट्ने लागिसक्यो, थप साथीहरूलाई फोन कल मार्फत जोड्न सक्दिन। फेसबुक लाइभ मार्फत यति बेला चन्द्रमाया तामाङले पनि सुन्दैछु बाँसकबनबाट भन्दै मेसेज छोड्नु भएको छ। भूपेन्द्र तामाङ हुनुहुन्छ, भूपेन्द्रजीले पनि नमस्कार दिदी, म पनि सुन्दैछु सभा पोखरी घर भइहाल युएबाट भन्नुहुन्छ। चञ्चली कुलुङ शर्मिला भर्खरै कुराकानी भयो, यताबाट पनि मेसेज छोड्नु भएको रहेछ, सबैलाई सम्झना भन्नुहुन्छ। अनि एल्सना कुलुङ हुनुहुन्छ, सबैलाई सम्झिनु भयो, त्यसै गरेर सम्झना रुम्बाङसाले पनि सबैलाई सम्झिनु भयो। सुस्मिता फागो हुनुहुन्छ, उहाँले पनि हामीलाई इलामबाट कार्यक्रम सुन्दैछु भन्नुभयो। ओके, इलामको मित्र हाल चाहिँ बहराइनमा हुनुहुँदो रहेछ। अनि पोया साङमो एसपी लिम्बुले सबैलाई सम्झना भन्नुभएको छ, प्रदीप खालिङ राईले पनि सबैलाई सम्झेको छु भन्नुहुन्छ। रोमन मक्तान तामाङले अब बस्ने लोक भाका सम्पूर्णको लागि म पनि सुन्दैछु खराङ है भन्नुभयो। हस्, धन्यवाद छ रोमनजी। त्यसै गरेर लाग्पा शेर्पाले हेलो दिदी नमस्ते, म भोजपुर केमालुङ घर भई अहिले मलेसियाबाट लाग्पा शेर्पा हो, सबैलाई मिठो माया सम्झना अनि ह्याप्पी दसैँ भन्नुभएको छ। मुस्कान सुमिन कला बराइलीले पनि सबैलाई सम्झना भन्नुभएको छ। त्यसै गरेर मिलन घायल मोटो हुनुहुन्छ, उहाँले गुड आफ्टरनुन सिस्टर, अपकमिङ सन्डे टु अल माई फ्रेन्ड्स फ्रम दोहा कतार, ह्याप्पी दसैँ अल भनेर लेख्नुभयो। त्यसै गरेर मनिषा बान्त बराई हुनुहुन्छ, मनिषाजीले पनि सेवा, म सिलसिला मिडिया ग्रुप नेपाल प्रभासको सदस्य मनिषा हो, अब बस्ने भाका सबैलाई है भन्नु भएको छ। अनिता नखोकले पनि सबैलाई सम्झिनुभयो। वसन्त श्रेष्ठ हुनुहुन्छ, मिस्टर वर्ल्ड माई फ्रेन्ड फ्रम ताप्लेजुङ भन्नुहुन्छ। सन्तोष राई हुनुहुन्छ, नमस्ते भन्नु भएको छ, नमस्ते तपाईँलाई पनि। विष्णु कुमार तामाङ हुनुहुन्छ, उहाँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ माडीबाट, सबैलाई सम्झिनु भएको छ। नवीन देवानले पनि सबैलाई सम्झिनुभयो। त्यसै गरेर विष्णु विशान हायु हुनुहुन्छ, नमस्कार सन्चै हुनुहुन्छ सञ्चालिका ज्यू भन्नु भएको छ, एकदमै सन्चै छु। रामेछपतिर यो साँझ पाख कार्यक्रम मजाले घन्किरहेको छ, रमाइलो भइरहेछ, सबैलाई धेरै सम्झना सँगै आउँदै गरेको दसैँको शुभकामना है भन्नुहुन्छ। हुन्छ विष्णुजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। अनि अर्को साथी हुनुहुन्छ राधिका चौलागाई, उहाँले पनि कार्यक्रम सुनिरहनु भएको छ। सुनिम शेर्पा हुनुहुन्छ, उहाँले पनि हामीलाई सुन्दै हुनुहुन्छ। अनि शीतल छेत्रीले पनि हेलो दिदी नमस्ते, म पनि सुन्दैछु है दुवैदेखि है भन्नुभएको छ। हुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अब भने चाहिँ कार्यक्रमबाट मैले पनि बिदा माग्नै पर्छ, किनभने समयले पनि त नेटो काट्नै लागिसकेको छ। तसर्थ यतिन्जेलसम्म सुनेर साथ दिने तपाईँ सम्पूर्ण लोकपारखी मनहरूलाई विशेष धन्यवाद भन्न चाहन्छु। यो कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने सम्पूर्ण विशेष लोकपारखी साथीहरूलाई विशेष धन्यवाद छ। र यो कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने तपाईँ सम्पूर्ण साथीहरूप्रति हार्दिक आभार अनि विशेष धन्यवाद भन्दै भन्दै आजको बसाईबाट छुटिएर जाँदै गर्दा तपाईँको लागि अर्को मिठो भाका विष्णु माझी र खुमन अधिकारीको आवाजबाट रहेको यो भाका तपाईँको निम्ति छोड्दै

0: सजिएको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दुई महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो। विदेशी मुद्रा सञ्चिति 40 खर्ब 65 अर्ब नाग्यो। झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त।
0: दशैं र तिहारका

0: क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला शुरूमा मुख्य चाडपर्व अघि कस्तो छ त देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति। चालू आर्थिक वर्ष 2083-84 को दुई महीनामा 4 खर्ब 36 अर्ब रूपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गएको साउन र भदौमा गरी 4 खर्ब 36 अर्ब 36 करोड़ रूपियाँ बराबरको रेमिट्यान्स भित्रिएको हो। दुई महीनामा रेमिट्यान्स प्रवाह गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 23.9% बढ़ेको छ। यस्तै दुई महीनामा वैदेशिक रोजगारीका लागि 78,320 जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको संख्या 52,163 रहेको छ। अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या 90,198 र पुनः श्रम स्वीकृति लिनेको संख्या 45,884 जना रहेको थियो। यस्तै दुई महिनामा नेपालको विदेशी मुद्रा संचिति 4.3% बढ़ेको छ। असार मसान्तसम्म 38,97,67 करोड़ बराबर रहेको विदेशी मुद्रा संचिति बढ़ेर 40,65,78 करोड़ रूपियाँ पुगेको छ। यो संचिति झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त हो। यस्तै दुई महिनामा चालू खाता 1,69,04 करोड़ रूपियाँले बचतमा रहेको छ। गएको आर्थिक वर्षको यही अवधिमा चालू खाता 1,30,97 करोड़ रूपियाँले बचतमा रहेको थियो। यस्तै दुई महिनामा सुधानान्तर स्थिति 1,87,68 करोड़ रूपियाँले बचतमा रहेको छ। गएको आर्थिक वर्षको यही अवधिमा सुधानान्तर स्थिति 1,53,68 करोड़ रूपियाँले बचतमा थियो। गएको भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रा स्फीति 6.34% रहेको छ। पोहोर भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रा स्फीति 1.87% रहेको थियो। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति तपाईँले उज्यालो अनलाइनमा पनि हेर्न र पढ्न सक्नुहुन्छ।
5: दशैं मनाउन घटस्थापना अर्थात गएको आइतबार यता अहिलेसम्म झण्डै 2,63,000 जनाले काठमाण्डु उपत्यका छाडेका छन्। काठमाण्डु उपत्यकाबाट गाउँघर फर्किने यात्रुको सबैजसो नाकामा चाप बढ़ेको छ। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेका अनुसार घटस्थापनादेखि आज बिहानसम्म 37,964 गाड़ी मार्फत 2,62,753 जना यात्रु बाहिरिएका हुन्। अध्ययन, रोजगारी तथा विभिन्न पेसा व्यवसायका सिलसिलामा काठमाण्डु उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किने क्रम बढ़ेसँगै उपत्यकाका बसपाक र प्रमुख नाकामा यात्रु र गाड़ीको चाप बढ़ेको हो। नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र फट्टेडाँडा लगायत नाकाबाट दशैंका लागि घर फर्किनेको चाप बढ़दै गएपछि जाममा तथा ट्राफिक व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गरेको प्रहरी वरिष्ठ उपरीक्षक काफ्रेले बताउनु भएको छ। भोलि शुक्रबारपछि विदा हुने भएकाले यात्रु बाहिरिने क्रममा थप बढ़नेछ। यसपालि झण्डै 10 लाखले काठमाण्डु उपत्यका छोड्ने अनुमान छ। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई उहाँ को आग्रह छ। नागढुङ्गा 9 विशेष सड़क खण्ड, मुगलिन नारायणगढ़ सड़क, कान्ति लोकपथ र बीपी राजमार्ग लगायतका प्रमुख सड़कमा दुईतर्फी नै गाड़ी सहज रूपमा चलिरहेका ट्राफिक प्रहरीको भनाई छ।
4: यसैबीच मकवानपुरको हेटौड़ा भैंसे भीमफेदी कुलेखानी हुँदै फर्पिङ सड़क पार गर्ने गाड़ीका लागि आजदेखि टाइम कार्ड लागू भएको छ। चाड़पर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरण तथा सार्वजनिक गाड़ीको गति नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरीकारले मकवानपुरले टाइम कार्ड लागू गरेको हो। लागू भएको टाइम कार्ड अनुसार बजार हेटौडाबाट भैँसीसम्म 25 मिनट, भैँसीबाट भीमफेदीसम्म आधा घण्टा, भीमफेदीबाट कुलेखानीसम्म 40 मिनट र कुलेखानीबाट फर्पिङसम्म 45 मिनट तय भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो।
5: मुख्य चाड़ दशैं र तिहारमा चिनीको अभाव हुन नदिन आवश्यक मौजदात व्यवस्थापन गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ। कम्पनीसँग अहिले झण्डै 22,000 क्विन्टल चिनी मौजदात रहेको र आवश्यकता अनुसार थप आयात गर्ने तयारी भइरहेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताउनु भएको छ। सरकारले उपलब्ध गराएको 25,000 क्विन्टल चिनी मध्ये 10,000 क्विन्टल आइसकेको र बाँकी 15,000 क्विन्टल आवश्यकता अनुसार ल्याउने विषयमा तयारी भइरहेको उहाँले बताउनुभयो। कम्पनीले मौजदात रहेको चिनी खुद्रा बिक्रीका साथै डिलर, सहकारी र साझेदार संस्था मार्फत वितरण गरिरहेको छ। सरकारले उपलब्ध गराएको चिनी काठमाडौँ उपत्यकामा प्रति किलो 109 रूपियाँ र उपत्यका बाहिर 110 रूपियाँमा बिक्री भइरहेको छ। खाद्य कम्पनीले यस वर्ष गएको साउन 28 नै सहुलियत पसल सञ्चालनमा ल्याएको थियो। अहिले देशका 44 जिल्लाका 193 ठाउँबाट सहुलियत पसल सञ्चालन भइरहेका छन्। अरू खाद्य वस्तुमा छूट भए पनि चिनीमा दिइँदै आएको छूट भने अहिले बन्द गरिएको मिश्रले बताउनु भएको छ।
4: यसैबीच दशैंका लागि लत्ता कपड़ा सहित अत्यावश्यक घरायसी सामग्री तथा उपहारका सामान खरिदका लागि मुख्य शहर र बजारमा उपभोक्ताको भीड़ लागेको छ। काठमाडौँ उपत्यका बजारमा यति बेला किनमेल गर्नेको भीड़भाड़ देखिन्छ। मुख्य व्यापारिक केन्द्र, शपिङ मल, डिपार्टमेन्टल स्टोर्स तथा स्थानीय पसलमा पनि ग्राहकको भीड़ बढ़ेको छ। चाड़पर्व लक्षित छूट तथा विशेष अफरले पनि बजारमा उपभोक्तालाई आकर्षित गरिरहेको छ। गाउँघरमा भन्दा तुलनात्मक रूपमा सस्तो पर्ने भएकोले काठमाडौँबाटै लत्ता कपड़ा किनमेल गरी लैजाने गरेको कतिपयको भनाई छ। तर चाड़ पर्वमा बजारमा चहल पहल बढ़ेको भए पनि उपभोक्ताको क्रय शक्ति र व्यवसायको व्यापारिक अपेक्षाका बीच भने तालमेल देखिन्न। ललितपुरको मंगल बजारमा 3 दशकदेखि कपड़ाको व्यापार गर्दै आएका घनश्याम रौनियारले यस वर्षको दशैंमा विगतको तुलनामा व्यावसायिक उत्साह कम रहेको बताउनु भएको छ। बाढ़ी पहिरो, महँगी, आर्थिक संकट लगायतका कारण उपभोक्ताले खुलेर खर्च गर्न नसकेका पनि उहाँको भनाई छ।
5: दशैंको पाँचौ दिन आज स्कन्द माता भगवतीको पूजा गरेर मनाइँदैछ। दुर्गा भवानीको 9 रूप मध्ये 5 रूप स्कन्द माता भवानीको भगवतीको पूजा गर्ने चलन छ। नवरात्राका 9 दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्द माताको पूजा गर्ने परम्परा छ। त्यस्तै छैटौ दिन कात्यायनी, सातौ दिन कालदात्री, आठौ दिन महागौरी र नवौ दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ।
4: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्न मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका 2083 जारी गरेको छ। यसअघिको स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान निर्देशिका 2073 कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जानकारी दिएको छ। नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10-10 मापदण्ड निर्धारण गरेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य अधिकार र आवश्यकता अनुसार सेवा प्रवाह गर्नु निर्देशिकाको मुख्य उद्देश्य छ। निर्देशिका अनुसार सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। त्यस्तै बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ। निर्देशिकाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 को प्रभावकारी कार्यान्वयनमा सहयोग गर्दै आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तु बिक्री वितरण र प्रवर्धनलाई नियमन गरी स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्नेछ। सुत्केरी र नवजात शिशु स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र सम्भावित समस्याको पहिचान गर्न स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति अर्थात फोकल पर्सन तोक्नुपर्ने व्यवस्था गरिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। सदर चिड़ियाखानाले चम्पा र चिम्पूको जन्मदिन मनाएको बारे रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 3 करोड़ सम्मको कर्जा सुविधा,
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिन्जेल हामीले 2 महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा संचिति 40 खर्ब 65 अर्ब नाग्यो, झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त, घटस्थापना यता आजसम्म झण्डै 2,63,000 काठमाडौँ छाडे, लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई आग्रह, हेटौँडा सिस्नेरी फर्पिङ सड़कमा आजदेखि टाइम कार्ड लागू, दशैं र तिहारका लागि 22,000 क्विन्टल चिनी मौजदात किनमेलका लागि बजारमा भीड़ बढ़्यो, तर महँगीले उपभोक्ता र व्यापारीको अपेक्षा बीच तालमेल हुन सकेन लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी खबर। तिब्बती भाषा अध्ययनका लागि कञ्चनपुरको गड्डा चौकी नाका भएर भारतको देहरादून लैजाँदै गरिएका 25 जना बाल बालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले 10 वर्ष मुनिका 25 बाल बालिकालाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाल फर्काएको जानकारी दिनुभयो। हुम्लाको सिमकोटका बाल बालिकालाई वनवासमा रहेको एसएसबीको चेकपोस्टले नेपाल फर्काएको उहाँले बताउनु भएको छ। बाल बालिका अहिले इलाका प्रहरी कार्यालय गड्डा चौकीमा छन्। कञ्चनपुर प्रहरीका अनुसार हुम्लाको सिमकोट गाउँपालिका 8 का ती बाल बालिकालाई पञ्चवीर बुढाले भारत लैजाँदै गरेको खुलेको छ। यसबारे थप अनुसन्धान भइरहेको छ।
4: ललितपुरमा रहेको सदर चिड़ियाखानामा चिम्पाञ्जी पनि छ। 9 वर्ष अघि बिरामी र नाजुक अवस्थामा चिड़ियाखाना आइपुगेका चम्पा र चिम्पू नामका चिम्पाञ्जी आज सबैका लागि आकर्षण बने। अफ्रिकाबाट अवैध रूपमा नेपाल ल्याइएका यी दुई चिम्पाञ्जीलाई उद्धार गरी अहिले संरक्षण गरिएको छ। चिम्पाञ्जीको 9 औं जन्मदिन र यस अवसरमा भएको कार्यक्रमबारे सुनौ यो रिपोर्ट।
5: जावला खेलको चिड़ियाखाना भित्र चम्पा र चिम्पू नामका चिम्पाञ्जी राखिएको ठाउँमा आज बिहान विशेष उत्सव भयो। पहेलो र निलो रिबनले सजाइएको थियो उनीहरूको वासस्थान। भित्तामा चिम्पाञ्जीका तस्विरसँगै जन्मदिनको शुभकामना लेखिएका सन्देश तासिएका थिए। चिड़ियाखानाका कर्मचारीले केक काटे, दर्शकले ताली बजाउँदै चम्पा र चिम्पूलाई जन्मदिनको शुभकामना दिए। उनीहरूका लागि विशेष खानेकुरा समेत तयार गरिएको थियो। चिड़ियाखाना की संरक्षण अधिकृत रेणुका भण्डारी:
10: फ्रुट्स को भेराइटीज र फलफूलहरू पनि अनि फलफूल र भेजिटेबल्सहरू मिक्स गरेर हामीले यहाँ तयार पारेका छौं, जसमा एभोगाडो अनि ड्रैगन फ्रूट, खरबुजाहरू अनि अंगूर, त्यस्तै नट्सहरू पनि छ, अनि त्यस्तै सागसब्जीहरू पनि मिलाएर हामीले तयार पारेका छौं।
5: केक काटेपछि चिड़ियाखानाका कर्मचारी फलफूल र तरकारीले भरिएको नाङ्लो बोकेर चम्पा र चिम्पूलाई राखिएको ठाउँभित्र पसे। चम्पा र चिम्पूले आआफ्नो भाग लिएर खान थाले। केही बेरमै उनीहरू उत्साहित हुँदै कराउन थाले। चिम्पू भाले हो,
11: उसको उमेर चम्पा भन्दा सानो छ, तर आकारमा भने चिम्पू ठूलो र उसले धेरै खाने गर्छ। चम्पा पोथी हो, उसलाई काजु, पिस्ता, बदाम लगायतका सुक्खा फलफूल मन पर्छ। जन्मदिनका अवसरमा फरक तरिकाले खानेकुरा पाउँदा दुवै उत्साहित देखिएका छन्। विक्रमसम्म 2074 सालमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अफ्रिकी देशबाट अवैध रूपमा नेपाल ल्याइएका यी दुई चिम्पान्जीलाई उद्धार गरी चिडियाखानामा ल्याएको थियो। त्यति बेला उनीहरूको स्वास्थ्य अवस्था निकै नाजुक थियो। 4 देखि 6 महिना त उनीहरू बिरामी अवस्थामा थिए। चिम्पान्जीका ती दुई बच्चालाई सुरुदेखि नै विशेष स्याहार र उपचारको आवश्यकता परेको थियो। सदर चिडियाखानाका सूचना अधिकारी गणेश कोइराला,
12: यिनीहरूलाई चाहिँ अलिकति टेम्परेचर चाहिँ मेन्टेन गर्नुपर्ने हुन्छ, अलिकति यो विन्टरको बेलामा चाहिँ तातो दिनुपर्ने हुन्छ, त्यसले गर्दा ती सुविधा सम्पन्न हिसाबले चाहिँ हामीले चिडियाखानामा राखेका छौँ। त्यस कारणले यिनीहरूको चाहिँ हेल्थ पनि राम्रो छ, स्वस्थ छन्।
11: चम्पा र चिम्पूलाई सुरुदेखि नै स्याहार गर्दै आएका छन् रामकाजी प्रहरीले। आफूलाई स्याहार गर्ने रामकाजीलाई चम्पा र चिम्पूले राम्ररी चिन्छन्। दर्शकका बीचमा कमै आउने चम्पा र चिम्पू प्रहरीसँग भने घुलमिल छन्। उहाँसँग अङ्कमाल गर्ने, सँगै बस्ने र खेल्ने गर्छन्। प्रहरीका अनुसार चम्पा र चिम्पूको स्वभाव मानिसका बच्चाको जस्तै चकचके छ।
13: मान्छेको बच्चालाई त अलिकति चकचक गर्यो भने चिम्पान्जी भन्छ, भने यो रियल चिम्पान्जी हो, यो त चकचक हुने त स्वाभाविकै भयो। कसैले जिस्काइदियो भने उनीहरू आकर्षित भएर जिस्किने, कराउने भने खुसी भएर कराउने हो। त्यति लामो समयसम्म रिसाएर चाहिँ बस्दैन, एकैछिन चाहिँ मिलिहाल्छन्। विशेष गरी हामीले यसलाई चाहिँ बास्केटबल दिन्छ, बास्केटबल खेल्छ। यिनीहरूले मन परेको चिज लिइहाल्यो भने यसलाई खेल्न नपुग्ने जल उफिर्दै दिँदैन।
11: चम्पा र चिम्पूको वर्षभरिको आहार व्यवस्थापनमा दाताको पनि सहयोग छ। राजी राणा प्रभु शमशेर ट्रस्टले उनीहरूको वर्षभरिका लागि खानेकुराको व्यवस्थापन गर्न 10 लाख रूपियाँ उपलब्ध गराउँदै आएको छ। चिडियाखानाको संरक्षण शिक्षा शाखामा 20 वर्षदेखि कार्यरत मती सरा दाहाल,
14: राजी राणा प्रभु शमशेर ट्रस्टबाट चाहिँ हामीलाई वर्ष दिनको लागि चिम्पान्जीको खाना आउँछ 10 लाख वर्षको। त्यसैबाट चाहिँ हामीले चिम्पान्जीको चाहिँ वर्षभरिको खानेकुराहरू खुवाउने गर्छौँ, भेराइटीवाला।
11: जनावरको जन्मदिन मनाउने चलन सदर चिडियाखानामा नयाँ हो। यसअघि जलघोडाको जन्मदिन मनाइएको थियो भने सबैभन्दा पहिले 77 वर्षकी हात्ती पवनकलीको जन्मदिन मनाइएको थियो। जनावरको जन्मदिन मनाउँदा उनीहरूप्रति माया, सम्मान र संरक्षणको भावना विकास हुने चिडियाखानाका सूचना अधिकारी गणेश कोइराला बताउनुहुन्छ।
12: चिडियाखानामा चाहिँ भएका जीव जन्तुहरूलाई पनि त्यो किसिमको चाहिँ रेस्पेक्ट गरिँदो रहेछ है भन्ने कम्तीमा पनि वाइल्ड लाइफ प्रतिको चाहिँ आफ्नो परिवारकै रूपमा चाहिँ सम्झिएर चाहिँ माया गर्नुपर्छ है, त्यो सन्देश दिनको लागि समेत पर्यटकको चाहिँ आफ्नै महत्व छ जस्तो लाग्छ।
4: रिपोर्ट पछि फेरि पनि खबरकै सिलसिला। आज अक्टोबर 15 तारीक विश्व हात धुने दिवस, हात धुने नायक बनौ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस केन्द्रित कार्यक्रम भएका छन्। सन् 2008 मनाउन थालिएको यो दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय र विभिन्न संघ संस्थाले साबुन पानीको प्रयोगबारे जनचेतनामूलक कार्यक्रम गर्ने गर्छन्। हात सफा नहुँदा फैलने संक्रामक रोगका कारण विश्वभर हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउने गरेका छन्। नियमित र सही तरिकाले हात धुने व्यवहारले 50% भन्दा बढ़ी संक्रामक रोगहरूबाट सहज जोगिन सकिने स्वास्थ्यका विशेषज्ञ बताउँछन्। साबुन पानीले हात धुनुलाई सबैभन्दा प्रभावकारी मानिन्छ।
11: यसैबीच आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस, प्रकृतिको रेखदेखमा ग्रामीण महिला किसान भन्ने नाराका साथ नेपाल सहित विश्वभर मनाइएको छ। संयुक्त राष्ट्रसंघले सन् 2026 अन्तर्राष्ट्रिय महिला किसान वर्षका रूपमा समेत घोषणा गरेकाले यस वर्ष ग्रामीण महिलाको भूमिका थप चर्चामा छ। खाद्य सुरक्षा, कृषि उत्पादन र गरीबी निवारणमा ग्रामीण महिलाहरूको ठूलो योगदान रहेको छ, तर कृषि कर्मको ठूलो हिस्सा ओगटे पनि जमीनको स्वामित्व कर्जा र आधुनिक प्रविधिमा भने अझै पनि महिलाको पहुँच सीमित रहेको छ। नेपाल जस्तो कृषि प्रधान देशमा घर परिवारको हेरचाहदेखि खेतबारीको पसिनासम्म र पर्यावरणको रेखदेखदेखि स्थानीय बिउ बिजन जोगाउनेसम्मका काममा महिलाहरू नै अग्रपंक्तिमा छन्।
4: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा जिस हो
1: देश हो खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित परिवारका लागि 1000 अस्थायी आवास र 1000 स्थायी घर निर्माण गर्ने भएको छ। नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशाल कुमार भण्डारीका अनुसार आवास निर्माणका लागि पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको भवन विभागसँग सम्झौता भएको हो। सम्झौता अनुसार घर गुमाएका झण्डै 5000 भाडा सहायता उपलब्ध गराउने सहमति पनि भएको छ।
4: अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले नेपालले भोगेको प्राकृतिक विपदपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुननिर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंक एडीबीलाई आग्रह गर्नुभएको छ। थाइल्याण्डमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन बैंककमा रहेका अर्थमन्त्री डाक्टर वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच भएको भेटवार्तामा अर्थमन्त्री वाग्लेले विपद पछिको पुनरुत्थान जलवायु उत्थानशील पुननिर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढ़ाउनका लागि स्रोत परिचालन गर्न कान्दालाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनुभयो। यसैबीच भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच विपद बण्ड अर्थात क्यास्ट्रोफ बण्ड सम्बन्धी द्विपक्षीय सम्झौता पनि भएको छ। थाइल्याण्डमा चलिरहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा अर्थमन्त्री वाग्लेको उपस्थितिमा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। यो सम्झौताले नेपालमा ठूलो भूकम्प गएको अवस्थामा अन्तर्राष्ट्रिय पूँजी बजारबाट 8 करोड़देखि 19 करोड़ अमेरिकी डलरसम्म विपद जोखिम वित्त पोषण जुटाउने औपचारिक बाटो खोलेको छ।
5: शेयर बजार लगातार 6 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 4.67 अंकले बढ़ेर 2625.93 बिन्दुमा पुगेको छ। आज बैंक उत्पादन तथा प्रशोधन अन्य र व्यापार बाहेक सबै समूहको उपस्थिति

0: जिल्लाको 4,255 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4,035 रूपियाँमा झरेको हो। यो भनेको 5.17% गिरावट हो। यस्तै सुनको भाव आज तोलाको 1,100 रूपियाँले घटेको छ। हिजो तोलाको 2,89,500 रूपियाँमा कारोबार भएको सुन आज घटेर 2,88,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पार्टी कार्यालय सानेपामा भइरहेको मतगणना आज रातिसम्म सक्ने गरी गणना भइरहेको पार्टीको निर्वाचन समितिले जनाएको छ। समितिका संयोजक प्रेमबहादुर खड्काले विभिन्न समूह बनाई मतगणना भइरहेको जानकारी दिनुभयो।
0: नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का सहित चारजना व्यवसायीलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ। सीआईबीले खड्का सहित रविन्द्र केसी, प्रवीण तिवारी र राम पुकार तिवारीलाई काठमाण्डु र ललितपुरबाट पक्राउ गरेको हो। मलेसियामा रोजगारीमा जाने कामदारलाई आर्थिक भार थप्ने गरी बढ़ी पैसा लिएर सिन्डिकेट चलाएको आरोपमा ब्यूरोले उनीहरूमाथि अनुसन्धान गरिरहेको थियो। पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराध कसुरमा थप छानबिन र अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
1: यसपालिको दशैंमा मौसम समग्रमा अनुकूल र सफा रहने भएको छ। मौसम अनुमान महाशाखाका अनुसार नेपालबाट मनसून पूर्ण रूपमा बाहिरिसकेको छ। अहिले देशको पश्चिमी र स्थानीय वायुको प्रभाव छ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज र भोलि देशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ। मौसमविद संजीव अधिकारीका अनुसार पर्सि शनिबारदेखि देशभरकै मौसम सुधार हुनेछ। महाशाखाका अनुसार दशैंका मुख्य तीन दिनमा पनि मौसम प्रतिकूल हुने सम्भावना छैन। दशैंको मौसम विशेष बुलेटिन छिट्टै सार्वजनिक गर्ने गरी तयारी भइरहेको महाशाखाले जनाएको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। पाकिस्तानको उत्तर पश्चिम शहर पेशावरमा निजी विद्यालयको छत खस्दा 34 जनाको ज्यान गएको छ। आज बिहान अल खैर विद्यालयको छत खस्दा 33 बालबालिका र एक शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ। पेशावरमा रहेको लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमका अनुसार अरू 19 जना घाइते भएका छन्। घाइते मध्ये केहीको अवस्था गम्भीर छ। अस्पतालका अधिकारीहरूका अनुसार ज्यान गुमाउने सबै बालबालिका 13 वर्षभन्दा कम उमेरका छन्। पेशावर प्रहरीले विद्यालयका संचालकलाई पक्राउ गरेको छ। यो विद्यालयका शैक्षिक गुठीका रूपमा संचालित हुँदै आएको थियो। प्रारम्भिक अनुसन्धानमा विद्यालयको भवनको संरचना कमजोर भएको देखिएको छ। खैबर पख्तुन प्रान्तका गवर्नर सफल करिम कुन्दीले शिक्षा सल्लाहकारलाई यस घटनाको विस्तृत प्रतिवेदन पेश गर्न घाइते बालबालिकाको सम्भव भएसम्म राम्रो उपचार पाउने कुरा सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको खबरमा उल्लेख छ। यसैबीच पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले यो घटनाले देश नै स्तब्ध भएको बताउनु भएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। रियल मड्रिडका भिनिसियस जुनियरले स्पेनिस लीगमा बार्सिलोनासँगको आउँदो खेल गुमाउने भएका छन्। गएको हप्ता लालिगामा भिल्लारियलसँगको खेलको क्रममा विपक्षी खेलाड़ीको कपाल तानेको घटनामा उनलाई 4 खेलको प्रतिबन्ध लगाइएको छ। ब्राजिलका फरवार्डले मड्रिडका आउँदो 4 लीग खेल गुमाउनेछन्। यसमा यही अक्टोबर 25 प्रतिद्वन्दी तथा लीग च्याम्पियन बार्सिलोनासँग हुने बहुप्रतीक्षित एल क्लासिको खेल पनि समावेश छ। स्पेनिस फुटबलका दुई ठूला र परम्परागत प्रतिद्वन्दी क्लबहरू रियल मड्रिड र बार्सिलोना बीच हुने खेललाई एल क्लासिको भनिन्छ। विश्व फुटबलमै यो खेल सर्वाधिक हेरिने र रोमाञ्चक क्लब स्तरीय खेल मानिन्छ। गएको हप्ता भिल्लारियलसँगको खेलमा भिनिसियसले रातो कार्ड पाएपछि स्पेनिस महासंघको अनुशासन समितिले हिजो उनीमाथि प्रतिबन्धको घोषणा गरेको हो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: 2 महिनामा 4,36,00,000 रूपियाँ रेमिट्यान्स भित्रियो। विदेशी मुद्रा संचित 40,65,00,000 नाग्यो। झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त।
1: दशैं र तिहारका लागि 22,000 क्विन्टल चिनी मौजदात। किनमेलका लागि बजारमा भीड़भाड़ बढ़्यो तर महँगीले उपभोक्ता र व्यापारीको अपेक्षा बीच तालमेल हुन सकेन।
0: सदर चिड़ियाखानाले चम्पा र चिम्पूको जन्मदिन मनायो। वन्यजन्तुप्रति माया र संरक्षणको सन्देश दिन खोजिएको भनाई।
1: पाकिस्तानको पेशावरमा निजी विद्यालयको छत खस्दा 34 जनाको ज्यान गयो, 19 जना घाइते, विद्यालयका संचालक पक्राउ।
0: र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो
3: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
2: हे तेरी तिमीले भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
3: पहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
2: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
3: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि
2: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुनसादी पसल हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
4: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्
5: मनोकामना सुनचाँदी पसल
6: चैनपुर छ त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 9862 13 67 44 9915 38 77 75

महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी मनहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त कृष्ण तामाङ बुबा सिंहमान तामाङ आमा कालुमाया तामाङ छोरी आर्या तामाङ भान्जीहरू प्रशंसा राई पद्मा राई दिदी बेना शर्मिला तामाङ अर्जुन मगर लगायत समस्त तामाङ परिवार पाँच सबल

0: नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा कार्यक्रम लोक सुतारी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण रेडियो प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। मित्र आले महोत्तरी हाल मलेसिया,
1: विजय लिम्बु 5-1 कुशवा हाल मलेसिया,
0: सोनिम शेर्पा सिद्धितरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
1: राज बिरही काइला इटहरी सुनसरी हाल मलेसिया,
0: सरस्वता पोखरेल सैना मैना नगरपालिका 6 बुटवल,
1: जीवन फावेन सभा पोखरी गाउँपालिका 4 शङ्खुवा सभा हाल मलेसिया,
0: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका 2 बाला शङ्खुवा सभा,
1: सूरज राई तुम्सा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
0: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिम भोजपुर हाल कुवेत,
1: अनिस टेम्बे लिम्बु सभा पोखरी गाउँपालिका 4 शङ्खुवा सभा हाल मलेसिया,
0: जुनिता चामलिङ राई फिदिङ नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत,
1: हजुर कृष्ण तामाङ 5-1 नगरपालिका 6 वाना हाल साउदी अरब,
0: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
1: साइली सुनिया कोलम मकालु गाउँपालिका 6 शङ्खुवा सभा,
0: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
1: सपना तामाङ मोक्तान 5-1 नगरपालिका 7 वावन शङ्खुवा सभा,
0: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
1: विस्कल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवा सभा फिलहाल साउदी अरब,
0: युनिसफ लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवा सभा,
1: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवा सभा हाल कतार,
0: सुनिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवा सभा,
1: दिलसा राई देउमाई नगरपालिका 1 इलाम,
0: र ठुङ्गाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खुवा सभा एवं समस्त कार्यक्रम लोक चौतारी प्रायोजक परिवार।
2: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
3: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि। त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने, अब चैनपुरतिरै जानु पर्ला।
4: ल त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
3: सब थोक त्यहीँबाट हुन्छ त।
4: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
5: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
6: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधि नगरपालिका 4 ओखरगोटे शङ्खुवा सभा, मोबाइल 9841993181 र 9979786333।
3: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।

नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मिडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि उन्नति प्रगति तथा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवन थाबेन, सभापोखरी गाउँपालिका चार, पङ्खुवा सभा, हाल मलेसिया।

0: हौ
1: लाउरेहरू हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
1: हौ लु समस्याको समाधान भनेकै म हो
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
1: हौ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
3: लु अब त्यहीँबाट जाने
1: लाखै सल्लाह दिएको के पाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 फोङटिङमा किनेर ल्याएको रेडियो छ लु सुनौ त
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525-51094 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054-58302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल

0: दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, आफन्तको न्यानो माया सम्झी आँखाभरि सपना सजाउँदै, टीका जमरा र आशीर्वाद सँगै संस्कृतिको सुगन्ध फैलियोस्, टाढा भए पनि नेपाली मनमा आफ्नोपनको दीप बलिरहोस्। देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा विजयादशमी 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। राजविरही काइला पिटहरी सुनसरी हाल प्रवास मलेसिया।
1: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजकीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826333964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: लुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखै सल्लाह लिएर के पाक त बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरू ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852154994, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
0: नेपालीहरूको महान पर्व बडा दशैंको पावन अवसरमा कार्यक्रम क्षितिज पारी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। छविलाल राई, पहौले साइला, सम्पूर्ण नगरपालिका 9, किराँत चौक भित्रे संखुवा सभा।
5: सपना सासङखर, माझी नगरपालिका 4, देवढुङ्गा संखुवा सभा।
0: जीवन फावेल, सभा पोखरी गाउँपालिका 4, संखुवा सभा, हाल मलेसिया।
5: युनिसा तामाङ, धर्मदेवी नगरपालिका 4, मामलिङ संखुवा सभा।
0: निशान युङहाङ, मङ्सेबुङ गाउँपालिका 3, इलाम।
5: छुल्दाई श्रीराम दाहाल, चैनपुर नगरपालिका 11, लोहाकोट संखुवा सभा।
0: राजविरही काइला, इटहरी सुनसरी, हाल मलेसिया।
5: निरुषा खालिङ राई, चैनपुर नगरपालिका 9, भित्रे संखुवा सभा।
0: देवराज राई, चैनपुर नगरपालिका 10, लेवारिङ संखुवा सभा, हाल काठमाडौँ।
5: हिमाल चामलिङ राई, सभा पोखरी गाउँपालिका 2, ज्यामिरे संखुवा सभा, हाल मलेसिया।
0: सुजन कुलुङ राई, सिलिचुङ 1, बैसुन्दा संखुवा सभा, हाल कतार।
5: जुनिता चामलिङ राई, पेदिम नगरपालिका 5, सरसिउला केराबारी पाँच, हाल कुवेत।
0: विजय लिम्बु, 5 छपन्न नगरपालिका एक कुशुवा सङ्खुवा सभा हाल मलेसिया।
5: सन्तोष यखा सैनपुर नगरपालिका एघार लोहाकोट सङ्खुवा सभा हाल कुवेत।
0: राजेशी ललित बल भोजपुर एक भाङराङ भोजपुर हाल साउदी अरब।
5: विश्वजीत दिनी धर्मदेवी नगरपालिका दुई तामाफोक सङ्खुवा सभा हाल कतार।
0: नवीन गुरुङ पाँच छपन्न नगरपालिका नौ सङ्खुवा सभा हाल मलेसिया।
5: शुक्रराज यखा चैनपुर नगरपालिका दस खराङ सङ्खुवा सभा।
0: गजेन्द्र जिमी चैनपुर नगरपालिका एघार लुहाकोट सङ्खुवा सभा।
5: सन्तोष काफले सदानन्द नगरपालिका आठ दिङला भोजपुर।
0: सुरज राई तुम्सा पोवादुम्मा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया।
5: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ सङ्खुवा सभा।

साँझ 7 बजेको अरुण खबरमा रमाको नमस्कार। अरुण खबरको शुरूमा मुख्य खबरका शीर्षकहरू। संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत सर्वसम्मत रूपमा अस्वीकृत। आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी। तिब्बती भाषा पढ़ाउन भारत लैजाँदै गरेका 25 जना बाल बालिकाको उद्धार। पाकिस्तानमा विद्यालयको थाना खस्ता 34 जनाको ज्यान गयो। र कपाल तानेको घटनामा रातो कार्ड पाएपछि भिनिसियसले एल क्लासिको घुमाउने। अरुण खबर 97.6 मेगाहर्जमा कोशी प्रदेशका विभिन्न भूभागमा प्रत्यक्ष रूपमा सुन्न सकिन्छ भने अनलाइनमा www.radioarun.com.np साथै सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो एलएफएम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशन सँगै रेडियोका अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सकिन्छ। नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका 2 राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत भएका छन्। संसदीय समितिको हिजोको बैठकले साउदी अरबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम अस्वीकृत गरेको हो। उच्च नैतिक चरित्र नभएको ठहर गर्दै सुनारको नाम अस्वीकृत गरिएको हो भने खरेलको नाम आर्थिक अवचलन र पावर व्यवसायसँगको लेनदेनको आरोपमा अस्वीकृत भएको छ। बैठकमा दुवैलाई नाम फिर्ता लिन अवसर दिए पनि उनीहरूले मानेका थिएनन्। सुनार विरूद्ध महिला हिंसा, धम्की र आर्थिक अनियमितताका गम्भीर उजुरी तथा डिजिटल प्रमाणहरू प्राप्त भएका थिए। सुनवाईको क्रममा सांसदहरूले उठाएका प्रश्नमा उनको जवाब चित्त बुझ्दो नभएको र प्रस्तुत अडियो भिडियो प्रमाणले उच्च नैतिक चरित्र पुष्टि नगर्ने निष्कर्ष निकालेको छ। त्यसैगरी मलेसियाका लागि प्रस्तावित खरेलमाथि म्यान पावर व्यवसायीसँग रकम लिएको, विवादास्पद गाड़ी प्रयोग गरेको र विभिन्न संस्थाको आर्थिक घोटालामा मुछिएको आरोप लागेको थियो। संसदीय सुनवाई समितिले 15 सदस्यीय पूर्ण बैठकबाट दुवैको नाम सर्वसम्मतिले अस्वीकृत गरेको हो। नेपालको संसदीय इतिहासमा नाम फिर्ता लिने गरिए पनि समितिबाटै राजदूतको नाम अस्वीकृत भएको यो पहिलो घटना हो। समितिबाट भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरन जंग थापा, बेलायतका लागि गौरव शमशेर जबरा, जर्मनीका लागि सरो जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, कोरियाका लागि डाक्टर संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरजन र श्रीलंकाका लागि मञ्चला कुमारी झाको नाम अनुमोदन भएको छ। त्यसैगरी जापानका लागि प्रस्तावित राजदूत विज्ञान कुमार थापाको नाम भने समितिले स्थगित गरेको छ। सभापत श्रेष्ठका अनुसार थापाको हकमा परराष्ट्र मन्त्रालयबाट थप प्रमाण तथा पालिका संघको संलग्नताबारे स्पष्टता मागिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्न मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम संचालन निर्देशिका 2083 जारी गरेको छ। यसअघिको स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान निर्देशिका 2073 कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जानकारी दिएको छ। नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10-10 वटा मापदण्ड निर्धारण गरेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य अधिकार र आवश्यकता अनुसार सेवा प्रवाह गर्नु निर्देशिकाको मुख्य उद्देश्य छ। निर्देशिका अनुसार सुत्केरी हुने क्रममा रोगीको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। त्यस्तै नवजात शिशुलाई आमाकै सयामा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिएको छ। निर्देशिकाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 प्रभावकारी कार्यान्वयनमा सहयोग गर्दै आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्री वितरण र प्रवर्धनलाई नियमन गरी स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्नेछ। सुत्केरी र नवजात शिशु स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने
आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र सम्भावित समस्याको पहिचान गर्न स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति फोकल पर्सन तोक्नुपर्ने व्यवस्था गरिएको छ। निर्देशिकाले स्तनपानका लागि अनुकूल वातावरण निर्माण गर्ने र आमालाई आवश्यक सहयोग उपलब्ध गराउनेछ। त्यस्तै आमा र नवजात शिशुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नेमा जोड़ दिएको छ। नयाँ निर्देशिका मार्फत प्रसवदेखि सुत्केरी पछिको अवस्थासम्म मातृ तथा नवजात शिशु मैत्री सेवाको निरन्तरता सुनिश्चित गर्दै स्तनपानको संरक्षण प्रवर्धन र सहयोगलाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको छ। तिब्बती भाषा बढ़ाउनका लागि कञ्चनपुरको गड्डा चौकी नाका भएर भारतको देहरादून लैजाँदै गरिएका 25 जना बाल बालिकाको सीमा क्षेत्रबाट उद्धार भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले 10 वर्ष मुनिका 25 बाल बालिकालाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाल फर्काएको जानकारी दिनुभयो। हुम्लाको सिमकोटका बाल बालिकालाई वनवासमा रहेको एसएसबीको चेकपोस्ट पोस्टले नेपाल फर्काएको उहाँले बताउनु भएको छ। ती बालबालिका अहिले इलाका प्रहरी कार्यालय गड्डा चौकीमा छन्। कञ्चनपुर प्रहरीका अनुसार हुम्लाको सिमकोट गाउँपालिका 8 का ती बालबालिकालाई पञ्चवीर बुढाले भारत लैजाँदै गरेको खुलेको छ। यसबारे थप अनुसन्धान भइरहेको छ। भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच विपद बण्ड अर्थात क्याट्रसफोर्ड बण्ड सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ। थाइल्याण्डमा चलिरहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा अर्थमन्त्री सोडी मुवागलेको उपस्थितिमा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। यस सम्झौताले नेपालमा ठूलो भूकम्प गएको अवस्थामा अन्तर्राष्ट्रिय पूँजी बजारबाट 8 करोड़देखि 19 करोड़ अमेरिकी डलरसम्म विपद जोखिम वित्त पोषण जुटाउने औपचारिक बाटो खोलेको छ। 3 वर्ष अवधिको यो बण्ड मार्फत ठूलो भूकम्प आउँदा तोकिएका प्राविधिक मापदण्डका आधारमा नेपालले क्षतिपूर्तिको रकम छिटो प्राप्त गर्न सक्नेछ। बण्डको संरचना निर्माण जारी गर्ने प्रक्रिया र प्रभाव मूल्यांकनमा विश्व बैंकले नेपाललाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ। सम्झौता अनुसार प्रारम्भिक अध्ययन कानूनी सल्लाहकार तथा जोखिम विश्लेषणका लागि नेपालले 3 लाख अमेरिकी डलर उपलब्ध गराउनेछ। यो सम्झौताले भविष्यमा अन्य प्राकृतिक विपदको सुरक्षणका लागि समेत अन्तर्राष्ट्रिय पूँजी बजारको सहयोग लिने बाटो खुल्ला गरेको छ। बण्डको भुक्तानी भूकम्पको तीव्रता ठाउँ वा अन्य पूर्व निर्धारित प्राविधिक सूचकका आधारमा हुने भए पनि प्रिमियम शर्त र भुक्तानी सीमा अझै तय हुन बाँकी छन्। शेयर बजार लगातार 6 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 4.67 अंकले बढ़ेर 2625.93 बिन्दुमा पुगेको छ। आज बैंक उत्पादन तथा प्रशोधन अन्य र व्यापार बाहेक सबैसम्मको उपसूचक बढ़ेको छ। आज 172 वटा कम्पनीको शेयर बढ़ेकोमा 90 वटाको घटेको छ। 15 वटा कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज बेनी हाइड्रो पावर प्रोजेक्टको शेयर 15% बढ़ेको छ। बजार सामान्य उकालो लागेको दिन सिद्धार्थ बैंकको डिभेन्चर 2079.3% घटेको छ। आज निफ्टी सँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.13 अर्ब करोड़को कारोबार भएकोमा आज 349 वटा कम्पनीको 1.36 करोड़ किता शेयर 4.71 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। पाकिस्तानको उत्तर पश्चिमी शहर पेशावरमा निजी विद्यालयको छाना खस्दा 34 जनाको ज्यान गएको छ। आज बिहान अल खैर विद्यालयको छत खस्दा 33 बालबालिका र 1 शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ। पेशावरमा रहेको लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद ओसिमका अनुसार कम्तीमा अरू 19 जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ। अस्पतालका अधिकारीहरूका अनुसार ज्यान गुमाउने धेरैजसो बालबालिका 13 वर्षभन्दा कम उमेरका छन्। पेशावर प्रहरीले विद्यालयका संचालकलाई पक्राउ गरेको छ। यो विद्यालयका शैक्षिक गुठीका रूपमा संचालित हुँदै आएको थियो। प्रारम्भिक अनुसन्धानमा विद्यालयको भवनको संरचना कमजोर भएको देखियो
गरेको छ। खैबर पख्तुनख्वा प्रान्तका गवर्नर फसल करिम कुण्डीले शिक्षा सल्लाहकारलाई यस घटनाको विस्तृत प्रतिवेदन पेश गर्न र घाइते बालबालिकाले सम्भव भएसम्म राम्रो उपचार पाउने कुरा सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको खबरमा उल्लेख छ। यसैबीच पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले यो घटनाले देश नै स्तब्ध भएको बताउनु भएको छ। रियल मड्रिडका भिनिएस जुनियरले स्पेनिस लीगमा बार्सिलोनासँगको आउँदो खेल गुमाउने भएका छन्। गएको हप्ता ला लिगामा भिलारियलका खेलाड़ी नाथन सालिबाको कपाल तानेको घटनामा भिनिसियसलाई 4 खेलको प्रतिबन्ध लगाइएको छ। ब्राजिलका फरवार्डले मड्रिडका आउँदो 4 लीग खेलहरू गुमाउनेछन्। यसमा यही अक्टोबर 25 प्रतिद्वन्दी तथा लीग च्याम्पियन बार्सिलोनासँग हुने बहुप्रतीक्षित एल क्लासिको खेल पनि समावेश छ। स्पेनिस फुटबलका दुई ठूला र परम्परागत प्रतिद्वन्दी क्लबहरू रियल मड्रिड र बार्सिलोना बीच हुने खेललाई एल क्लासिको भनिन्छ। विश्व फुटबलमै यो खेल सर्वाधिक खेलिने र रोमाञ्चक क्लब स्तरीय खेल मानिन्छ। भिलारियलसँगको खेलमा भिनिसियसले रातो कार्ड पाएपछि स्पेनिस महासंघको अनुशासन समितिले हिजो उनीमाथि प्रतिबन्धको घोषणा गरेको हो। अरुण खबरको अन्त्यमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत सर्वसम्मत रूपमा अस्वीकृत। आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी। तिब्बती भाषा पढाउन भारत नै जाँदै गरेका 25 बालबालिकाको उद्धार। पाकिस्तानमा विद्यालयको थाना खस्ता 34 ज्यान गयो। र कपाल तानेको घटनामा रातो कार्ड पाएपछि भिनिसियसले एल क्लासिको गुमाउने। हुन्छ अरुण खबर अहिलेलाई यति नै। अन्य नयाँ खबरका साथमा भोलि साँझ 7 पुनः उपस्थित हुने नै छु। रेडियो अरुण सुन्दै रहनुहोस् र म बिदा हुन्छु। नमस्कार।

0: नेपाली ग्रुपको महान पर्व विजय दशमी 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण रेडियो प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: राइनी राजकला,
0: छोरा रविन कुलुङ राई,
1: बाबा बिरकुबीर कुलुङ राई,
0: आमा सुमित्रा कुलुङ राई,
1: भाइ नितेश कुलुङ राई,
0: बहिनीहरू अर्चना, विनिता, जयकला, शशिकला कुलुङ राई एवं समस्त कुलुङ राई परिवार सिलिचोङ गाउँपालिका एक शिशुवा गोगने

0: ज्ञान छ, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए,
0: होइन आजै आइपुग्छस् र।
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
2: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो,
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
4: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
5: अब त्यहीबाट जाने
3: लाखै सल्लाह बेगर के प्वाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
6: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
7: सिडीमा बाजे औला बाजी छोराको आउने दिन गन्दै थिन।
6: यसपालिको दसैँमा त मनी घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए, वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुसी पनि यो दसैँमा छाउन पाए, यसपालिको दसैँमा त मनी घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रोमन मोक्तान तामाङ एन्ड मोक्तान परिवार, भोजपुर नगरपालिका 2, हेलौछा, भोजपुर।

0: औ लाउरेहरू हातमा के पो बोकेर लग्यो गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
0: औ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
1: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीबाट जाने
0: लाखे सल्लाह दिएर के पाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 किनेरु ल्याएको रेडियो छ लु सुनौँ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके उपचार गर्न कहाँ जाने होला
5: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि
4: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया
5: ए लु जचाउन जानुपर्छ काका
4: जान त जानु तर खोइ कहाँ पो जानु राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला
6: ल छ नि काका 0.6 छेउ 1300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल त्यहाँ गए त भइगयो नि
7: पुरानो ग्यास्ट्रिक अल्सर हर्स दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाड जोड्ने नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाँचोपनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै इसिजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ
8: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बेलुकी 7 फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
7: 24 फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ साथै 24 एमबीबीएस सेवा पनि उपलब्ध छ
8: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ
6: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन सम्पर्क नम्बर 0295702092 फोन नम्बर 9843445019
9: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ त्यसैले मायोपियाबाट जोगिन वा बनौ मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस् नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सम्म सञ्चालित छ नाम टिपाउनका लागि मोबाइल नम्बर 9862639464 नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार

0: विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मिडियाप्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सपना शासङ्खर मादी नगरपालिका चार देवडुङ्गा शङ्खुवा सभा,
0: सन्तोष तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा हाल कतार,
1: युनिसा तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा,
0: रजिन विश्वकर्मा पाँच खपन नगरपालिका चार होक्से शङ्खुवा सभा,
1: सुमिता लिम्बुखिङ चैनपुर नगरपालिका दश खराङ शङ्खुवा सभा,
0: सपना तामाङ पाँच खपन नगरपालिका सात वाबुन शङ्खुवा सभा,
1: सम्झना रुङदाङसा सभा पोखरी गाउँपालिका दुई च्यामिरे शङ्खुवा सभा,
0: राज याखा चैनपुर नगरपालिका दश खराङ शङ्खुवा सभा,
1: ज्ञान बहादुर खाती धर्मदेवी नगरपालिका सात गाडेको ढुङ्गा शङ्खुवा सभा
0: र चन्द्रमा तामाङ पाँच खबर नगरपालिका सात वाबुन शङ्खुवा सभा।

0: सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
1: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख व्यक्तिको धुन।

दसैँ आयो, धनीलाई उमङ्ग छायो, गरिबलाई त दस लाग्यो, सबैलाई नै नशा लाग्यो। आयो ठुलो दसैँ आयो, आयो आयो दसैँ आयो, धनीलाई उमङ्ग छायो, गरिबलाई त दस लाग्यो।

0: आँखा उपचार केन्द्र।
1: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
0: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर शङ्खुवा सभा।
2: कष्ट हरेर आयो बडा दशैं, मनमा खुशी छरेर आयो बडा दशैं, नेपाली जनको महान पर्व सबैले मनाऊ, उमङ्ग पन भरेर आयो बडा दशैं। बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू एवं समस्त नेपाली जनहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। ठुङ्गाई श्रीराम दाहाल, श्रीमती संगीता कार्की दाहाल, छोरा रविन दाहाल, छोरी पुनम दाहाल, बुबा चपट बहादुर दाहाल, आमा गंगामाया दाहाल, भाइ राजेन्द्र दाहाल, बुहारी सुशीला दाहाल, भतिजा प्रज्वल र युकेश दाहाल लगायत सम्पूर्ण दाहाल परिवार, चैनपुर नगरपालिका 11 लुहाकोट संघ सभा।

0: लाउरेहरू
1: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइको छ भन्थ्यो जुसेले।
2: लुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीँबाट जाने
1: लाखे सल्लाह देखेर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त, 1950 किनेर ल्याएको रेडियो छ। लु सुन त,
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
6: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछस् त।
5: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
6: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जा न, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
5: धन्यवाद दादा, म अहिले नै गइहाले।
6: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841 50 600,
5: खराङ सम्पर्क सञ्जीव कटवाल 9916348440,
6: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल, सम्पर्क नम्बर 9400069।

0: स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: दुई महिनामा भित्रियो 4 खर्ब 36 अर्ब रूपियाँ रेमिटेन्स, विदेशी मुद्रा संचित 40 खर्ब 65 अर्ब नाग्यो।
0: वैदेशिक रोजगारीमा मलेसिया जानेको स्वास्थ्य परीक्षणमा ठगी, भारत लैजाँदै गरिएका हुम्लाका 25 बालबालिकाको कञ्चनपुर नाकाबाट उद्धार।
1: कंग्रेस महाधिवेशन अन्तर्गत मतगणना अन्तिम चरणमा नयाँ कार्य समितिमा विशेष महाधिवेशन पक्ष धर्के वर्चस्व।
0: रूसी तेल प्रशोधन केन्द्रमा फेरि आक्रमण गर्ने युक्रेनको घोषणा, संयम अपनाउने समय सकिसकेको जेलेन्स्कीको भनाई।
1: र विश्वकप लीग टू क्रिकेटमा क्यानेडासँग ओमान 58 रनले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाङ, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7174-7784 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। चालू आर्थिक वर्षको शुरूआती दुई महिनामा नेपालमा रेमिटेन्स प्रवाहमा उत्साहजनक वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार साउन र भदौ महिनामा मात्रै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरूबाट 4 खर्ब 36 अर्ब 36 करोड़ रूपियाँ रेमिटेन्स भित्रिएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 23.9% वृद्धि हो। राष्ट्र बैंकका अनुसार साउन महिनामा 2 खर्ब 15 अर्ब रूपियाँ भित्रिएकोमा भदौ महिनामा मात्रै 2 खर्ब 21 अर्ब 31 करोड़ रूपियाँ रेमिट्यान्स देशमा भित्रिएको छ। यसै गरी देशको खुद द्वितीय आय अर्थात खुद ट्रान्सफर पनि बढ़ेर 4 खर्ब 69 अर्ब 44 करोड़ रूपियाँ पुगेको छ। रेमिट्यान्समा आएको सुधारसँगै देशको विदेशी विनिमय संचित पनि बलियो बनेको छ। गत असार मसन्तको तुलनामा 4.3% वृद्धि भई कुल विदेशी मुद्रा संचित 40 खर्ब 65 अर्ब 78 करोड़ रूपियाँ पुगेको छ। नेपालको इतिहासमै मजबूत देखिएको यो संचित 20.9 महिनाको वस्तु आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यता देशको आन्तरिक अर्थतन्त्रमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमा पनि सुधार देखिएको छ। साउन महिनामा 23 खर्ब 58 करोड़ मात्र रहेको कर्जा प्रवाह भदौ मसान्तसम्म आइपुग्दा 93 अर्ब 52 करोड़ रूपियाँले वृद्धि भएको छ। यससँगै निजी क्षेत्रमा प्रवाहित कुल कर्जा 59 खर्ब 50 अर्ब 58 करोड़ रूपियाँ पुगेको छ।
1: नेपाल प्रहरी को केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ठगी गरेको भन्दै 4 जनालाई पक्राउ गरेको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा आज मेडिकल व्यवसायी कैलाश खड्कासहित 4 जनालाई पक्राउ गरेको हो। उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढ़ाउन प्रधानमन्त्री कार्यालयले पत्राचार गर्दै सीआईबीलाई निर्देशन दिएको थियो। काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका एक घर भएका 42 वर्षीय खड्कासँगै भक्तपुर चागुनारायण नगरपालिका 9 का 40 वर्षीय रविन्द्र केसी, गोर्खा नगरपालिका 3 घर भई हाल टोखा नगरपालिका 11 महादेव टार बस्ने 42 वर्षीय प्रवीण तिवारी र सर्लाहीको मलङ्गुवा नगरपालिका 4 घर भई हाल गोकर्णेश्वर नगरपालिका 6 नयाँ बस्ती बस्ने 45 वर्षका राम पुखार तिवारी पनि पक्राउ परेका छन्। उनीहरूमाथि सीआईबीले ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढ़ाएको सीआईबीका प्रवक्ता वरिष्ठ परीक्षक अनुपम शमशेर जबराले जानकारी दिनुभयो। उनीहरूले मलेसियामा वैदेशिक रोजगारीमा जानको लागि गरिने स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्क बाहेक बायोमेट्रिक प्रणालीको नाममा बायोमेट्रिक सर्भिस चार्ज उल्लेख गरी गैरकानूनी तवरले अतिरिक्त शुल्क लिएको पाइएको छ।
0: कञ्चनपुरको गद्दाचौकी नाकाबाट 25 जना बालबालिकाको उद्धार गरिएको छ। तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादून लैजाँदै गरिएका 10 वर्ष मुनिका ती बालबालिकालाई भारतीय सीमा क्षेत्र वनवास स्थित चेकपोस्टले रोकेर नेपाल फर्काएको हो। हुम्लाको सिमकोट गाउँपालिका 8 सियराका ती बालबालिकालाई पञ्चववीर बुढाले गड्डाचौकी नाका हुँदै भारततर्फ लगेका थिए। वनवास चेकपोस्टमा भारतीय सुरक्षाकर्मी रोकेपछि फर्काइएका सबै बालबालिकालाई हाल कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको छ। बालबालिकाले कुन संस्थामा भर्ना गर्न लागिएको हो र त्यसमा अभिभावकको सहमति थियो या थिएन भन्ने बारे केही खुलिसकेको छैन। यस विषयमा प्रहरीले तीव्र अनुसन्धान गरिरहेको जनाएको छ।
1: सुनसरीको देवानगंजमा भएको गोलीकाण्डमा संलग्न थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलन गर्दै भारतबाट दुई र नेपालबाट एक गरी थप तीनजनालाई नियन्त्रणमा लिएको जानकारी दिएको हो। घटना भएकै दिन दुईजना पक्राउ परेका थिए। यो सँगै देवानगंजका नीरज कुमार यादवमाथि भएको गोली प्रहार घटनामा पक्राउ पर्नेको संख्या पाँच पुगेको छ। पक्राउ पर्नेहरूमा देवानगंज गाउँपालिका दुईका 18 वर्षीय विष्णु कुमार यादव, 26 वर्षीय जय कृष्ण यादव, 27 वर्षीय कुन्दन यादव, 26 वर्षीय रणधीर यादव र 23 वर्षीय सुशील यादव रहेका छन्। गत असोज 3 गते साँझ देवानगंज एक मध्यहर्साही स्थित लक्ष्मी नारायण मन्दिर नजिकै युवतीको विषयलाई लिएर भएको विवादका क्रममा नीरज कुमारमाथि गोली प्रहार भएको थियो। तिघ्रामा गोली लागेका यादवको हाल विराटनगर स्थित मोबाइल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
0: जेएनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कर्तव्य ज्ञान मुद्दाका अभियुक्त बाबु थापा भनिने मेघबहादुर थापा सर्लाहीबाट पक्राउ परेका छन्। सर्लाही प्रहरीले उनलाई बागमती नगरपालिका एक स्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको हो। थापाको साथबाट दुई थान पिस्तोल, तीन थान म्यागजिन र 15 राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ। सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका थापा गत वर्ष भदौ 24 गते भएको जेएनजी आन्दोलनका क्रममा काठमाडौँको सुनधारा स्थित केन्द्रीय कारागारबाट फरार भएका थिए।
1: अर्कै व्यक्तिको नाम र हस्ताक्षर प्रयोग गरी झुठा उजुरी दिने एकजनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जरिवाना गरेको छ। आयोगका प्रवक्ता सुरेश नेउभानेका अनुसार रूकुम पश्चिम 8 विस्कोट नगरपालिका 5 बस्ने दीपक पुन मगरलाई 2000 रूपियाँ जरिवाना गरिएको हो। पुन मगरले एबी राई अर्थात आङ बाबु राईको नाम प्रयोग गरी एक प्रहरी नायब महानिरीक्षक डीआईसीले मुद्दा मिलाइदिने भन्दै 40 लाख माग गरेको र 15 लाख रूपियाँ नगदसहित चेक समेत लिएको गम्भीर आरोप सहित उजुरी दर्ता गराएका थिए। अनुसन्धानका क्रममा आङ बाबु राईले आफूले उजुरी नदिएको बताएपछि पुन मगरले आफैले झुठा उजुरी दिएको स्वीकार गरेका थिए। दुवै पक्षले त्यस्तो कुनै घटना नभएको बयान दिएपछि अर्काको नाम प्रयोग गरी दुःख दिने वदनीयत पुष्टि भएकाले जरिवाना गर्ने निर्णय गरिएको अख्तियारले जनाएको छ।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि भएको मतदानको मतगणना अन्तिम चरणमा पुगेको छ। जारी मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक गर्ने तयारी भइरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ। सभापतिमा गगन थापा निर्वाचित हुनुभएको छ। वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको थियो। उपसभापतिमा खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र मधु आचार्य निर्वाचित हुँदा समावेशी उपसभापतिमा विनोद कुमार चौधरी चयन हुनुभएको छ। महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र डाक्टर डिला संग्रौलालाई महामन्त्रीका रूपमा पाउनु भएको छ। आज बिहान सार्वजनिक परिणाम अनुसार मुस्लिम तर्फ फिरदोस आलम र दलित तर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित यसअघि खुलातर्फ रामहरि खतिवडा र अजय बाबु सेवाकोटी निर्वाचित भइसक्नु भएको छ। यस्तै सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट जीवन बहादुर शाही, महिलातर्फ प्रतिमा गौतम र आदिवासी जनजातितर्फ बहादुर सिंह लाम्बा निर्वाचित हुनुभएको छ। यो समाचार तयार पार्दासम्म कांग्रेसले खुल्ला पिछडिएको क्षेत्र, महिला, आदिवासी जनजाति, दलित र मुस्लिम क्लस्टरतर्फ गरी 6 जना सहमहामन्त्रीहरू पाइसकेको छ। अन्य क्लस्टरका सहमहामन्त्रीका लागि मतगणना जारी छ। यस्तै केन्द्रीय सदस्यहरूको पनि मतगणना भइरहेको छ। विधान अनुसार कांग्रेस बैठकमा विभिन्न समुदाय र क्षेत्रका लागि सहमन्त्रीका पद छुट्याइएको छ। सभापतिले केन्द्रीय कार्य समितिका सदस्यबाट एक महिला सहित चारजना सहमहामन्त्री मनोनित गर्न पाउने व्यवस्था पनि छ। कांग्रेसले विधान संशोधन गरेर केन्द्रीय कार्य समितिको आकार 164 बढ़ाएर 297 सदस्य बनाएको छ। 15 महाधिवेशनमा विशेष महाधिवेशन पक्ष दर वर्षस्व देखिएको छ। पदाधिकारीमा निर्वाचित अधिकांश नेता विशेष महाधिवेशनमा सहभागी भएका हुनेछन्। विशेष महाधिवेशनका विपक्षमा उभिएर विभिन्न चरणमा जोड़िएका नेताहरू नियमित महाधिवेशनमा मुख्य पदाधिकारी पदमा पुग्न असफल भएका छन्। विशेष महाधिवेशनको विपक्षमा उभिएका धनराज गुरूङ, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराई, सीता गुरूङ, रंजित कर्णव, चन्द्रमोहन यादव, जीवन परियार पराजित हुनुभएको छ। विशेष महाधिवेशनमै सहभागी हुने वर्तमान सहमहामन्त्री फर्मुल्लाह मनसूरका लागि पनि उपसभापतिको प्रतिस्पर्धा सुखद रहेन। 14 पदाधिकारीमा उपसभापति, महामन्त्री र सहमहामन्त्री सहितको संख्या बढ़ाएर 25 पुर्याइएको छ। 5 निर्वाचित हुने कांग्रेसको पेशागततर्फ केन्द्रीय सदस्यमा डाक्टर केदार नरसिंह केसी 3253 मत सहित विजयी हुनुभएको छ। यस्तै केशव निरौला, प्राध्यापक डाक्टर जगदीश चन्द्र पोखरेल, डाक्टर प्रदीप मिश्र र वरिष्ठ अधिवक्ता सीताराम केसी विजयी हुनुभएको छ। पेशागत महिलामा बाला अधिकारी र सीता पोखरेल घिमिरे निर्वाचित हुनुभएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको
4: मार्बलका सिपिभिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड, साथै मार्बलका युपिभिसी प्रडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन।

0: महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: थाहा संसार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार। उदयपुर सुनसरी मोरङ र कास्कीमा आज भएका छुट्टा छुट्टै दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ भने दर्शनौ घाइते भएका छन्। काठमाडौँबाट धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका साथ सुर्खेमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौदण्डीगढ़ी नगरपालिका बसाहाका 18 वर्षीय सोनु बस्याल रहेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख राजन चापागाईका अनुसार बसमा सवार 35 जना मध्ये 16 जना घाइते भएका छन्। गम्भीर घाइते भएका बसका सह चालक धनबहादुर जोगीलाई थप उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
4: यसै गरी सुनसरीको धरान उपमहानगरपालिका 8 मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। धरानबाट इटहरीतर्फ जाँदै गएको मोटरसाइकललाई सोही दिशाबाट आएको ट्रकले ठक्कर दिँदा धनकुटा 9 बेलहराका 36 वर्षीय दिपेन्द्र राज राईको मृत्यु भएको प्रहरीले जनाएको छ। यसै मोरङको विराटनगर महानगरपालिकामा स्कूटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सप्तरीको छिन्नमस्ता गाउँपालिका 3 बस्ने 18 वर्षका मोहम्मद रिहान रेन मियाको मृत्यु भएको हो। सोही स्कूटरमा सवार राजविराजका 18 वर्षीय मोहम्मद नजाम मिया गम्भीर घाइते भएको र उनको विराट नर्सिङ होममा भेन्टिलेटरमा उपचार भइरहेको छ।
3: कास्कीको पोखरा स्थित सिद्धार्थ राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री सहित 2 जनाको ज्यान गएको छ। पोखरा महानगरपालिका 17 बलोदय चोकमा बाटो काट्दै गरेका 45 वर्ष पैदल यात्री कृष्ण कुमारलाई G14P4879 मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक 19 वर्षीय सफल कुमार श्रेष्ठ र पैदल यात्री कुमार दुवैको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार पछिल्लो 24 घण्टामा देशभर भएका विभिन्न सवारी दुर्घटनामा परि 17 जनाको मृत्यु भएको छ भने 354 जना घाइते भएका छन्।
4: सवारी दुर्घटना न्यूनीकरण र गति नियन्त्रणका लागि मकवानपुरमा आजदेखि टाइम कार्ड प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौडा भैंसे भीमफेदी कुलेखानी हुँदै फर्पिङबाट काठमाडौँ आवत जावत गर्ने सड़क खण्डमा यो व्यवस्था शुरू गरेको हो। यात्रुको सुरक्षालाई ध्यानमा राखी निर्धारित गतिमा मात्र सवारी चलाउन चालकहरूलाई प्रहरीले आग्रह गरेको छ। नयाँ टाइम कार्ड अनुसार हेटौडादेखि भैंसेसम्म 25 मिनट, भैंसेदेखि भीमफेदीसम्म 30 मिनट, भीमफेदीदेखि कुलेखानीसम्म 40 मिनट र कुलेखानीदेखि फर्पिङसम्म 45 मिनट समय निर्धारण गरिएको छ। चाड पर्वमा यात्रुको चाप बढ़ने भएकाले प्रहरीले समयमित भई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
3: चाडपर्वमा राजमार्गका होटलले खाद्य स्वच्छता कायम नगरे कार्यवाही हुने भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज सूचना जारी गर्दै राजमार्गका होटल रेस्टुरेन्ट मिठाई पसल समेना गृह क्याटरिङ तथा भोजनालयहरूलाई खाद्य स्वच्छता कायम राख्न भनेको छ। विभागका अनुसार तोकिएको मापदण्ड उल्लंघन गरी खाना खाजा वा नास्ता बिक्री वितरण गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम कड़ा कार्यवाही गरिनेछ। यसै गरी सबै खाद्य व्यवसायले विभाग वा मातहतका कार्यालयबाट आफ्नो व्यवसायको स्तरीकरण गराई अनिवार्य रूपमा खाद्य स्वच्छता लोगो लिएर मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने भएको छ। विभागले खानेकुराको गुणस्तर र सरसफाईमा विशेष ध्यान दिन आग्रह गर्दै मापदण्ड तोकेको छ। म्याद बाँकी रहेका राम्ररी पकाइएका र स्वच्छ कच्चा पदार्थ तथा शुद्ध पानी प्रयोग गरिएका खानेकुरा मात्र बिक्री वितरण गर्नुपर्नेछ। भान्सा भाँडाकुँडा र परिसर पूर्ण रूपमा सफा राख्नुका साथै पकाइएको र पकाइएको खाना छुट्टा छुट्टै सुरक्षित तापक्रममा राख्न भनिएको छ। बासी सडे गलेका झिंगा भन्केका तथा फोहोर खानेकुरा बिक्री गर्न पाइने छैन। त्यस्तै यात्रुसँग खानेकुराको अस्वाभाविक शुल्क नलगी उचित मूल्य मात्र लिन विभागले अनुरोध गरेको छ।
4: सरकारले मकवानपुर र चितवनका मुख्य राजमार्ग छेउका 17 होटल तथा रेस्टुरेन्टको स्थायीकरण गरेको छ। राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई गुणस्तरहीन खाना खुवाउने र चर्को मूल्य असुल्ने गरेको व्यापक जनगुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गरी लोगो वितरण गरेको हो। सार्वजनिक सवारी साधन रोकिने होटलहरूमा सरसफाईको कमी, बासी खाना र अत्यधिक मूल्य असुलिने गरेको गुनासो बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको समन्वयमा हेटौडा र चितवनका खाद्य प्रविधि टोलीले स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा मुगलिन, दासढुङ्गा, जोगेरी र रामनगर क्षेत्रका 17 होटलको भान्सा, सरसफाई र भण्डारण जाँच गरी 4 तहमा वर्गीकरण गरिएको छ। जसमध्ये मुगलिन स्थित दालबहात पावर मात्रै 3 तारा सहितको हरियो स्टिकर पाएर अति उत्तम वर्गमा पर्न सफल भएको छ भने 10 होटल न्यूनतम मापदण्ड पूरा नगरी सामान्य अर्थात घ वर्गमा परेका छन्। विभागले होटलको प्रवेशद्वारमै देखिने गरी स्टिकर टाँसेको छ। यात्रुहरूले हरियो 3 तारा, 2 तारा, 1 तारा वा पहेलो स्टिकर हेरेर मात्र खाना खान र गुणस्तरहीन खानेकुरा फेला परेमा सम्बन्धित निकायमा उजुरी गर्न अनुरोध गरिएको छ।
3: नेपाल रेड क्रस सोसाइटीले रसुवा र भोटे कोशी क्षेत्रका बाढ़ी पीड़ितका लागि 2000 घर बनाउने भएको छ। रेड क्रसले प्रभावित परिवारका लागि 1000 अस्थायी आवास र 1000 स्थायी घर निर्माण गर्न लागेको हो। यसका लागि आज शहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभाग र नेपाल रेड क्रस सोसाइटीका प्रतिनिधिबीच सम्झौता भएको छ। सम्झौतामा घर गुमाएका करिब 5000 लाभग्राहीलाई भाडा सहायता उपलब्ध गराउने सहमति समेत भएको छ। दशैं लगतै कार्ययोजना तयार गरी सरकारले आवश्यक जग्गा उपलब्ध गराउनका साथै निर्माण कार्य अघि बढ़ाइनेछ। सम्झौता अनुसार आवास निर्माणको नेतृत्व भने भवन विभागले गर्नेछ।
4: सरकारले स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण बढ़दै गएको जनाएको छ। पछिल्लो 6 महिनामा मात्रै 3,69,474 जना नयाँ बीमित थपिएको स्वास्थ्य मन्त्री निशा मेहताले जानकारी दिनुभयो। उहाँका अनुसार अघिल्लो आर्थिक वर्षको सम्पूर्ण स्वास्थ्य बीमा भुक्तानी सम्पन्न भइसकेको छ। स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्दै आवश्यक नीतिगत तथा प्रणालीगत सुधार अघि बढ़ाउने काम भइरहेको उहाँले बताउनुभयो।
3: देशभर भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या नपुगेको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले थप 4 स्थानीय तहलाई भूमि बैंक स्थापनाको स्वीकृति दिएसँगै यो संख्या नपुगेको हो। मन्त्रालयले पछिल्लो पटक गुल्मीका सत्यावती, मदानी र धुरकोट गाउँपालिका तथा पाल्पाको रेप्तीकोट गाउँपालिकालाई स्वीकृति दिएको छ। भूमि बैंक मार्फत बाँझो र उपयोगविहीन निजी जग्गाको पहिचान तथा व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गा धनीको स्वामित्व कायमै रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा दिने र त्यस बापत जग्गा धनीले प्रतिफल पाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
4: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढ़ाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेशन कार्य सम्पादन तथा पूर्व स्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढ़ाएको हो। पर्यटन मन्त्री खड्गराज पौडेलले पनि यसबाट प्रतिकूल मौसमका कारण हुने उडान अवरोध, अन्य विमानस्थलतर्फ मोड्नुपर्ने अवस्था र उडान रद्द हुने घटाउन सहयोग पुग्ने अपेक्षा गरेको बताउनु भएको छ। प्राधिकरणका अनुसार पोखरा विमानस्थलमा हाल भीओआर, डीएमई र आईएलएस प्रणालीमा आधारित उडान अवतरण प्रक्रिया सञ्चालनमा छ। विमानस्थलको भौगोलिक अवस्थिति, आसपासका पहाड़ी भूभाग तथा प्राविधिक र सञ्चालन सम्बन्धी सीमितताका कारण प्रतिकूल मौसम र कम भिजिबिलिटीमा उडान सञ्चालन चुनौतीपूर्ण हुने गरेको छ। यही समस्या सम्बोधन गर्न प्राधिकरणले भू उपग्रहमा आधारित नेभिगेशन प्रणाली कार्यान्वयनलाई प्राथमिकता दिएको जनाएको छ। पोखरा विमानस्थलमा आरएनपीएआर प्रक्रिया सम्बन्धी प्रारम्भिक अध्ययन पूरा भइसकेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com।
5: त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब थाहाखबर.com मा।

0: एक मात्र डीटीएच सेवा जिसको
1: टेशो खुशी को कनेक्शन यो हो हाँ संचार नेटवर्क रतपाई सुन्दे हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। विभागले आज दिउँसो सूचना जारी गर्दै विशेष गरी पश्चिमी क्षेत्रमा मेघर्जन र चट्याङसहित वर्षा हुने भएकाले कृषि कार्यमा संलग्न सर्वसाधारण र सम्बन्धित सबै निकायलाई सचेत गराएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा मेघर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागको अनुमान छ। विभागका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराई भूभागमा पनि हल्का वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
2: काठमाडौँको रानी पोखरीमा एक व्यक्तिको शव भेटिएको छ। उपत्यका प्रहरी कार्यालयका प्रहरी नायक महानिरीक्षक गोविन्द थपलेका अनुसार एक पुरूषको शव भेटिएको हो। अन्दाजी 35-40 वर्षको उमेरका पुरूषको शव भेटिएको प्रहरीले जनाएको छ। शव कसको हो भन्ने खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
3: तनहुको आबु खैरेनी गाउँपालिकाले हल गोरू पाल्ने कृषकलाई प्रोत्साहन गर्न अनुदान वितरण कार्यक्रम शुरू गरेको छ। गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार पहिलो चरणमा वडा नम्बर 146 जना हल गोरू पालक कृषकलाई जनाही 7,000 रूपियाँका दरले अनुदान वितरण गरिएको हो। हल गोरू पालन पोषण अनुदान वितरण कार्यक्रम अन्तर्गत कृषकलाई 3,22,000 रूपियाँ वितरण गरिएको वडा अध्यक्ष प्रेम गुरूङले जानकारी दिनुभयो।
2: भक्तपुरको सूर्य विनायक नगरपालिकालाई बाल विवाह मुक्त, बाल श्रम मुक्त, सड़क बाल बालिका मुक्त तथा बाल मैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ। सरकारले तयार पारेको बाल मैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका 2078 निर्धारण गरेका 51 सूचक पूरा गरेसँगै सूर्य विनायकले आफ्ना 10 वडालाई बाल मैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अभियान शुरू गरेको नगर कार्यालयले जनाएको छ। बाल मैत्री स्थानीय शासनका सूचक अन्तर्गत बाल बचाओ शीर्षकमा 14 वटा

0: तीन सब स्टेशनमा 45 एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन्, जसमध्ये एउटा ट्रान्सफर्मर दशैं लगतै सञ्चालनमा ल्याउन लागि हो।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण गर्ने घोषणा गर्नुभएको छ। आज एक अन्तर्वार्तामा उहाँले यस्तो बताउनु भएको हो। उक्त अन्तर्वार्तामा जेलेन्स्कीले अब संयम अपनाउने समय सकिसकेको स्पष्ट पार्नुभयो। रूसले लगातार युक्रेनमाथि आफ्ना आक्रमणहरू तीव्र पारिरहेका बेला उहाँले अमेरिकी गुप्तचर विवरणको कमी तथा स्टारलिंक सैटेलाइट इन्टरनेट सेवामा आइरहेको अवरोधप्रति आफ्नो आक्रोश व्यक्त गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचनाका बावजूद उहाँले तेल प्रशोधन केन्द्रहरूमा आक्रमण जारी राख्ने बताउनु भएको हो। यद्यपि उहाँले यसबारे विस्तृत जानकारी नदी कुनै न कुनै विकल्प वा बाटो पहिल्याउने बताउनु भएको छ। युक्रेनले यसका लागि अन्य पश्चिमी गुप्तचर एजेन्सीहरूबाट प्राप्त हुने विवरण र डेटाको सहारा लिन सक्ने अनुमान गरिएको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी विश्वकप लीग टू क्रिकेट अन्तर्गत त्रिदेशीय श्रृंखलामा क्यानाडासँग ओमान पराजित भएको छ। आज भएको खेलमा क्यानाडाले ओमानलाई 58 रनले पराजित गरेको हो। क्यानाडाले दिएको 257 रनको लक्ष्य पछ्याएको ओमानले 46 ओभर 3 बलमा मात्र 198 रन जोड्न सक्यो। उसका लागि हम्माद मिर्जाले सर्वाधिक 49 रन बनाए। हसनैन उल वहाबले 29, हसनैन शाहले 27, जय ओडेड्राले 18 रन थपे। जाहिद सिरजाद र सिल पटेलले समान तीन तीन तथा कलिम सानाले दुई विकेट लिए। यसअघि ओमान विरूद्ध टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित 50 ओभरमा सबै विकेट गुमाउँदै 256 रन बनाएको थियो। उसका लागि समेत गोहिलले सर्वाधिक 67 रन बनाउँदा आदित्य बर्दरान्जनले 55 रन बनाए। हमजा तारिकले नटकआउट 36, आरोन जानसनले 33 र सिल पटेलले 20 रनको योगदान गरे। ओमानका हसनैन शाहले 3, जय ओडेरा र मुजिबुर अलीले 2 विकेट लिए। जारी श्रृंखलामा नेपालले अब 2 खेल खेल्न बाँकी छ। नेपालले आफ्नो तेस्रो खेल आगामी शनिबार क्यानाडासँग खेल्नेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: दुई महिनामा भित्रियो 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स। विदेशी मुद्रा संचित 40 खर्ब 65 अर्ब नाग्यो।
0: वैदेशिक रोजगारीमा मलेसिया जानेको स्वास्थ्य परीक्षणमा ठगी। भारत लैजाँदै गरिएका हुम्लाका 25 बालबालिकाको कञ्चनपुर नाकाबाट उद्धार।
1: कंग्रेस महाधिवेशन अन्तर्गत मतगणना अन्तिम चरणमा, नयाँ कार्य समितिमा विशेष महाधिवेशन पक्ष धर्के वर्चस्व।
0: रूसी तेल प्रशोधन केन्द्रमा फेरि आक्रमण गर्ने युक्रेनको घोषणा। संयम अपनाउने समय सकिसकेको जेलेन्स्कीको भनाई।
1: र विश्वकप लीग टू क्रिकेटमा क्यानाडासँग ओमान 58 रनले पराजित।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। समीक्षा र अप्सरा बिदा हुन्छौ। नमस्कार।

नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेम साथीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं आपसी सद्भावको हार्दिक शुभकामना व्यक्त गर्दछु। सुजन पुलुङ राई सिलिसोङ गाउँपालिका एक बेसिन्दा सन्थुवा सभा।

0: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह दिएर के पाक त बोलेको। कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ। लु सुनौँ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126742 र व्हाट्सएप नम्बर 97054852। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: विजय दशमी 2083 सालको पावन अवसरमा कार्यक्रम शुभ सन्देश प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मिडियाप्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली सागर घायल कुलुङ साल्पा सिरिछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलदुरा हाल इन्डिया सानुमाया शेर्पा पाँच खपन नगरपालिका 8 सुनखुरुङ संखुवासभा हाल कुवेत मिडिया प्रेमी निमु शेर्पा पाँच खपन नगरपालिका 8 चुङखुरुङ संखुवासभा पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया सपना सासंखर मादे नगरपालिका 4 देवढुङ्गा संखुवासभा जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
6: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर
5: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ
6: लिम्बु विजय 5 खबर नगरपालिका 1 कुसुवा संखुवा सभा हाल मलेसिया
5: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक संखुवा सभा
6: सुरज राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
5: जुनिता रामलिङ राई फिदिङ नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
6: बिरबल तामाङ साल्पा चिलिचो गाउँपालिका 4 भोजपुर
5: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया
6: गजेन्द्र राई साल्पा चिलिचो गाउँपालिका 4 भोजपुर
5: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
6: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
5: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा एवं समस्त कार्यक्रम शुभ सन्देश प्रायोजक परिवार।
7: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है।
8: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
9: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
8: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन त रहेछ। कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
9: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी।
10: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुन्दाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
11: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9865-93-87-25 र 9917-64-57-29।
10: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ सङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।

विजय दशमी तथा शुभ दीपावली छठ पर्वको पावन अवसरमा देश तथा विदेशमा छरिएर बस्नुभएका आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। सुनिता याखा लिमुकिम एवं समस्त लिमुकिम परिवार चैनपुर 10 खरङ।

0: नेपालीहरूको महान चाड विजय दशमी 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अञ्जना राई धनकुटा,
2: प्रशान्त तामाङ रामपुर उदयपुर हाल युके,
1: पूनम राई धनकुटा हाल अमेरिका,
2: सुमन राई धनकुटा हाल कोरिया,
1: निमा राई काठमाडौँ,
2: नियासा राई धनकुटा,
1: नवीन राई धनकुटा हाल कोरिया,
2: सुभाष राई धनकुटा हाल कोरिया,
1: हेम राई धनकुटा हाल कोरिया
2: र सरस्वती राई धनकुटा।

0: स्टिकर पाए बाँकीले पाएका छैनन्। उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ।
1: मधौको विनाशकारी बाढीमा कयौं सम्पर्कविहीन बनेका जुम्लाको एउटा गाउँको पीडा
2: अझै पनि कहिले फोन गर्दा कि कहिले आउँछन् कि नासै त हुन्छ त नदेखेको कुरो सधैँ भएर पीडित हुन्।
1: र युक्रेनले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको रूसको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले सैन्य मनोचिकित्सक निदाल हसनलाई सामूहिक रूपमा गोली हानेर मृत्युदण्ड दिइने क्षणलाई प्रत्यक्ष प्रसारण नगरिने बताएका छन्। सामाजिक सञ्जालमा राखिएको एउटा पोस्टमा उनले पीड़ितका नजिकका नातेदारहरूले चाहेको खण्डमा भने त्यसलाई हेर्न सक्ने बताए। ती आफन्तहरू न्यायको साक्षी हुन लायक रहेको ट्रम्पले उल्लेख गरेका छन्। यसअघि 72 अवकाश प्राप्त अमेरिकी जेनरल एडमिरल सहितका उच्च अधिकारीहरूले सो मृत्युदण्डको प्रत्यक्ष प्रसारण योजना रद्द गर्न पेन्टागनलाई आग्रह गरेका थिए। हसनले टेक्सस स्थित फोर्ट हुड सैन्य अखडामा सन् 2009 13 निशस्त्र सैनिकको हत्या गरेका थिए। राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशले आक्रमण थाल्ने बताएको केही घण्टापछि युक्रेनले रूसको एउटा सर्वाधिक ठूलो तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ। आइतबार राष्ट्रपति ट्रम्पले घोषणा गरेको ऊर्जा युद्ध विरामलाई सम्मान गर्न मस्को असफल भएको आरोप जेलेन्स्कीले लगाएका छन्। तर क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले युक्रेन र जेलेन्स्की शान्तिको प्रयासमा अघि बढ़न वा अमेरिकाको शान्ति प्रयासमा सक्रिय हुन अनिच्छुक रहेको आरोप लगाएका छन्। बीबीसी संवाददाता जो इनवुड भन्छन् यदि युक्रेनीहरूले रूसका तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने रणनीति लिए भने त्यो साँच्चीकै उल्लेख्य हुनेछ। त्यसले तेल निर्यात गर्ने रूसको क्षमतामा क्षति पुर्याउनेछ। तेल रूसका लागि ठूलो आमदानीको स्रोत हो। युक्रेनीहरूले युद्धमा स्रोत जुटाउने रूसको प्रयासमा बाधा पुर्याउन खोज्नेछन्। ऊर्जा केन्द्रहरूमा हमला मार्फत रूस युक्रेनी नागरिकको जाडोसँग जुझ्ने क्षमतामा नै प्रहार गर्न चाहन्छ। बीबीसी संवाददाताको भनाई युक्रेनी अधिकारीहरूले ड्रोनलाई निर्देशित गर्न र आकाशलाई सुरक्षित पार्न सेनाले प्रयोग गर्ने स्टार सिल्ड भू उपग्रह प्रणाली पुनः सञ्चालनमा आएको र त्यसले काम गरिरहेको बताएका छन्। किएवले सो सैन्य प्रणालीको व्यवस्थापन गर्दै आएको अमेरिकी सरकारले त्यससँगको सम्पर्कलाई सीमित तुल्याइदिएको र युक्रेनी युद्ध मिशनहरूमा अवरोध तुल्याएको आरोप लगाएको थियो। युक्रेनी सेनाले सामान्य अवस्थामा रूसी हवाई हमलाबारे चेतावनी दिने अमेरिकी प्रणाली दुई रात निष्क्रिय बनेको पनि जनाएको छ। खाड़ी देशहरू र युरोपियन युनियन बीच अर्को हप्ता साउदी अरबमा हुने शिखर सम्मेलन स्थगित गरिएको छ। इरानको समर्थन पाएका हुथीहरूले यातायात हब र तेल प्रशोधन केन्द्रहरूमा आक्रमणहरू चर्काउँदा साउदी अरबको सुरक्षा अवस्था झनझन तनावपूर्ण बन्दै गएको छ। यमन स्थित साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताले हुथीहरूले रियाद स्थित विमानस्थलमा 20 आक्रमण गरेको बताएका छन्। तनावका कारण फुटबल र टेनिसका कैयौं चर्चित म्याचहरू रद्द गरिएका छन्। र पाकिस्तानमा एउटा विद्यालयको छानो खस्दा कम्तीमा 32 विद्यार्थी र एकजना शिक्षकको ज्यान गएको छ। पेशावर स्थित अस्पतालका एकजना प्रवक्ताले अन्य 20 घाइते भएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझपखमा पुनः स्वागत छ। सरकारले राजमार्ग केन्द्रित भएर खाना खाने होटलहरूमा हालै बढ़ाएको अनुगमनका क्रममा करिब आधा जसोमा स्वच्छताको न्यूनतम मापदण्ड समेत पूरा भएको नपाइएको एक अधिकारीले बताएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैंमा देशभित्रका विभिन्न गन्तव्यमा मानिसहरूको आउजाउ निकै बढ़ेका बेला बढ़ाएको अनुगमनका क्रममा त्यस्तो अवस्था पाएको जनाएको हो। घटस्थापना यता काठमाडौँबाट मात्रै करिब 3 लाख जना बाहिरिएको प्रहरीले जनाएको छ। विभागले स्वच्छताको वर्गीकरण गर्ने क्रममा समेत निकै कम मात्र अति उत्तम र उत्तम जस्ता माथिल्ला श्रेणी पाएको बताएको छ। पछिल्लो अनुगमनबारे विभागका महानिर्देशक संजीव कुमार कर्णले बीबीसीसँग भने
0: होटलहरूलाई खाद्य स्वच्छताको आधारमा वर्गीकरण गर्ने भन्ने हाम्रो निर्देशिका छ। एउटा त्यो स्तरीकरण गर्ने तिनीहरूलाई स्टिकर प्रदान गर्ने भन्ने कार्यक्रम रहेको छ।
1: स्टिकरका वर्गीकरणले अब के जनाउँछ के बुझ्ने त्यो स्टिकर पाएको होटेललाई
0: स्वच्छताका 50 इन्डिकेटरहरू त्यहाँ रहेको छ। प्रत्येक इन्डिकेटरलाई 2-2 दिने भन्ने छ। त्यो भनेको टोटल 100 हुन्छ। 90 बढी भयो भने अति उत्तम स्तरको ए ग्रेडको ग्रीन स्टिकर विथ 3 दिने गर्छौ हामी। 80-90 अङ्क प्राप्त गर्यो भने बी ग्रेडको ग्रीन स्टिकर विथ 2 भन्छौ। त्यो भनेको उत्तम स्तरको भयो। 65-80 अङ्कसम्म प्राप्त गरेका व्यवसायीहरूलाई सी ग्रेडको दिन्छौ, त्यो भनेको ग्रीन स्टिकर विथ 1 स्टार भन्छौ, सन्तोषजनक स्तर भन्छौ, र अर्को डी ग्रेड भन्छौ, त्यो भनेको सामान्य स्तर, जम्मा 50-65 अङ्क प्राप्त गर्यो भने डी ग्रेडको दिन्छौ, त्यो पहिलो स्टिकर दिन्छौ। 50 कम अङ्क प्राप्त गर्नेलाई कुनै पनि स्टिकर दिँदैनौ, उनीहरूलाई हामी सुझाव दिन्छौ तपाईँका यी कुराहरू पूरा गर्नुहोस् भन्छौ। रातो स्टिकर हुनुपर्ने हो, तर रातो स्टिकर अहिले दिँदैनौ हामी, किनभने देशभरि यो हामी सञ्चालन गर्न सकेका छैनौ। अहिले राजमार्गका मुख्य मुख्य व्यापारिक केन्द्रमा सञ्चालन गरेकोले अहिले त्यसरी गरेको छ। अर्को चरणमा हामी चाहिँ रातो स्टिकर दिने पनि छ, फेल गर्ने छ।
4: वर्गीकरणकै रूपमा हेर्दाखेरि तपाईँहरूले आज गरेका र पछिल्ला केही खातामा गरेका हेर्दाखेरि पनि जुन सी र डी पाउने सामान्य र सन्तोषजनक पाउने मात्रै धेरै देखिए, अति उत्तम उत्तम पाउने त एउटा दुईटा मात्रै देखिए, भनेपछि यदि त राजमार्ग आसपासमा खाना खाने ठाउँहरू त त्यति भरपर्दा छैनन् भन्ने पो देखायो नि त।
0: 50 फेलै भन्दैनौ हामी, त्यहाँको उपभोग योग्य छ नै भन्छौ, त्यो भन्दा कम भयो भने उनीहरूलाई तिनीहरूलाई सुधार गरेर कम्तीमा पनि 50 ल्याउने योग्य बनाऊ भनेर अहिले सुझाव दिन्छौ हामी। र केही समयपछि यो देशभरिका सबै होटलले अनिवार्य रूपले स्ट्यान्डर्डाइज गराएर त्यो स्टिकर कुनै न कुनै स्टिकर भएको मात्र हुनुपर्छ भन्ने सोचका साथ अगाडि बढेका छौ।
4: भनेपछि तपाईँहरूले चाहिँ आफू धेरै निर्णायक रूपमा कदम चाल्ने भन्दा पनि उपभोक्ता स्वयं सचेत भएर स्टिकर होटेलहरू थाम्नु पर्यो भन्ने तपाईँहरूको खास अहिलेलाई तत्काललाई त्यो देखियो भन्न खोज्नु भएको।
0: अहिलेलाई हामीले उपभोक्ताले त्यो स्टिकर जहाँ जहाँ छ, यो चारवटै स्टिकर मध्ये कुनै स्टिकर छ भने त्यहाँ चाहिँ प्रवेश गर्नुहोस्, त्यहाँ उपभोग गर्नुहोस्, खानुहोस् भन्ने एउटा त्यो किसिमले अगाडि बढेको छ।
4: जस्तो अब राजमार्ग छेउका छेउछाउका जुन होटेलहरूमा जहाँ विकल्प उपभोक्तासँग कम हुन्छ, जुन सवारी धनीहरूले आफै लैजान्छन्, अब आजकै तपाईँहरूको अनुगमनकर्ताहरूले हेर्दाखेरि पनि त्यहाँ तपाईँको कमी बासी खाना झिङ्गा भन्केका भन्ने जस्ता कुराहरू आइरहेको छ, यसलाई दीर्घकालीन रूपमा समाधान गर्नलाई चाहिँ अरू के सोचिया छ यो स्टिकर बाहेक?
0: हामीले टोली विभिन्न सबै राजमार्गहरूमा खटाएका छौँ, दादिङ चितवन यो रामनगर यो लाइनमा भएका होटलहरूलाई विभागकै टोली खटाएर पनि गरिएको छ। हामीले 71 जति होटल व्यवसायहरू अनुगमन गर्दा करिब 41 स्टिकर पाए, बाँकीले पाएका छैनन्। त्यो भनेको अलिकति उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ। अहिले उपभोक्ता अलिक सजग हुनु पर्यो,
4: जस्तो चाडपर्वका बेला मात्रै अलिकति अनुगमन तातिने, अरू बेला चाहिँ नहुने देखिन्छ भन्ने गुनासो हुने गर्छ नि।
0: अहिले अलिकति भिड बढी हुने र ठगिहालौ न त यही अवसर छोप्ने व्यवसायीहरूले अवसर छोप्न खोज्छन्, त्यसलाई निरुत्साहित गर्नलाई अहिले गरेका छौँ र यो निरन्तर हुन्छ। यो कहीँ फट्याइ गरेको देखियो भने खाद्य स्वच्छता गुणस्तर एन छ, उपभोक्ता संरक्षण एन छ, अनि एनहरू पनि छ, मापदण्ड कतिपय कुराहरू नगरेकाको सन्दर्भमा 50,000 जरिवाना गर्ने व्यवस्था छ भने, खाद्य पदार्थ न्यून गुणस्तर हो भने 6-3 सजाय गर्न सक्ने व्यवस्था गरेको छ भने, त्यही दूषित नै हो खाद्य वस्तु भने 5 सजाय र 5,00,000 जरिमाना गर्न सक्ने व्यवस्था छ। होटल व्यवसायहरू बन्द गर्ने, उत्पादन रोका राख्ने, ती सबै कुराहरू छ।
1: उनी थिए खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्ण। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको सिद्धेश्वरी नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं।

0: धन कमाउनुको लागि गएको छोरा बाढ़ीमा बेपत्ता भएपछि अझै पनि कतैबाट फर्केर आउँछ कि भन्ने आशा नमरेको बताउँछिन् लाम्री गाउँकी 70 वर्षीय लाउरी बुढा।
1: बाबा त्यही पैसा लागि अखले जिन गोनन् र बाटो हेर्नु लाग्दो छ चिज बाटो हेर्दा बाबा आउँछन् कि हुता भुले त केले पढाउने केले लेखाउने।
0: कतिपयको विवाह दर्ता नभएको हुनाले छोराछोरीको जन्म दर्ता समेत नहुँदा राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्न कठिन भइरहेको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी त्यस प्रकाश प्रसाई,
2: कतिपय नाबालक अवस्थामा विवाह गरेका श्रीमान चाहिँ अहिलेको दुर्घटना परेर सम्पर्कविहीन हुनु भएको, नजिकको हकवाला श्रीमती हुन सक्छ तर श्रीमतीको विवाह दर्ता बन्दैन, यो अवस्थामा के कसरी चाहिँ उहाँहरूले रकम प्राप्त गर्नुहुन्छ त भन्ने कुरा मैले गृह मन्त्रालयमा समन्वय गरि पनि सकेको छु।
0: धन कमाएर परिवारका आवश्यकता पूरा गर्नको लागि रसुवामा गएका जुम्लाको पातरासी गाउँपालिकाका 49, गुठीचोर गाउँपालिकाका 9, चन्दनाथ नगरपालिकाका 4 र सिजा गाउँपालिकाका 1 गरेर जुम्लाका 63 जना मानिसहरू रसुवाको बाढ़ीमा बेपत्ता भएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, पातरासी 4, लाम्री, जुम्ला।
3: अब एउटा अन्तर्राष्ट्रिय विषय, रूसले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा युक्रेनले आक्रमण गरेको बताएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको अनुरोधमा स्थगन गरिएका त्यस्ता हमलाहरू पुनः शुरू गरिएको बताएको केही घण्टामै उक्त हमला भएको हो। रूसले ऊर्जा युद्धविराम उल्लंघन गरेको जवाफमा त्यस्तो हमला गरिएको कियेभको भनाइ छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फरिन्द्र दाहालबाट।
4: युक्रेनका राष्ट्रपतिले आफूले 3 दिनसम्म हमला रोक्दा रूसले युक्रेनको ऊर्जा पूर्वाधारहरूमाथि आक्रमणहरू गरिरहेको बताएका थिए। अब त्यो सकियो उनले द फाइनेन्सियल टाइम्ससँग भने। जेलेन्स्कीले कियेभलाई आक्रमणहरू पूर्ण रूपमा अन्त्य गर्न दवाब दिनका लागि रूसी हमला बारेका गुप्तचर सूचना आदान प्रदानबाट अमेरिका पछि हटेको पनि बताए। त्यसअघि रूसबाट डिजेल खरिद गर्ने साझेदारी अमेरिकाले गरेको थियो। जेलेन्स्कीले युक्रेनी सेनाले प्रयोग गरेका स्टार लिंक भू उपग्रह प्रणालीलाई पनि योजनाबद्ध रूपमा सीमित तुल्याइएको बताए। क्रेमलिनले मस्कोको दक्षिणमा रहेको एउटा रिफाइनरीमा कियेभले बिहिबार सबेरै ठूलो स्तरको हमलाको प्रयास गरेको बताएको छ। रूसी रक्षा मन्त्रालयका अनुसार 4 क्षेप्यास्त्र र दर्जनौं ड्रोनहरूलाई निस्तेज बनाइएको थियो र त्यसक्रममा खसेका अवशेषहरूले रियाजान स्थित एउटा केन्द्रमा आग लागि गराएको थियो। जेलेन्स्कीले चाहिँ हालैका दिनमा दर्जनौं युक्रेनी शहरमा रूसी हमला भएको उल्लेख गरेका छन्।
3: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।

नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि उन्नति प्रगति तथा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवन थाबेन, सभापोखरी गाउँपालिका 4, संखुवा सभा, हाल मले

0: बाट हरेर आयो बडा दशैं, मनमा खुशी छरेर आयो बडा दशैं। नेपाली जनको महान पर्व सबैले मनाऊ, उमङ्गपन भरेर आयो बडा दशैं।
1: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू एवं समस्त नेपाली जनहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: ठुल्दाई श्रीराम दाहाल, श्रीमती संगीता कार्की दाहाल, छोरा रविन दाहाल, छोरी पुनम दाहाल, बुबा चपट बहादुर दाहाल, आमा गंगामाया दाहाल, भाइ राजेन्द्र दाहाल, बुहारी सुशीला दाहाल, भतिजा प्रज्वल र युकेश दाहाल लगायत सम्पूर्ण दाहाल परिवार चैनपुर नगरपालिका 11 लोहाकोट संघ वार्षिक सभा।

0: दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मिडिया प्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विजय लिम्बू,
0: श्रीमती भारती याखा लिम्बू,
1: छोरा लिम्सो लिम्बू,
0: दाई नरेश लिम्बू,
1: भाउजू रञ्जना राई लिम्बू,
0: बुहारी अमृता लिम्बू,
1: बुहारी सञ्जिता गुरुङ लिम्बू,
0: भाइहरू अमर लिम्बू, मिलन लिम्बू र एलन लिम्बू,
1: दिदीहरू केशमाया लिम्बू र शान्ति लिम्बू,
0: बहिनी अनिता लिम्बू,
1: भतिजहरू सत्यन लिम्बू, सञ्जय लिम्बू र मिस्टेक लिम्बू,
0: भतिजिनी सुहाना लिम्बू लगायत सम्पूर्ण माध्यम परिवार पाँच खबर नगरपालिका एक खुसुवा सङ्कुवा।

0: हृदय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मिडियाप्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सपना सासंखर मादी नगरपालिका चार देवडुङ्गा संखुवा सभा,
0: सन्तोष तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ संखुवा सभा हाल कतार,
1: युनिसा तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ संखुवा सभा,
0: रजिना विश्वकर्मा पाँच खपन नगरपालिका चार होक्से संखुवा सभा,
1: सुमिता लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ संखुवा सभा,
0: सपना तामाङ पाँच खपन नगरपालिका सात वाबुन संखुवा सभा,
1: सम्झना रुङदाङसा सभा पोखरी गाउँपालिका दुई च्यामिरे संखुवा सभा,
0: राज याखा चैनपुर नगरपालिका दस खराङ संखुवा सभा,
1: ज्ञान बहादुर खाती धर्मदेवी नगरपालिका सात गाडेको ढुङ्गा संखुवा सभा
0: र चन्द्रमाया तामाङ पाँच खबर नगरपालिका सात वाबुन संखुवा सभा।

नेपालीहरूको महान पर्व विजय दशमी 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण रेडियो प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। राइनी राजकला छोरा रविन कुलुङ राई, बाबा वीर कुबीर कुलुङ राई, आमा सुमित्रा कुलुङ राई, भाइ नितेश कुलुङ राई, बहिनीहरू अर्चना विनिता जयकला शशिकला कुलुङ राई एवं समस्त कुलुङ राई परिवार सिलिचोङ गाउँपालिका एक शिशुवा गोगने संघ

कहिले पुछु राम्रा सीता कहिले पुछु नाग सब देवतालाई चढाइदिन्छु आफ्नो आफ्नो भाग हे भैया।

0: आज विक्रम सम्बत 2083 साल असोज 30 गते शुक्रबार आश्विन शुक्ल षष्ठी बडा दशैंको छैटौं दिन 16 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit।
3: सुकुम्बासीलाई जग्गा दिन सहज बनाइदै चाड पर्वको

0: उत्पादन भएको दूध गाउँमै रहेको बिन्ज्याल साना किसान कृषि सहकारी संस्थामा बेच्ने गरेका छन्। तिमी सेनाले यो वर्ष 10,878 लिटर दूध बेचेर 7,28,000 रकम आमदानी गरेका छन्। उनी बलेफी गाउँपालिकाकै सबैभन्दा बढ़ी दूध बेच्ने किसानका रूपमा सम्मानित समेत भएका छन्। बिन्ज्याल साना किसान कृषि सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभामा तिमिल सेनालाई सहकारीले पालिकाभरकै सबैभन्दा बढ़ी दूध बेच्ने किसानका रूपमा सम्मान गरेको हो। सो अवसरमा गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले तिमिल सेना सहित बढ़ी दूध उत्पादन गरी बेच्ने 14 किसानलाई सम्मान गरेका थिए। कृषकले एक वर्षमा 3,32,00,000 रूपियाँको दूध बिक्री गरेको सहकारीको व्यवस्थापक द्वारिका नेपालले जानकारी दिएका छन्। सहकारीले एक वर्षमा 6,81,00,000 रूपियाँ भन्दा बढ़ीको आर्थिक कारोबार गरेको छ। उनले भने जसमध्ये 3,32,00,000 रूपियाँको दूध बिक्री भएको छ। सहकारीका अध्यक्ष खेका प्रसाद नेपालले दूध उत्पादन तथा बिक्री सदस्यको बचत वृद्धि किसानलाई प्रोत्साहन र संस्थाको आर्थिक सबलीकरणलाई सहकारीले प्राथमिकतामा राखेको जानकारी समेत दिएका छन्।
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल बैंक में मेरे बाबा जी

0: भनेको हो र
1: स्वादिलो पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
2: मनैदेखि वाउ गोद्रेजको बाहार चाड पर्वमा ल्याउ खुसी नै खुसी अपार गोद्रेज सँग चाड पर्व उपहारै उपहार
3: यो दसैँ तिहारमा गोद्रेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस् फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी गोद्रेज सँग भनेदेखि वाउ

0: पर्वमा सिटीका साना घर आयसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिटी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठ।

0: खबर हिमालय टाइम्समा सुकुम्बासीलाई जग्गा वितरणमा सहज बनाइदै शीर्षकमा खबर छापिएको छ। सरकारले सुकुम्बासीलाई जग्गा वितरण प्रक्रिया सहज बनाउने र भूमि प्रशासनलाई स्थानीय तहबाटै प्रभावकारी बनाउने कानूनी प्रबन्ध गरेको छ। भूमि ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशले भूमिहीन सुकुम्बासीलाई जग्गा दिने बाटो खुलेको छ भने जग्गाको रजिस्ट्रेशन, नामसारी, दाखिल, खारेज तथा रोकका फुकुवा जस्ता कामहरू अब स्थानीय तहबाटै सञ्चालन हुने भएका छन्। थाती रहेको भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै जग्गा वितरणको प्रक्रियामा सहजता ल्याउन मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको हो। अध्यादेश जारी भएसँगै भूमि व्यवस्था, सहकारी, गरीबी निवारण तथा संघीय मामिला मन्त्रालयले 2.5 लाख भन्दा बढ़ी सुकुम्बासीलाई जग्गा दिने बाटो खुल्ला भएको जनाएको छ। यसले जग्गा वितरण र स्वामित्व हस्तान्तरणका झन्झटिला प्रावधानहरूलाई हटाउँदै प्रक्रियालाई सहज बनाएको छ। 2066 माघ 28 अगावैदेखि श्रेष्ठतामा मात्र वन उल्लेख भएका धरातलमा बस्तिरहेका जग्गालाई एकपटक पुनः नक्साङ्कन गरी सरकारको नाममा ल्याइनेछ।
1: आजको अन्नपूर्ण पोस्ट दैनिकमा गगनको अग्नि परीक्षा, भाषणबाट परिणामतिर, विद्रोहबाट जिम्मेवारीतिर शीर्षकमा मुख्य खबर छापिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासका लागि एउटा महत्वपूर्ण घटना बनेको छ। महाधिवेशन केवल नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया होइन, यो विगतको समीक्षा, वर्तमानको आत्ममूल्याङ्कन र भविष्यको राजनैतिक दिशा निर्देश तय गर्ने अवसर पनि बनेको छ। यस महाधिवेशनबाट गगन थापा लगायतका पुराना अनुभवी तथा नयाँ अनुहारहरू नेतृत्वमा चयन हुनुले पार्टीभित्र अनुभव स्थानान्तरण र परिवर्तनको अपेक्षालाई एकै ठाउँ उभ्याएको छ। तर लोकतन्त्रमा नेतृत्व चयन हुनु आफैमा उपलब्धिको अन्तिम बिन्दु भने होइन, त्यो त जिम्मेवारीको शुरूआत हो। अब नेपाली कांग्रेस सामु सबैभन्दा महत्वपूर्ण प्रश्न छ, नयाँ नेतृत्वले कार्यकर्ताको उत्साहलाई संगठनात्मक शक्तिमा, परिवर्तनको नारालाई व्यवहारमा र जनताको अपेक्षालाई परिणाममा कसरी रूपान्तरण गर्न सक्ला। राजनीतिमा अधुहार बदलिनु र राजनैतिक संस्कार बदलिनु फरक कुरा हुन्। नयाँ नेतृत्व प्रतिको आस्था तब मात्र समर्थक हुन्छ तब त्यसले निर्णय प्रक्रियामा पारदर्शिता, संगठनमा न्याय, जिम्मेवारीमा उत्तरदायित्व र राजनैतिक व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित गर्न सक्दछ। गगन थापाका लागि अहिलेको नेतृत्व अवसर मात्र होइन, आफ्नो राजनैतिक दृष्टिकोण, संगठन क्षमता र कार्यशैलीलाई व्यवहारबाट प्रमाणित गर्ने ठूलो चुनौती पनि हो। नेतृत्वले आफूलाई भाषणबाट होइन, निर्णयबाट, आश्वासनबाट होइन, परिणामबाट र लोकप्रिय नाराबाट होइन, संस्थागत सुधारबाट प्रमाणित गर्नुपर्दछ। राजनैतिक परिवर्तनको कुरा गर्नु सहज हुन्छ तर स्थापित संरचना, स्वार्थ र कार्यशैलीलाई सुधार गर्नु धेरै कठिन हुन्छ। त्यसैले नयाँ नेतृत्वको वास्तविक परीक्षा पार्टीभित्रबाट शुरू हुन्छ। राजनीतिमा अवसर सधैँ आउँदैनन्, अवसर प्राप्त भएपछि त्यसलाई जिम्मेवारीमा र जिम्मेवारीलाई परिणाममा बदल्न सक्नु नै नेतृत्वको असली परीक्षा हो। कांग्रेसका लागि अहिलेको प्रश्न केवल कसले नेतृत्व गर्यो भन्ने होइन, त्यो नेतृत्वले पार्टीलाई कस्तो बनाउँछ, जनतासँग कस्तो सम्बन्ध स्थापित गर्छ र लोकतन्त्र प्रति कस्तो व्यवहार देखाउँछ भन्ने हो। गगन थापाका लागि अब सबैभन्दा महत्वपूर्ण काम आफ्नो आलोचनाको इतिहास होइन, आफ्नो कार्य सम्पादनको इतिहास निर्माण गर्नु हो। कांग्रेसका लागि सबैभन्दा ठूलो उपलब्धि नेतृत्व परिवर्तन मात्र होइन, राजनैतिक सरकारको परिवर्तन पनि हुन सक्छ। नेपाली कांग्रेसको भविष्य केवल पार्टीको आन्तरिक विषय होइन, देशको लोकतान्त्रिक प्रणालीमा उसको भूमिका, संसदीय अभ्यास प्रतिको प्रतिबद्धता र सार्वजनिक नीतिमाथिको प्रभावले राष्ट्रिय राजनीतिलाई पनि असर पार्दछ। त्यसैले नयाँ नेतृत्वले पार्टीको शक्ति विस्तारलाई केवल चुनावी गणितमा सीमित गर्नु हुँदैन, लोकतान्त्रिक संस्थाको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन, जवाफदेही शासन, सामाजिक न्याय, आर्थिक अवसर र सामाजिक सेवाको गुणस्तर जस्ता विषयमा स्पष्ट दृष्टिकोण आवश्यक छ। इतिहासको विरासत र वर्तमानको परीक्षामा गगन शीर्षकमा आजको अन्नपूर्ण पोस्ट दैनिकमा मुख्य समाचार छापिएको छ।
0: स्थानीय तहको निर्वाचनमा पहिलो पटक भाग लिने तयारीमा रहेको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले दशैं विदालाई चुनावी अभियानका रूपमा उपयोग गर्ने भएको छ। सरकारले आगामी स्थानीय तहको निर्वाचन फागुनमै गर्ने तयारी गरिरहेका बेला रासोपाले दशैंलाई चुनाव केन्द्रित गतिविधिको महत्वपूर्ण अवसर बनाएको हो। चाडपर्वका बेला शहरबाट गाउँ फर्किने नागरिकसँग भेटघाट र सम्वाद गर्ने अवसरलाई दलहरूले राजनीतिक गतिविधिका लागि उपयोग गर्न खोजेका छन्। नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले अनौपचारिक रूपमा नागरिकसँग सम्वाद गर्ने तयारी गरेका छन् भने रासोपाले केन्द्रीय समितिबाट निर्णय गरेर अभियान अगाडि बढ़ाएको छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनपछि आएको नयाँ नेतृत्वले आगामी कार्यक्रम तय गर्नेछ। कंग्रेसले दशैंलाई चुनावी अभियानका रूपमा उपयोग गर्ने औपचारिक निर्णय भने गरेको छैन, तर गाउँ पुगेका नेता कार्यकर्ताले वड़ा, पालिका र जिल्ला स्तरमा शुभकामना आदान प्रदान मार्फत राजनीतिक गतिविधि बढ़ाउने तयारी गरेका छन्। कंग्रेसले यस वर्ष पनि कोजागत पूर्णिमामा चियापान कार्यक्रम गर्ने जनाएको छ। नेकपा एमाले पनि नेता कार्यकर्तालाई गाउँ पुगेर नागरिकसँग सम्वाद गर्न अनौपचारिक निर्देशन नै दिएको छ। पार्टी सचिव महेश बस्नेतले दशैंका बेला सरकारका गतिविधि, महँगी, भ्रष्टाचार र अनियमितताबारे नागरिकलाई जानकारी गराइने बताए। दशैंलाई चुनावी अभियान बनाउँदै दलहरू शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारमाथिको छानबिन बिहिबारदेखि शुरू भएको छ। छानबिनलाई अझ प्रभावकारी बनाउन पार्टीद्वारा गठित केन्द्रीय अनुशासन आयोगले छुट्टै छानबिन समिति गठन गरेको छ। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउँदै ज्यान लिने धम्की दिएको अडियो सार्वजनिक भएपछि छानबिनका लागि रासोपाले अनुशासन आयोगलाई निर्देशन दिएको थियो। आयोगले छानबिनलाई अझ प्रभावकारी बनाउने भन्दै छुट्टै समिति गठन गरेको हो। अनुशासन आयोगका उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईको संयोजकतामा छ सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिका सदस्यहरूमा रामचन्द्र कार्की, सुशीला सिमखडा, उपेन्द्र नन्दन तिमिलसेना, सन्तोष आचार्य र सन्तोष विशुङके रहेका छन्।
0: विगतमा बड़ा दशैंको घटस्थापनाभन्दा आधा महिना अगाडिदेखि नै काठमाडौँ उपत्यका लगायत देशका विभिन्न शहरमा दशैंको किनमेल गर्नेको चहल पहल बढ़िसकेको हुन्थ्यो, तर यस वर्ष फूलपाती नजिकै आइसक्दा समेत बजारमा खासै चहल पहल देखिएको छैन। काठमाडौँ उपत्यका असन, इन्द्रचोक, न्यू रोड, महाबौद्ध, पुतली सड़क, लगनखेल, भक्तपुर क्षेत्र लगायतका बजारमा दशैंको किनमेल गर्नेको भीड़ले पैदल हिँड्न समेत मुश्किल पर्ने गर्थ्यो, तर यस वर्ष काठमाडौँ उपत्यका र आसपासका बासिन्दा लगायतका मुख्य शहरहरूमा विगतका वर्षहरूमा जस्तो दशैंको उल्लास र उमंग छैन। एकातिर दशैंको मुखैमा देशका मुख्य राजमार्गहरू अवरूद्ध छन्, सड़क सञ्जाल बिग्रिँदा ढुवानीमा कठिनाई भएको छ भने अर्कोतिर बजारमा उपभोग्य वस्तुको अभाव देखाउँदै महँगीका कारण उपभोक्ताले थेग्नै नसक्ने अवस्था सिर्जना भएको छ। यसले गर्दा यस पटक आम उपभोक्ताको दशैं सहित चाडपर्व महँगीको चपेटामा नराम्ररी पिल्सिएको छ। दशैं भन्ने बित्तिकै मिठो मसिनो खाने, विशेष गरी मासुका परिकारहरूमा रमाउने चाडका रूपमा लिइन्छ, तर यस वर्ष उपत्यकामा खाद्यान्न, लत्ता, कपड़ा, खसी बोका र च्यांग्राको अभाव र महँगीले दशैंको भान्सा महँगो र खल्लो हुने देखिएको छ। चाडपर्वको मुखमा महँगीको मार, उपभोक्तालाई खर्च धान्नै मुश्किल, शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: आजको आर्थिक अभियानमा वार्षिक 5,00,000 टन क्षमताको हरित यूरिया कारखाना स्थापनाको तयारी शीर्षकमा मुख्य खबर छापिएको छ। सरकारले वार्षिक 5,00,000 मेट्रिक टन क्षमताको हरित यूरिया प्लान्ट स्थापनाका लागि स्वदेशी तथा विदेशी लगानीकर्तासँग विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा सहितको प्रस्तावमा गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले व्यावसायिक रूपमा हरित यूरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी, संयुक्त उपक्रम अर्थात जोइन्ट भेन्चर तथा धेरै कम्पनीहरू सम्मिलित समूह कन्सोर्टियमबाट अवधारणा र कार्यान्वयनको ढाँचा वा मोडालिटी सहितको विस्तृत प्रस्ताव आह्वान गरेको हो। लामो समयदेखि स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने आवाज उठ्दै आएको र सरकारले पनि यस्तो योजना बजेटमा समेटेको भए पनि कारखाना स्थापना हुन सकेको छैन। रूस, युक्रेन तथा अमेरिका इरान युद्धका कारण रासायनिक मल र यसको कच्चा पदार्थको आपूर्ति श्रृंखलामा परेको दुष्प्रभावका कारण अन्तर्राष्ट्रिय बजारबाट मल खरिद गर्न नेपाल लगायतका थुप्रै मुलुकले संघर्ष गर्नुपर्नेको अवस्था छ। धेरै मुलुकले स्वदेशमै मल कारखाना खोलेर खाद्य सुरक्षा सुनिश्चित गर्न आवश्यक देखेका छन्। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीका अनुसार नेपालमा उपलब्ध जलविद्युत तथा अन्य